0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: टाइमचेक
0: अहिले बिहानको 6 बज्यो। तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: आमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।

0: 긴 남모에서 한 액체류 텀블러에 끝내오는서 www.kimaasam.com.nb 아사코 아와즈.
1: 이스라마 सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ.
7: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: किंगडम वॉइस एफएम रेडियोको प्रसारण
1: टाइम चेक
0: अहिले बिहानको 7 बज्यो। तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
2: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईको स्वस्थ जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म www.kingdomfm.com.np

0: 아니, 지난번에는 액체를 터플러에 숨겨놓는다. www.kinafm.com.nb 아사코 아와스.
1: 요 호 CBN 코 프라스투티. 라 토파이 어일리 순데이 후눈차 कार्यक्रम एउटा नयाँ जीवन
2: शुभ प्रभात श्रोता, आजको एउटा नयाँ जीवन कार्यक्रममा तपाईंलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। श्रोता, आज फेरि यहाँहरूसँग जोडिन पाउँदा हामी निकै नै उत्साहित भएका छौं। हामीलाई धेरै खुशी लागेको छ कि यहाँहरू आजको यो बिहान आफ्नो परिवारसँग, आफ्नो साथीभाइहरूसँग जोडिनु भएको छ। र श्रोता, यो महिनाभरि हामी एडिक्सन अर्थात लतको बारेमा कुराकानी गरिरहेका छौं। कुनै पनि कुराको बानी सानो शुरूआतबाट हुन्छ, त्यसरी नै सानो सानो शुरूआत गर्दै जाँदा त्यो बानी वास्तवमा एक दिनचर्या बन्छ। हामी त्यस बिना बाँच्न सक्दैनौं, त्यो बिना हामी जीवन जिउन सक्दैनौ। त्यसले हाम्रो जीवनलाई आफ्नो पकडमा पार्छ, हाम्रो जीवनलाई नियन्त्रण गर्छ र एक प्रकारको नशा अर्थात एडिक्सन भन्छ। श्रोता, कहिलेकाहीँ एउटा सानो जिज्ञासा हुन्छ, यो भिडियोमा के छ, यो वेबसाइटमा क्लिक गर्यो भने के हुन्छ होला। अनि अनजानमा वा जिज्ञासाको कारण जब हामी कुनै कुरा हेर्छौं तब कहिले हामी त्यसको एकदमै जकडमा अथवा त्यसको पकडमा पर्छौं, कहिले त्यसले हामीलाई पूर्ण रूपमा तानिसक्छ हामीलाई थाहै हुँदैन। र आज हामी यही विषयमा कुराकानी गर्नेछौ। आज हामी यस विषयमा गर्नेछौ कि गलत प्रकारका चलचित्र तथा भिडियोहरू हेर्नु र त्यसमा एक प्रकारले एडिक्ट हुनु, बारम्बार हेर्नु, यो कुराले केवल हाम्रो मनलाई, हाम्रो हृदयलाई खुसी पार्दैन, बरु हाम्रो मन र हृदयलाई भित्रैदेखि घाइते बनाउँदै लैजान्छ। हामी भित्रभित्र नै टुट्दै जान थाल्दछौ। किनभने जब हामी परमेश्वरले बनाउनु भएको सृष्टिका मानिसहरूलाई त्यस्तो रूपमा देख्छौ जुन रूपमा उनीहरूलाई देख्नु हुँदैन, तब वास्तवमा हामी परमेश्वरको सृष्टिको हानि गर्छौ। परमेश्वरको सृष्टिलाई हामी सानो बनाउँछौ, त्यसको दुरूपयोग भएको हेर्छौ र त्यसलाई एक प्रकारले कलंकित रूपमा हेर्छौ। त्यहीबाट हाम्रो भित्र पनि एउटा घाउ हुन शुरू हुन्छ। त्यसैले गलत प्रकारका चलचित्र तथा भिडियोहरू हेर्नु हाम्रो लागि हानिकारक छ र यदि यो लतमा परिणत भयो भने हामी ठूलो समस्यामा फस्न सक्छौ। श्रोता, आउनुहोस् यस समयमा नितिश चन्दानीसँग हामी भेटौं। बालिकालको एउटा जिज्ञासा बिस्तारै 18 वर्षको एडिक्सन अर्थात लतमा बदलियो। धेरै पटक उनले आफै छोड्ने प्रयास गरे तर उनी पूर्ण रूपमा सफल हुन सकेनन्। जब उनले आफ्नो संघर्ष लुकाउनुको सट्टा आफ्नो पास्टरसँग आफ्नो विगत र यसबारे बताउन थाले तब परिवर्तन चाहिँ शुरू भयो। आउनुहोस् उनको यो जीवन गवाही यस समयमा हामी सुन्नेछौ।
3: हामी धेरै गरिब थियौं, त्यसैले मैले आफ्नो पढाइ पूरा गर्न सकिन। त्यसैले सानै उमेरदेखि मैले काम गर्न शुरू गरे। जब मैले काम गर्न थाले म गलत संगतमा परे। त्यसपछि उनीहरूले मलाई साइबर क्याफेमा लगे र मैले गलत किसिमको यौन सामग्री हेर्न थाले जुन निकै खराब थियो। केही वर्षपछि मोबाइल इन्टरनेट आएपछि मेरो यो लत झन गहिरिँदै गयो। अन्तत यो मेरो दैनिक बानी नै बन्यो र यस लतका कारण महिलाहरूलाई हेर्ने मेरो दृष्टिकोण पूर्ण रूपमा बदलियो। त्यसैले मेरो मनमा निकै गहिरो असर पारेको थियो। लत सधैँ एकान्तमा बढ्दै जान्छ र मेरो लत पनि त्यस्तै थियो। म एक्लै हुँदा त्यो झन बलियो हुँदै गयो। म प्रभुलाई बारम्बार भन्ने गर्थे, प्रभु म तपाईँका लागि जिउन चाहन्छु। तर जानी नजानी कसरी म बारम्बार त्यही परीक्षामा परेर हार्थे। तर यी सबै कुराले लाज, अपराध बोध र दोषको एउटा चक्र नै बनायो। अन्तत मैले आफ्नो पास्टरसँग खुलेर कुरा गर्ने निर्णय गरे। मैले उहाँलाई आफ्ना समस्याहरूको बारेमा बताए। मैले काउन्सिलिङ पाए। उहाँले मलाई दोषी ठहराउनु भएन, बरु परमेश्वरले हामीलाई दिनुभएको धार्मिकता, हाम्रा कामहरू, हाम्रो प्रदर्शन वा हामीले उहाँका लागि के गर्छौ भन्ने कुरामा आधारित हुँदैन भनेर बुझाउनु भयो। उहाँले मलाई हरेक दिन कम्तीमा एउटा उपदेश सुन्नु र परमेश्वरको शुद्ध अनुग्रहमा निर्भर रहन सल्लाह दिनुभयो। मेरो पास्टरले केही बाइबलका वचनहरूद्वारा पनि मलाई सहायता गर्नुभयो। उहाँले मेरो शरीर पवित्र आत्माको मन्दिर हो र परमेश्वरले नै यस शरीरको मूल्य चुकाउनु भएको छ, त्यसैले उहाँले मलाई यस लतबाट विजय पाउन अनुग्रह दिनुहुनेछ भनेर बताउनु भयो। यी वचनहरूले मलाई ख्रिस्टमा मेरो पहिचान बुझ्न पनि मदत गरे। जति जति प्रभुसँग मेरो सम्बन्ध बलियो हुँदै गयो, त्यति त्यति मैले आफ्ना गलत बानीहरूलाई सही बानीहरूमा बदल्न थाले। मोबाइल नै मेरो गलत लतको माध्यम बनेको थियो, त्यसैले मैले त्यही मोबाइललाई परिवर्तनको एउटा माध्यम पनि बनाए। जब मैले यसलाई सही उद्देश्यका लागि प्रयोग गर्न थाले, परमेश्वरको वचन पढ्न र अध्ययन गर्न, तब म एक्लै हुँदा आफ्नो फोन प्रयोग गर्दिनथे। म आफूलाई मानिसहरूको बीचमा राख्थे र आफ्नो जीवनशैली र चाल चलन कस्तो भइरहेको छ भनेर निरन्तर आफ्नो मेन्टरलाई जानकारी दिइरहन्थे। म ख्रिस्टमा नयाँ मानिस हुँ जो परमेश्वरबाट मसँगबाट पाएको एउटा उपहार हो भन्ने कुरा बुझ्न थाले। जति जति मैले यी सत्यलाई बुझ्दै गए त्यति त्यति म आफ्ना पुराना विचारहरूबाट टाढा हुन सके। यी सबै कुराहरूले मलाई यस्तो अवस्थामा पुर्याए जहाँ म पूर्ण रूपमा ती लतहरूबाट स्वतन्त्र भए। बिस्तारै प्रभुले महिलाहरूलाई हेर्ने मेरो दृष्टिकोण पनि परिवर्तन गर्नुभयो। मैले उनीहरूलाई परम प्रधान परमेश्वरका छोरीहरू र परमेश्वरका सृष्टिका रूपमा पनि हेर्न सिके। अहिले म उनीहरूलाई सम्मानका साथ हेर्ने गर्छु। यदि कोही पनि यस्तै प्रकारका कुराहरूसँग संघर्ष गरिरहेको छ भने म उसलाई एउटा सन्देश दिन चाहन्छु। पहिलो कुरा, तपाईलाई मदतको आवश्यकता छ भनेर स्वीकार गर्नुहोस्, किनकि तपाईँ आफ्नै शक्तिले यसबाट बाहिर निस्कन सक्नुहुन्न। यस संसारको कुनै पनि कुराले वास्तविक सन्तुष्टि दिन सक्दैन। केवल प्रभु येशु ख्रीष्टले मात्र हरेक मानिसको मनमा रहेको खालीपन र एक्लोपनलाई भरिदिन सक्नुहुन्छ। जुन मानिसले आफ्नो हृदयमा बोकेर हिँडिरहेको हुन्छ, मेरो जीवनमा त्यो लतबाट स्वतन्त्र भएको अहिले 8 वर्ष भइसकेको छ। मेरो विवाह भएको पनि 5 वर्ष भन्दा बढी भइसकेको छ र हामी दुवै आफ्नो वैवाहिक जीवनमा खुशी साथ बिताइरहेका छौँ। अहिले म आफ्नो परिवारसँगै यस विजयको आनन्द लिइरहेको छु र हामी सबै मिलेर आफ्नो जीवन बाँड्दै खुशी साथ अगाडि बढ़िरहेका छौं।
2: स्वागत छ नितिशको यो जीवन गवाईपछि र उहाँले इमानदारीतापूर्वक खुलेर आज आफ्नो जीवन गवाई हामीसँग पार्नु भएको लागि हामी उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौ। आफ्नो विगतलाई यसरी हाम्रो अगाडि पार्ने साहस तपाईँले राख्नुभयो ताकि अरू मानिसहरूले पनि यस्तो हिम्मत पाउन सकुन् र सहायता प्राप्त गर्न सकुन् र यो साहस तपाईँले परमेश्वरको वचनमा अडिएर यो साहस चाहिँ उहाँले परमेश्वरको वचनमा अडिएर उहाँको वचनको अधिकारमा उभिएर बोल्नु भएको कारण प्राप्त भएको र विशेष गरी एउटा धेरै महत्वपूर्ण कुरा पनि त्यसले भन्नुभयो कि अब म महिलाहरूलाई आमा दिदी बहिनी र छोरीको रूपमा हेर्छु। यो वास्तवमै हृदय छुने कुरा हो कि परमेश्वरले कसरी हाम्रो भित्र हृदयलाई परिवर्तन ल्याउनुहुन्छ। श्रोता, तपाईँले कहिले त्यस्तो एउटा जग देख्नु भएको छ जसको भित्र चाहिँ प्रदूषित पानी भरिएको छ र त्यो पानी बिल्कुलै फोहोर छ, त्यो पानीलाई तपाईँ कसरी सफा गर्नुहुन्छ? पानीलाई सफा गर्न सक्दैन, पानी फाल्नुपर्छ। तर यदि हामीले त्यो जगलाई नहलाइकन त्यस पानीलाई सफा गर्नु पर्यो भने के गर्ने? हामी त्यो फोहोर पानीमा सफा पानी, बिल्कुलै शुद्ध पानी हाल्दै जान्छौ र एउटा समय यस्तो आउँछ कि सबै फोहोर पानी बाहिर निस्कन्छ र त्यो जग पूरै सफा पानीले भरिन्छ। कहिलेकाहीँ घरमा यो किसिमले तपाईँले प्रयोग गरेर हेर्नुहोस्। श्रोता, हाम्रो मनमा पनि एक प्रकारको प्रदूषण बस्न सक्छ जब हामी गलत प्रकारका चलचित्रहरू हेर्छौ वा गलत प्रकारका एडिक्सन अर्थात लतहरू राख्छौ। ती लतहरूले हामीलाई भित्रैदेखि पूर्ण रूपमा प्रदूषित बनाइदिन्छन् र हामीलाई सफा गर्ने कुनै उपाय हुँदैन। त्यसरी फालिदिनु नै सही हो जस्तो लाग्छ। तर परमेश्वरले तपाईँ र मलाई फालिदिनुहुन्न, बरु उहाँले आफ्नो स्वच्छताद्वारा जसरी सफा र शुद्ध पानी बारम्बार हाल्दै जाँदा फोहोर पानी बाहिर निस्कन्छ, त्यसरी नै परमेश्वरले पनि तपाईँलाई र मलाई सफा गर्नुहुन्छ र यही कुरालाई प्रभुको अनुग्रह, प्रभुको ग्रेस भनिन्छ। आउनुहोस्, परमेश्वरले यस विषयमा आफ्नो वचनमा के भन्नुहुन्छ हामी हेर्नेछौ। दोस्रो कोरन्थी 12:9 यसो लेखिएको छ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्छु। परमेश्वरको वचन एकदमै स्पष्ट छ श्रोता। यसले स्पष्ट रूपमा बताउँछ कि हाम्रो फोहरमा, हाम्रो अस्वच्छतामा, हाम्रो प्रदूषणमा उहाँले आफ्नो स्वच्छता, आफ्नो सरलता, आफ्नो निर्दोषता र पवित्रता ल्याउनुहुन्छ ताकि हामी पूर्ण रूपमा सफा हुन सकौं। परमेश्वर चाहनुहुन्छ कि तपाईँ र म एक प्रकारले स्वच्छ जीवन जिउन सकौं र आज यदि तपाईँ र म कुनै यस्तो एडिक्सनमा फसेका छौं जसको कारण हामीलाई लाग्छ कि यो फोहोर चाहिँ कहिले सफा हुन सक्दैन भने परमेश्वरले सफा गर्नुहुनेछ। तपाईँले परमेश्वरलाई, परमेश्वरको अनुग्रहलाई आफ्नो जीवनमा निमन्त्रणा गर्नुहोस् र उहाँले त्यो स्वच्छता ल्याउनुहुनेछ। यसको लागि दुईवटा साना व्यवहारिक कदम पनि हुन सक्छन्। तपाईँ आफ्नो मोबाइल वा त्यस्तो कुनै उपकरण जसबाट तपाईँ त्यस्ता वेबसाइटहरूमा जानुहुन्छ जहाँ तपाईँ जानुहुँदैन, आफूबाट टाढा राख्न सक्नुहुन्छ। जब तपाईँ प्रलोभनमा पर्नुहुन्छ तब प्रार्थनामा लागिरहनुहोस्, परमेश्वर मबाट यो प्रलोभन हटाइदिनुहोस् भनेर। अनि हेर्नुहोस्, वास्तवमै परमेश्वरले तपाईँलाई यसबाट छुटकारा दिनुहुनेछ। त्यसपछि तपाईँ जीवनको आनन्द लिन सक्नुहुनेछ र परमेश्वरको सृष्टिलाई परमेश्वरकी आँखाबाट हेर्न सक्नुहुनेछ। श्रोता, यदि तपाईँ पनि कुनै यस्तै लतसँग संघर्ष गरिरहनु भएको छ र तपाईँ लज्जित हुनुहुन्छ, कसैलाई बताउन सकिरहनु भएको छैन वा तपाईँ सोचिरहनु भएको छ कि सहायता कहाँबाट लिने भने, यस समयमा तपाईँ हामीलाई फोन गर्न सक्नुहुन्छ र हामीलाई वाट्सएप गर्न सक्नुहुन्छ। यो तपाईँको लागि एउटा सुरक्षित स्थान हो। प्रार्थनाको लागि हाम्रो प्रेयर लाइनको वाट्सएप नम्बर रहेको छ +91 9910 0110 रहेको छ। यहाँ तपाईँको लागि हामी विशेष प्रार्थना गर्नेछौ श्रोता, र तपाईँको कुनै पनि प्रियजनहरूको लागि हामी निरन्तर प्रार्थना गर्नेछौ। तपाईँले सम्पर्क गरिरहनुहोस्। प्रार्थना सँगै हामी यो पनि चाहन्छौ कि तपाईँलाई परमेश्वरको समझ प्राप्त भएको, ताकि जीवनमा तपाईँले लिइरहनु भएको निर्णयहरू कुन तरिकाले मार्गदर्शन लिने भन्ने कुरामा परमेश्वरको समझ अनुसार चल्न सक्नु भएको छ। र हामी चाहन्छौ कि तपाईँ काउन्सिलिङ सेसनहरूमा पनि जोडिनुहोस्। हाम्रो काउन्सिलिङ स्लटहरू तपाईँ बुक गर्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो वेबसाइटमा तपाईँ जानुहोस्, cbnindia.org तपाईँ गएर काउन्सिलिङ स्लटहरू तपाईँले बुक गर्न सक्नुहुन्छ। श्रोता, अब हामी छोटो विश्राममा जानेछौ। विश्रामपछि तपाईँलाई भेट्नको लागि म आउने नै छु।
4: श्रोता, यी तीन सजिला चरणमा तपाईँ अहिले नै

0: आफ्नो गुलाम बनाउँछ तब के त्यो बन्धन तोड्न सकिन्छ? हो, बिल्कुलै यो बन्धन तोड्न एकदमै सम्भव छ। यो काम तपाईँले आफ्नै सामर्थ्यमा गर्न सक्नुहुन्न, तर परमेश्वरको सामर्थ्यबाट, परमेश्वरका उपस्थितिबाट र परमेश्वरले दिनुभएको अधिकारमा उभिएर हामी यो बन्धन तोड्न योग्य बन्न सक्छौ। अब आउनुहोस् अनुपम न्यूटनसँग हामी भेटौं। बालिकालमै आफ्नो बुबालाई गुमाएपछि उनको हृदयमा एउटा खालीपन आयो र गलत संगतको कारण उनी त्यस दिशातर्फ अथवा त्यो बाटोतिर पुगे। परमेश्वरले उनलाई नयाँ साथीहरू, नयाँ चर्च र एउटा युथ क्याम्प मार्फत एउटा फरक दिशा देखाउनु भयो। आउनुहोस् हामी हेर्नेछौ परमेश्वरको प्रेमले उनको जीवनमा रहेको खालीपन र अधुरोपनलाई कसरी भरिदियो भन्ने कुरा हामी हेर्नेछौ।
1: मेरो एउटा खुसी र सुखी परिवार थियो, तर एउटा घटनाले मेरो जीवन नै परिवर्तन गरिदियो। जब म 5 कक्षामा पढ्दै थिए र 10 वर्षको थिए, त्यति बेला अचानक मैले मेरो बुवा हृदयघातका कारण बित्नु भएको खबर पाए। त्यस दिनदेखि मेरो जीवनमा मानव सबै कुरा रोकिए जस्तो भयो र मैले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण कुरा गुमाएको महसुस गरे। बुबाको मृत्युले मलाई गहिरो मानसिक आघात पुग्यो। बेंगलोरमा रहेको हाम्रो घर छोडेर एउटा सानो घरमा बस्नु पर्यो। पहिले मानिसहरूले मलाई निर्दोषको छोरा वा डाक्टरको छोरा भनेर चिन्थे, माया गर्थे र धेरै ध्यान दिन्थे। तर बुबा बित्नु भएको भोलिपल्टदेखि नै मलाई यस्तो लाग्न थाल्यो कि अब मलाई यहाँ कसैले चिन्दैन। पछि मलाई होस्टेल पठाइयो। होस्टेलमा केही दिन बिताएपछि आमा बुबाहरू आफ्ना छोरा छोरीहरूलाई भेट्न आउनुहुन्थ्यो। जब म अरूका आमा बुबाहरूलाई देख्थे, उनीहरूलाई देख्ने बित्तिकै बच्चाहरू दौड़ेर जान्थे र अंगालो हाल्थे। त्यो दृश्य देख्दा मलाई आफ्ना बुबाको याद आउँथ्यो र मैले उहाँलाई गुमाएको पीड़ा फेरि महसुस गर्थे। यी सबै परिस्थितिहरू र एक्लोपनका कारण मेरो झुकाव बिस्तारै खराब बानीतर्फ हुन थाल्यो। मेरो खराब संगतको शुरूआत चुरोटबाट भयो र जब म 8 कक्षामा थिए, मलाई रक्सी पिउने बानी पनि लाग्यो। केही समयका लागि त्यसबाट मलाई शरीरमा आनन्द जस्तो महसुस हुन्थ्यो र यी कुराहरूले आफ्नो दुःख बिर्सन सक्छु जस्तो लाग्थ्यो। तर त्यो आनन्द केही क्षणका लागि मात्र हुन्थ्यो। त्यसपछि फेरि म आफूलाई खाली महसुस गर्थे र मैले के गरेर भनेर पछुताउँथे। पछुतो अस्वीकारको भावना र भित्री पीड़ाले मलाई भित्रैदेखि खाइरहेको थियो। यी खराब बानीहरूसँगै मैले 10 कक्षा पूरा गरे र त्यसपछि थप पढ़ाईका लागि नागपुर गए। त्यही समयमा मैले प्रभु यीशु ख्रिष्टको बारेमा सुने। मैले उहाँको क्रूस र उहाँले दिनुभएको क्षमाको सन्देश सुने। त्यसपछि मैले आफ्नो जीवन पूर्ण रूपमा परमेश्वरलाई समर्पण गर्ने निर्णय गरे। जब मैले आफ्नो जीवन उहाँलाई दिए, मेरो नाममा रहेको एउटा ठूलो बोझ पूर्ण रूपमा हट्दै गएको महसुस भयो। मलाई यस्तो लाग्न थाल्यो कि परमेश्वरले मलाई छुन चाहनुहुन्छ र मलाई नयाँ जीवन दिन चाहनुहुन्छ। मलाई मनपर्ने बाइबलमा एउटा वचन छ, मिका 6:8, जसले न्याय गर्न, दया प्रेम गर्न र नम्रता साथ परमेश्वरसँग हिँड्न सिकाउँछ। त्यस दिनदेखि मेरो मुखबाट निस्कने गालीहरू, गलत विचारहरू र गलत बानीहरू बिस्तारै पूर्ण रूपमा हट्दै गए। म प्रभु यीशु ख्रिष्टलाई धन्यवाद दिन चाहन्छु किनकि उहाँले मेरो जीवन परिवर्तन गर्नुभयो र मलाई नयाँ जीवन दिनुभयो। मेरो पुरानो जीवन पापले भरिएको थियो र त्यसमा ठूलो खालीपन थियो, तर परमेश्वरले त्यो खालीपनलाई पूर्ण रूपमा भरिदिनुभयो र मलाई परिपूर्ण जीवन दिनुभयो। आज म उहाँको लागि जिउँछु र उहाँको सेवाकाय गर्दैछु। मेरो हरेक दिन आनन्दको दिन हुन्छ किनकि हरेक दिन म यही सोचेर उत्साहित हुन्छु कि आज प्रभुले आफ्नो महिमाका लागि मलाई कुन तरिकाले प्रयोग गर्न चाहनुहुन्छ।
0: स्वागत छ अनुपमजीको यो निकै नै शक्तिशाली जीवन गवाई र कथापछि। र आज अनुपमजीलाई पनि हामी धन्यवाद दिन चाहन्छौ उहाँले हाम्रो बीचमा यो गवाई पार्नुभयो। श्रोता, यदि तपाईँ पनि कुनै यस्तो बोझ बोकेर जीवन बिताइरहनु भएको छ भने आशा नछोड्नुहोस् है, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। भोलि हुने लाइभ प्रेयरमा पनि तपाईँ जोडिनुहोस्। हाम्रो एक नयाँ जीवन फेसबुक पेजमा तपाईँ अवश्य जानुहोस्, त्यसलाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस्, ताकि जब प्रार्थना हुन्छ तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। त्यसैले सम्झनुहोस्, भोलि 3:15 नेपाली समय अनुसार फेसबुकमा हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ र हामी तपाईँको लागि प्रार्थना गर्नेछौ। श्रोता, अब भने एउटा गीत सुन्ने समय भएको छ। गीत पछि हामी तपाईँलाई भेट्नलाई आउने नै छौं।

0: स्वागत छ यो गीतपछि श्रोता कार्यक्रम एउटा नयाँ जीवन तपाईँ सुन्दै हुनुहुन्छ। श्रोता एउटा नयाँ जीवन कार्यक्रममा विभिन्न मण्डलीका कोयरहरूले गाउनुभएका गीत भजनहरू पनि तपाईँ सुन्दै आइरहनु भएको छ। तपाईँले पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँका कोयर टीमले गाउनुभएका गीतहरू रेकर्ड गर्नको लागि हामी आइपुग्नेछौ। श्रोता अब पनि पालो भएको छ एउटा ब्रेकको, ब्रेकपछि हामी तपाईँसँग मिलेर प्रार्थना गर्नेछौ।
1: आफ्नै भाषामा परमेश्वरको वचन सुन्नुहोस् सीबीएन इन्डिया युट्युब च्यानलमा, जहाँ तपाईँको लागि प्रभावशाली प्रवचनहरू उपलब्ध छन्। यहाँ सुन्दर भजनहरू र शक्तिशाली गवाहीहरू पनि समावेश छन्। अब तपाईँ आफ्नै भाषामा हिन्दी, पंजाबी, गुजराती, तमिल, मलयालम, नागार्जुन लगायत धेरै भारतीय क्षेत्रीय भाषाहरूमा, साथै छिमेकी देशका भाषाहरू जस्तै सिंहाली र नेपालीमा पनि हाम्रो क्षेत्रीय प्ले लिस्ट मार्फत हृदय छुने सामग्री पाउन सक्नुहुन्छ। यो एउटा अवसर हो यस्तो सामग्री हेर्ने जसले तपाईँलाई प्रेरित गर्छ, परमेश्वरको वचन सिकाउँछ र तपाईँलाई आशा दिन्छ। यो सबै तपाईँको आफ्नै भाषामा केवल एक क्लिक टाढा छ। आज नै सीबीएन इन्डिया युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस् र त्यस्तो सामग्री हेर्नुहोस् जसले सिधै तपाईँको हृदयसँग कुरा गर्छ।
0: स्वागत छ यो ब्रेकपछि श्रोता। आज हामीले कार्यक्रम एउटा नयाँ जीवनमा के देख्यौं भने परमेश्वर दयालु हुनुहुन्छ, उहाँले दोष लगाउनुहुन्न, बरु उहाँले हामीलाई उठाउनुहुन्छ। कुनै पनि बन्धनबाट स्वतन्त्र दिन हाम्रो परमेश्वर चाहिँ सामर्थ्य हुनुहुन्छ र यस समयमा आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गर्नेछौ। वास्तवमै परमेश्वरले हामीलाई हर किसिमका बन्धनबाट बाहिर निकाल्नुहुन्छ। परमेश्वरको वचनले भन्छ कि मेरो अनुग्रह तिम्रो निम्ति पर्याप्त छ, तिम्रो कमजोरीमा मेरो अनुग्रह सामर्थ्य बन्छ भनेर प्रभुले भन्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौं। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। विशेष गरेर पावलद्वारा तपाईँले प्रेरणा दिनुभएको छ आजको वचनमा मेरो अनुग्रह तिम्रो निम्ति पर्याप्त छ भनेर। परमेश्वर हामी यही प्रार्थना गर्छौ कि हाम्रो कमजोरीमा, हाम्रो असफलताहरूमा, हाम्रो लतहरूमा, हाम्रो एडिक्सनहरूमा प्रभु तपाईँको दयाको दृष्टि देखाउनुहोस् प्रभु, र दयाको दृष्टि देखाउनुको कारण तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो भलाइ चाहनुहुन्छ र यसै कारण हामीलाई परिवर्तन हुने अर्को एउटा मौका दिनुहुन्छ प्रभु। हामी यही प्रार्थना गर्दछौ कि हामी भित्र परिवर्तन हुने सामर्थ्य छैन प्रभु, तर तपाईँको दयाको दृष्टि, तपाईँले दिनुभएको अर्को एउटा मौका, तपाईँको पवित्र आत्माको सामर्थ्यबाट हामी मनको परिवर्तनद्वारा हामी बदलिन सक्छौ। परमेश्वर हामी यस समयमा प्रार्थना गर्दछौ कि यहाँ जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, चिनजानका मानिसहरू हुनुहुन्छ, कुनै किसिमको एडिक्सनमा हुनुहुन्छ भने, विशेष गरेर गलत चित्रहरू हेरेर त्यस्तो प्रकारको एडिक्सनमा फस्नु भएको छ भने प्रभु, उहाँहरू यसबाट छुटकारा पाउन सक्नु भएको छ। उहाँले तपाईँले बनाउनु भएको सृष्टिलाई त्यसरी नै हेर्नु भएको छ जसरी तपाईँ चाहनुहुन्छ। उहाँले त मानिसहरूलाई पनि त्यही सम्मान र त्यही स्वयं का साथ हेर्न सक्नु भएको जसरी तपाईँ चाहनुहुन्छ। परमेश्वर उहाँहरूको मनबाट चित्रहरूको स्मृति र विचारहरू हटाइदिनुहोस्, उहाँहरूको आँखाबाट त्यस अनुसारको पवित्रता दिनुहोस् ताकि उहाँहरूले हेर्दा सही कुराहरू देख्न सक्नु भएको होस्। परमेश्वर युसुफ जस्तै उहाँहरू कुनै यस्तो परिस्थितिमा फस्न लाग्दा तुरन्तै त्यसबाट बाहिर निस्कन सक्नु भएको होस् प्रभु, किनकि उहाँहरूमा तपाईँको उपस्थितिको भय र समझ होस्। र म प्रार्थना गर्दछु कि प्रार्थनाहरूलाई हामी सबैले गम्भीरतापूर्वक परमेश्वर पिता लिन सकेका हौं र यस अनुसार असल काम गर्दै अगाडि गर्ने प्रयास हामी गर्न सकेका हौं। प्रभु हामी सबैलाई तपाईँको सामर्थ्यले भर्नु, सबै कुरा तपाईँको हातमा राख्दै आशिष माग्छु यीशु ख्रीष्टको नाउँमा, आमेन। श्रोता हामीले तपाईँको लागि प्रार्थना गरेका छौ। तपाईँले यो कुरा सधैँ याद गर्नुहोस् कि परमेश्वरमा हरेक कुराको क्षमता छ, उहाँ सक्षम हुनुहुन्छ, उहाँ सामर्थ्य हुनुहुन्छ, उहाँले हामीलाई हर किसिमको कमजोरीहरूबाट बाहिर निकाल्न सक्नुहुन्छ र तपाईँलाई आफ्नो योग्य बनाउन सक्नुहुन्छ। श्रोता आउनुहोस् प्रार्थना सँगसँगै हामी आजको वचन पनि हेर्नेछौ। दोस्रो कोरिन्थी 12:9 लेखिएको छ, तर मलाई उहाँले भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु। कस्तो सुन्दर वचन प्रभु येशूले हाम्रो निर्बलतामा हाम्रो हिम्मत बन्नुहुन्छ र हामीलाई शक्ति दिनुहुन्छ। श्रोता, आज हामीले कार्यक्रम एउटा नयाँ जीवनमा तपाईँको निम्ति निकै नै महत्वपूर्ण कुराहरू प्रस्तुत गर्यौं। जीवन गवाई सुन्नुभयो, गीतहरू सुन्नुभयो र हामीले हेरिराख्ने कुरामा पनि परमेश्वर सामर्थ्य हुनुहुन्छ। हामी त्यस्ता किसिमका लतहरूमा छन्, त्यस्ता चलचित्रहरू, त्यस्ता खराब चित्रहरू हेर्ने लतमा छौ भने कसरी हामी त्यसलाई जित्न सक्छौ भन्ने विषयमा पनि निकै नै महत्वपूर्ण कुराकानी गर्यौं। र जे कुरामा तपाईँ आज संघर्ष गरिरहनु भएको छ, परमेश्वरमा चाहिँ यस्तो क्षमता छ कि ती सबै कुराहरूबाट प्रभुले तपाईँलाई विजय दिन सक्नुहुन्छ। उहाँमा भरोसा राख्नुहोस् भन्दै कार्यक्रमबाट हामी विदा माग्छौ। हवस् त, जय मसीह, नमस्कार।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:15 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्छिक
0: अहिले बिहानको 8 बजे तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईंको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
2: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको स्वस्थ जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म www.kingdomfm.com.np।
3: Welcome to Lifeline Today with Prakash.
0: जय मसीह तथा हार्दिक स्वागत छ लाइफलाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रमको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण श्रोतामा। श्रोता तपाईँ समक्ष आज हामी संसारलाई ख्रीष्टमा जित्ने मण्डलीको प्रस्तुति कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाश एक अर्थपूर्ण र जीवन उपयोगी सन्देशको श्रृंखला लिएर उपस्थित भएका छौं। श्रोता तपाईँको लागि पास्टर प्रकाश तिमसेना कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाशको साथमा अर्थपूर्ण वचन लिएर आउनु भएको छ। अब भने कार्यक्रममा उहाँलाई स्वागत गरौं।
4: लाइफलाइन टुडे विथ प्रकाश कार्यक्रममा म मेरो हृदयदेखि फेरि पनि आजको दिनमा परमेश्वरको वचनमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। म अति नै उत्साहित छु तपाईँहरूको बिचमा यसरी परमेश्वरको वचनलाई लिएर आउन पाउँदा। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, परमेश्वरले तपाईँको निम्ति असल योजना राख्नुभएको छ। म किन त्यो भन्छु, किनकि परमेश्वर आज हाम्रो सृष्टिकर्ता हुनुहुन्छ अनि आफ्नो सृष्टिप्रति परमेश्वरले असल योजना राख्नुहुन्छ। उहाँको योजना तपाईँ र मेरो निम्ति हामीले नजाने तापनि, हामीले नदेखे तापनि उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएको कारणले आज हामी उहाँको योजनामा हामी विश्वास गर्दछौँ। परमेश्वरले तपाईँको निम्ति असल कुराहरूलाई राख्नु भएको छ। विगतको हप्तामा हामीले यौना 1:9-13 हेरिरहेको छ अनि वचनले भन्दछ कि यौनाले प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरालाई यहाँ उहाँको चिनारी, उहाँको इन्ट्रोडक्सन हामी यौना 1:9 पाउँदछौँ। अनि उनले लेख्दछन्, हरेक मानिसलाई ज्ञान प्रदान गर्ने ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। तर उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। प्रभु येशू ख्रीष्टको चिनारी, उहाँ को हुनुहुन्छ भन्ने कुरालाई यौनाले यहाँ प्रकट गर्दै गर्दा उसले भन्दछन् कि विगतको हप्तामा हामीले हेरिरहेको थियौँ कि प्रभु येशू ख्रीष्ट चाहिँ साँचो ज्योति बनेर संसारमा आउनुभयो। झुटो ज्योति पनि हुन सक्छ, यहाँ साँचो ज्योति भनेर यो शब्दलाई यहाँ चलाइएको छ। उहाँ चाहिँ साँचो ज्योति बनेर उहाँ आउनुभयो। उहाँको ज्योतिद्वारा चाहिँ मानिसले सत्य, आशा र जीवन प्राप्त गरोस् भनेर प्रभु येशू ख्रीष्ट ज्योति बनेर उहाँ आउनुभयो। अनि प्रभु येशू ख्रीष्ट ज्योति बनेर आउनुभयो भने सँगसँगै अरू कुरालाई यहाँ थपेको छन्। म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु है, आज म मेरो प्रश्नद्वारा आजको वचनलाई म सुरु गर्न चाहन्छु। यदि नेपालको प्रधानमन्त्री तपाईँको घरमा आउने कुरा तपाईँले सुन्नुभयो भने के तपाईँ त्यो कुरालाई है, तपाईँले त्यो कुरा सुन्ने बित्तिकै के तपाईँ उत्साहित हुनुहुन्न र है, तपाईँलाई थाहा भयो कि हे नेपालको प्रधानमन्त्री तपाईँको घरमा आउँदै हुनुहुन्छ, के तपाईँ उहाँलाई आफ्नो घरमा स्वागत गर्नुहुन्न होला है? अनि म पक्कै म विश्वास गर्छु तपाईँहरू प्रत्येक चाहनुहुन्छ है, आज हाम्रो प्रधानमन्त्री तपाईँको घरमा आएको तपाईँले अवश्य स्वागत गर्नुहुन्छ भनेर म विश्वास गर्छु। तपाईँ उत्साहित बन्नुहुन्छ, तर यहाँ वचनले प्रष्टै हामीलाई बताउँदछ कि प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो, तर उहाँको आफ्नैले उहाँलाई स्वागत गरेनन्। आज उहाँ आफ्नै कहाँ आउनुभयो, आज संसारमा यहुदीहरू कहाँ उहाँ आउनुभयो, तर उहाँलाई मानिसहरूले चिनेनन्। कसैले हामीले हेर्ने भने कसैले पनि उहाँलाई वास्ता गरेनन्। आज परमेश्वर मानिस कहाँ आउनुभयो, मानिसले तर परमेश्वरलाई चिनेन। अनि आज जुन स्वागत गर्नु पर्थ्यो मानिसले, आज परमेश्वरलाई, प्रभु येशू ख्रीष्टलाई आज त्यो स्वागत उनीहरूले गरेनन्। योनाको 10 हामी पाउँदछौँ उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। हामीले साँच्चैले भन्ने हो भने यो एउटा दुःखद पदहरूमध्ये एउटा पनि हो बाइबलको। परमेश्वर आफ्नो सृष्टि कहाँ, आफ्नो स्वर्गीय महिमालाई, सबै कुरालाई, स्वर्गलाई छोडेर आफ्नो कहाँ, आफ्ना मानिस कहाँ, आफ्नो सृष्टि कहाँ प्रभु येशू ख्रीष्ट आउनुभयो, तर वचनले भन्दछ कि मानिसले उहाँलाई चिनेन। जसले संसार बनाउनु भयो है, संसारले उहाँलाई चिनेन। जसले मानिसलाई जीवन दिनलाई उहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई अस्वीकार गरे है। आज त्यो साँचो ज्योति संसारमा त चम्क्यो, तर हामीले हेर्ने भने मानिसहरूले अन्धकारलाई नै धेरै रुचाए। प्रभु येशू ख्रीष्ट साँचो ज्योति बनेर त आउनुभयो, तर उहाँलाई मानिसले ग्रहण गरेनन्। परमेश्वर स्वयं मानिस कहाँ आउनुभयो, आफ्नो सृष्टि कहाँ उहाँ आउनुभयो, तर मानिसले उहाँलाई अस्वीकार गरे। आज यौनाको पद हेरे चाहिँ आज संसारको सत्यता, आजको अवस्था पनि यही छ। साँचो धेरै मानिसहरूले यीशुको नाउँलाई जान्दछन्, तर उहाँलाई व्यक्तिगत रूपमा मानिसहरूले चिनिरहेका हुँदैनन्। धेरैले चर्चको बारेमा त सुनेको हामी पाउँदछौँ है। आज धेरैजना धार्मिक कुरा गर्दछन्, तर साँचो परमेश्वरसँग मानिसहरूको सम्बन्ध छैन। आज हामी आजको वचनमा यही कुरालाई हेर्नेछौँ। आजको दिनमा म तपाईँलाई बताउन चाहन्छु किन संसारले मानिसलाई चिनेन, किन कसरी है आज मानिसको आत्मिक दृष्टिलाई के कुराले यति साह्रो अन्धो बनाए। आज हामी कसरी साँचो परमेश्वरलाई आज हामी चिन्न सक्दछौँ, आज हामी कसरी परमेश्वरलाई स्वीकार गर्नुभएको छ, किन आज मानिसहरू परमेश्वरबाट आज पनि टाढा छन् है। आजको दिनलाई हेर्ने भने संसार अझै पनि परमेश्वरलाई नचिनेको अवस्थामा छ। आज साँचो ज्योति संसारमा आए तापनि आज साँचो ज्योतिलाई मानिसहरूले ग्रहण गरेका छैनन्। साँचो ज्योति संसारमा आइसक्नु भएको छ, तर साँचो ज्योतिलाई मानिसले चिन्न सकेको छैन। आज हामीले हेर्ने हो भने प्रभु येशू ख्रीष्टको कुरालाई गर्दै गर्दा सृष्टिले चाहिँ परमेश्वरलाई देखाउँदछ। हामी सृष्टिलाई हेर्दछौँ भने चाहिँ सृष्टिलाई हेर्दै गर्दा पनि आज हामी परमेश्वरलाई आज सृष्टिमा आज हामी देख्दछौँ है। सृष्टिको कुरालाई आज हामीले हेर्ने भने हाम्रो वरिपरि हामीले हेर्दै गर्दा आज तपाईँको कोठादेखि, तपाईँ खिड्कीदेखि बाहिर हेर्नुभयो भने आज परमेश्वरले सृष्टि गर्नुभएको कुरामा चाहिँ परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ। रोमियोको 20 पावलले लेख्दछन् उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएको थोकहरूसँग छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यहाँ पावलले लेखिरहेको छन् है रोमीको पुस्तकमा हामीले हेर्ने भने सृष्टिलाई हेऱ्यौँ भने पनि आज त्यो कुरामा पनि परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ। हामीले हाम्रो नजरलाई घुमाएर हामीले वरिपरि हेऱ्यौँ भने सृष्टि गरिएको थोकहरूमा आज हामी परमेश्वरलाई आज हामी देख्न सक्दछौँ। सृष्टिले चाहिँ आज परमेश्वरलाई देखाएको छ। आज त्यो है आज हामीले नजान्ने कुनै पनि कुरा बहाना हामी बनाउन सक्दैन। आज हामी जब सृष्टिलाई हेर्दछौँ, आज हामी सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरालाई उहाँले त्यो कुरामा प्रकट गर्नुभएको छ। भजनकारले यसरी भजन गाएको छ, आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्छ। आकाशले आज है वचनले भन्दछ आज आकाशले पनि परमेश्वरको महिमाको वर्णन, उहाँ कति महिमित हुनुहुन्छ भन्ने कुरा जब हामी आकाशलाई हेर्दछौँ त्यसले पनि परमेश्वरको महिमालाई त्यसले वर्णन गर्दछ। तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्दछ है। आज सृष्टिले परमेश्वरलाई देखाउने काम गर्दछ। हामी अर्को कुरा हेर्ने भने पापले चाहिँ मानिसको दृष्टि अन्ध बनाउँछ है। आज किन मानिसले साँचो ज्योतिलाई चिन्न सकेन भन्दा मानिसमा भएको पापको कारणले। अघि हामीले हेऱ्यौँ भने परमेश्वर मानिस कहाँ आउनुभयो तर मानिसले नै उहाँलाई वास्ता गरेन, उहाँलाई चिनेनन् है। आज मानिस चिन्नलाई चाहिँ देख्नुपर्छ है। तर यहाँ उनीहरू आज मानिसको पापको कारणले मानिसमा आत्मिकी अन्धपन आएकै कारणले प्रभु येशु ख्रीष्ट आफ्नै कहाँ आउनुभयो तर दुःखको कुरा हामीले तर उहाँको आफ्नैले नै उहाँलाई चिनेनन्। आज उहाँले आफैलाई त्यो ज्योति भनेर प्रकट गर्नुभयो तर मानिसहरूले अन्धकारलाई नै रुचाए। आज के हामीले त्यो जरालाई हेर्ने हो भने चाहिँ किन मानिसले त्यस्तो गरे भन्दा चाहिँ आज पापले चाहिँ मानिसको दृष्टिलाई जहिले पनि अन्धो बनाउँदछ। आज पापको कारणले आज त्यही पापमा ज्योति ल्याउनलाई त्यो पापलाई क्षमा गर्नलाई प्रभु येशू ख्रीष्ट आउनुभएको थियो तर पापको कारणले आत्मिकी अन्धोपन मानिसमा भएको कारणले येशू त्यहीँ आउनुभयो जुन मानिसलाई बचाउनलाई आउनुभयो। हामीले हेर्ने ती मानिसले नि प्रभु येशू ख्रीष्टलाई क्रुसमा बलि हुनलाई उनीहरूले रोजे है। अनि हामी दोस्रो कोरिन्थी 4:4 हेर्ने हो भने तिनीहरूको विषयमा भनौँ भने ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समाजलाई अन्धो तुल्याएको छ होइन। पापले आज आत्मिकी अन्धो बनाएको कारणले प्रभु येशू ख्रीष्टलाई आज मानिसहरूले देख्न सक्दैनन्। प्रभु येशू ख्रीष्ट त्यहाँ आउनुभयो। हामीले हेर्ने यहुदीहरूको विषयमा ती यहुदीहरूले नै प्रभु येशू ख्रीष्टलाई क्रुसमा झुन्ड्याए। पापले जहिले पनि हामी मानिसको दृष्टिलाई चाहिँ अन्धो बनाउँदछ। हे पावलले एफिसीको पत्रमा लेख्दछन् 4:18 तिनीहरूको हृदयको कठोरताले ल्याएको तिनीहरूको अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिरानु भएको छन् र तिनीहरूको समाज अन्धकारले भरिएको छ। आज है पापको कारणले है आज आत्मिकी अन्धोपना मानिसमा भएको कारणले हामीले हेर्ने हो भने चाहिँ किन उनीहरूले देखेन, किन यीशुलाई उनीहरू यीशु त्यहाँ आउनु भएको थियो ज्योति बनेर साँचो ज्योति उहाँ हुँदैखेरि किन आज उनीहरूले देख्न सकेनन् भन्दा चाहिँ आज पापको कारणले चाहिँ आत्मिकी अन्धोपन भएको कारणले यीशु त्यहीँ हुनु भए हुँदा पनि आज उनीहरूले यीशुलाई चिन्न सकेन। अनि पापले जहिले पनि मानिसको दृष्टि अन्धो बनाउँदछ अनि हामी देख्न नसक्ने हुँदछौँ पापको कारणले। तर जसै हामी यीशु कहाँ आउँदछौँ आज है आज हामीलाई त्यही अन्धोपनमा नछोड्नको निम्ति हामी देख्न नसक्ने हुँदा आज हामीलाई है देख्ने बनाउनलाई त्यो साँचो ज्योति चाहिँ प्रभु येशु ख्रीष्ट बनेर तपाईँ र मेरो निम्ति आउनु भयो। आज हामीले हेर्ने हो भने प्रभु येशु ख्रीष्ट यो फरिसीहरूको विषयमा हेर्ने हो भने शास्त्रीहरूको विषयमा हेर्ने यिनीहरूले यिनीहरूको अन्धोपनको कारणले चाहिँ आज यिनीहरूले साँचो रूपमा प्रभु येशु ख्रीष्ट उहाँ अगाडि हुनुहुन्थ्यो। यिनीहरूले धर्मशास्त्र सबै कुरा जानेको थियो है। यिनीहरूले त मसिया आउने ख्रीष्टलाई पर्खिरहेको व्यक्तिहरू यिनीहरूले सबै कुरा जान्दथ्यो तर उनीहरूको पापको कारणले चाहिँ अन्धोपनमा उनीहरू भएको कारणले चाहिँ आज उनीहरूले यीशुलाई अगाडि हुँदा पनि आज यीशुलाई उनीहरूले देख्न सकेन। जहिले पनि हामीले हेर्ने हुन्छ किन यीशुलाई उनीहरूले चिनेन, किन यीशुलाई उनीहरूले रोजेन, उनीहरूको अन्धोपनको कारणले उनीहरू आत्मिकी रूपमा अन्धो भएको कारणले उनीहरूले देख्न सकेन। आज हामी त्यो अन्धोपनमा छौँ भने आज तपाईँको निम्ति शुभ समाचार चाहिँ प्रभु येशु ख्रीष्ट अन्धकारमा ज्योति बनेर संसारमा आउनु भएको छ। हामीले अर्को कुरा हेर्ने हो भने चाहिँ धार्मिकता मात्र पर्याप्त हुँदैन। हामीले हेर्ने भने यो शास्त्री फरिसीहरू त धार्मिक व्यक्तिहरू थियो, यिनीहरूले धर्म कर्म सबै कुरालाई जानेको थियो, यिनीहरूले धर्मशास्त्रलाई यिनीहरूले है उनीहरूको उनीहरू ठुलो भइसक्दा त धर्म शास्त्रलाई त उनीहरूले पुरै जानेको थियो, अध्ययन गरेको थियो, तर पनि उनीहरूले प्रभु येशु ख्रीष्टलाई चिन्न सकेन। अनि यो कुराले के देखाउँदछ भने चाहिँ आज हाम्रो धर्म कर्म मात्रै पर्याप्त हुँदैन। हामी साँच्चै भन्यो भने धार्मिक धर्म कर्मको विषयमा यो शास्त्री फरिसीहरू जतिको त को थियो होला, तर यिनीहरू नै थियो जसले धेरै प्रभु येशु ख्रीष्टको विरोध गर्दछ, जसले प्रभु येशु ख्रीष्टलाई झुटो भनेर उनीहरूले भन्दथ्यो। अनि हामीले हेर्ने धर्म कर्म र द्वारा मात्र होइन त्यो हाम्रो निम्ति पर्याप्त हुँदैन। रोमी 3:23 भन्दछ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। आज सबै आज हामीमा भएको पापको कारणले चाहिँ आज हामी पापले आज हामीलाई अन्धो बनाएको कारणले आज हामी परमेश्वर कहाँ पुग्नलाई चाहिँ हामी चुकेका छौँ। हामी अन्धो भएको कारणले परमेश्वर कहाँ हुनुहुन्छ, परमेश्वर कहाँ पुग्न नसक्ने अवस्थामा तपाईँ र म भएका छौँ। किन सबैले पाप गरेको कारणले, पापले अन्धोपना ल्याएपछि है आज परमेश्वर कहाँ पुग्न आज हामी असक्षम भएका छौँ है। आज त्यही भएर प्रभु येशु ख्रिस्ट चाहिँ आज तपाईँ र मलाई चाहिँ त्यो अन्धोपनमा ज्योति दिनलाई उहाँ आउनुभयो। हामी जान्दछौँ एकजना धार्मिक व्यक्ति शास्त्री है एकजना निकोदमेस रातिको समयमा प्रभु येशु ख्रिस्टलाई एक समयमा भेट्न आएको छ। हामीले हेर्ने हुन्छ निकोदमेसले जतिको है परमेश्वरको वचनलाई त कसले जानेको थियो होला, तर पनि ऊ रातिको समयमा प्रभु येशु ख्रिस्टलाई ऊ भेट्न आएको छ भनेपछि उसलाई पनि थाहा छ मैले जे कुरालाई है आज म धर्म कर्म गरे तापनि अझै पनि म कहाँ गइरहेको छु, मेरो गन्तव्य के हो मलाई थाहा छैन। यही कारण ऊ है अरूको डरले रातिको समयमा ऊ प्रभु येशुलाई ऊ भेट्न आएको हामी घटना देख्दछौँ। त्यो भनेपछि आज हामीमा भएको धर्म कर्म मात्रै हाम्रो निम्ति पर्याप्त छैन, आज हामीले साँचो ज्योतिलाई प्राप्त गर्न आवश्यक छ। परमेश्वरले निरन्तर है आज आफूलाई प्रकट गर्नुहुन्छ। आज परमेश्वरले त्यतिकै आज है आज हामीले नचिनेको अवस्थामा हामी परमेश्वरमा पुग्न नसकेको अवस्थामा परमेश्वरले हामीलाई त्यतिकै छोड्नु भएको छैन। परमेश्वरले निरन्तर उहाँले आफूलाई प्रकट गर्नुहुन्छ है अनि उहाँले प्रकट गरि नै रहनु भएको छ। तर के आज हामीले उहाँले प्रकट गर्दा उहाँलाई आज हामीले देख्न सकिरहेका छौँ। हामीले हेर्ने हो भने हिब्रूको लेखकले यसरी लेख्दछन् हिब्रूको पुस्तकमा हामीले हेर्ने हो भने है परमेश्वरले आफूलाई प्रकट गर्नुहुन्छ है। प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्ति गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। आज प्रभु येशूको सृष्टिकर्ता हुनुहुन्छ। प्राचीन समयमा पहिलाको समयमा चाहिँ हाम्रा परमेश्वर चाहिँ हाम्रो पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा र विभिन्न किसिमद्वारा परमेश्वर बोल्नु भयो, विभिन्न माध्यमद्वारा परमेश्वर बोल्न छोड्नु भएन, उहाँले आफूलाई प्रकट गर्न छोड्नु भएन। यो दिनमा तपाईँ र म रहिरहेको दिनमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ भनेको मतलब चाहिँ परमेश्वर अगम वक्त सकेपछि उहाँले छोड्नु भएन, उहाँले आफूलाई प्रकट गरि नै रहनु भएको छ। आज उहाँको पुत्रद्वारा आज हामीसँग उहाँ बोलिरहनु भएको छ। उहाँ आफ्नो पुत्र येशु ख्रिस्टद्वारा हामीसँग बोल्दै हुनुहुन्छ। प्रश्न चाहिँ के आज हामीले उहाँलाई सुनिरहेका छौँ। मलाई यर्मिया 29 अध्यायको 13 पद एकदम मनपर्छ है। जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यो प्रतिज्ञा आज हामी साँचो परमेश्वरलाई जब हामी खोज्दछौँ उहाँले भन्नु जब तिमीहरू सारा हृदयले मलाई खोज्नेछौ। त्यो ज्योति हामीले सुनेको छौँ यीशु साँचो ज्योति बनेर आउनुभएको छ। आज हाम्रो अन्धोपनमा हामीलाई ज्योति दिनलाई उहाँ आउनुभएको छ अनि है आज उहाँले प्रकट गरि नै रहनु भएको छ आफूलाई। हामीले सृष्टिमा हेर्ने हो भने सृष्टिको कुरालाई हेर्ने हो भने आज हामी परमेश्वरले आफूलाई प्रकट गरि नै रहनु भएको छ, उहाँ बोलि नै रहनु भएको छ। तर परमेश्वरले भन्नुभयो जब हाम्रो सारा हृदयले हामी उहाँलाई खोज्दछौँ तिमीहरूले मलाई खोजेर पाउनेछौ। अब परमेश्वर हामीदेखि टाढा हुनुहुन्न, ओ हामीले नभेटिने अवस्थामा परमेश्वर उहाँको वचनलाई हामीले पाएका छौँ। जब उहाँको वचनद्वारा चाहिँ हामी उहाँलाई भेटाउन सक्छौँ जब हाम्रो सारा हृदयले, यदि तपाईँको सारो हृदयले आजको दिनमा तपाईँले साँचो परमेश्वरलाई खोज्नुभयो भने उहाँलाई तपाईँले भेटाउन सक्नुहुनेछ। आज हाम्रो बिचमा ज्योति बनेर संसारको ज्योति बनेर प्रभु येशु ख्रिस्ट यो संसारमा आउनु भएको छ। अनि हामी यौनाय कदालाई हेर्ने भने यीशुलाई चिन्नु चाहिँ अब है आज उहाँ आफ्नै कहाँ आउनुभयो तर उहाँको आफ्नोले उहाँलाई चिनेन। आज हामीले यीशुलाई चिनेर के त है आज उहाँलाई चिन्नु नै है अनन्त जीवन भयो। यौनाको पुस्तक 17 अध्यायको 3 प्रभु येशु ख्रिस्टले भन्नुभयो अब अनन्त जीवन यही हो कि तिमीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिन्नुन् र तपाईँले पठाउनु भएको ख्रिस्ट येशुलाई चिन्नुन् है। आज हामीले हेर्ने भने आज उहाँ आफ्नै कहाँ आउनुभयो तर उहाँको आफ्नोले उहाँलाई चिन्न सकेन। तर प्रभु येशु ख्रिस्टको वचन उहाँले भन्नुभयो आज अनन्त जीवन चाहिँ यही हो, अनन्त कहिले पनि नाश नहुने जीवन दिनलाई उहाँ आउनुभयो। अनन्त जीवन चाहिँ के हो, ताकि आज सारा मानिसले तपाईँ जीवित परमेश्वरलाई अनि उहाँले पठाउनु भएको उहाँको पुत्रलाई विश्वास गर्न सकुन्। पहिलो यौना 2:25 हामी यौनाले यसरी लेख्दछन् आफ्नो पत्रमा उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो अनन्त जीवन। आज यीशुलाई हामीले चिन्दै गर्दा हामीलाई उहाँले अनन्त जीवन कहिले पनि नाश नहुने जीवन उहाँले आज हामीले दिनुहुन्छ। यो चाहिँ प्रतिज्ञा हो, उहाँले आज हामीलाई गर्नुभएको प्रमिस, उहाँलाई हामीले चिन्दै गर्दा चाहिँ ती हामीले यौनाको पुस्तकमा हेऱ्यौँ, उहाँ आफ्नै कहाँ आए तर आफ्नैले उहाँलाई चिनेनन्, अनि उहाँलाई हामीले चिन्दै गर्दा चाहिँ के हुन्छ, उहाँको प्रतिज्ञा चाहिँ यो ताकि हामीले अनन्त जीवनलाई प्राप्त गर्न सक्दछौँ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा चाहिँ यही हो, हामीले अनन्त जीवन प्राप्त गर्दछौँ। यीशुलाई पछ्याउँदै गर्दा तिमीले के पायौ भन्ने प्रश्नमा चाहिँ उत्तर चाहिँ प्रभु येशु ख्रिस्टले मलाई अनन्त जीवन दिनुभएको छ, त्यो कहिले पनि नाश नहुने जीवन आज हामी उहाँलाई चिन्दै गर्दा हामी पाउँदछौँ। पहिलो यौना 5:13 यौनाले फेरि यसरी लेख्दछन्, किनभने तिमीहरूले अनन्त जीवन पाएको छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दछौ। यौना 6:40 प्रभु येशु ख्रिस्टले यहाँ भन्नुभएको छ, किनभने मेरो पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। हेर्नुहोस् न, हामीले प्रभु येशु ख्रिस्टलाई चिन्दै गर्दा, त्यो साँचो ज्योतिलाई प्राप्त गर्दै गर्दा प्रभु येशु ख्रिस्टले यो महान प्रतिज्ञा तपाईँ र मलाई गर्नुभएको छ। परमेश्वरको इच्छा चाहिँ के हो त, उहाँको इच्छा चाहिँ जब हामी पुत्रलाई हेर्दछौँ, जब उहाँलाई आज हामी विश्वास गर्दछौँ, विश्वास गर्ने प्रत्येकले चाहिँ अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। आज हाम्रो जीवन यो संसारमा मात्र अन्त हुँदैन, आज हामी है हाम्रो यो शरीर संसारमा बिति गए तापनि हाम्रो आत्मा चाहिँ परमेश्वरले आज हाम्रो आत्मालाई हेर्ने भने यो हाम्रो आत्मा कहिले पनि नाश हुँदैन। परमेश्वर जस्तो हामीलाई बनाउनु भयो भन्दै गर्दा हाम्रो आत्मा कहिले पनि मर्दैन, तर यीशुलाई विश्वास गर्दै गर्दा तपाईँ र मैले पाउने प्रतिज्ञा चाहिँ हामीले उहाँलाई विश्वास गर्दा चाहिँ आज हामीले हाम्रो आत्मामा जीवन है हामी शरीरमा मरे तापनि हाम्रो आत्मामा चाहिँ आज हामी जीवित हुने प्रतिज्ञा प्रभु येशु ख्रिस्टले आज हामीलाई गर्नुभएको छ। यही कुरा यौनाले आफ्नो यीशुलाई परिचय गर्दा उसले भन्दछ कि उहाँलाई अरूले चिनेनन् तर उहाँ चाहिँ हामीलाई अनन्त जीवन दिन आउनुभयो। त्यही अनन्त जीवन तपाईँको निम्ति परमेश्वरले राखिदिनु भएको छ। उहाँलाई चिन्दै गर्दा तपाईँले अनन्त जीवनलाई, कहिले पनि नाश नहुने जीवनलाई तपाईँले प्राप्त गर्नुहुनेछ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्।
0: श्रोता, भर्खर मात्र तपाईँले संसारलाई ख्रिस्टमा जित्ने मण्डलीको प्रस्तुति एउटा फरक लाइफलाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रम सुन्नुभयो। आजको यो रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको कार्यक्रमबाट जीवनमा केही नौलो आशा र केही फरक अनुभूति गर्नुभयो? के तपाईँ जीवनमा निराश हुनुहुन्छ? के तपाईँ उद्धारकर्ता र मुक्तिदाताको खोजीमा हुनुहुन्छ? के तपाईँ मुक्तिदाता प्रभु येशू ख्रिस्टलाई आफ्नो जीवनमा ग्रहण गर्न वा निम्त्याउन चाहनुहुन्छ? के तपाईँ येशू ख्रिस्टमा अनन्त जीवन र आशा पाउन चाहनुहुन्छ? आउनुहोस्, त्यसो भए मसँग यो उद्धारको प्रार्थना गर्नुहोस्। स्वर्ग र पृथ्वीका एकमात्र मालिक हे परमेश्वर, आजको रेडियो कार्यक्रम सुनेर म तपाईँका एकमात्र पुत्र उद्धारकर्ता प्रभु येशूको चरणमा आउन चाहन्छु। मैले विगतमा जान अनजानमा गरेका भूल गल्तीहरूबाट मलाई क्षमा दिनुहोस्। म आज तपाईँलाई यो घड़ी मेरो जीवनको एकमात्र उद्धारकर्ता र मुक्तिदाता प्रभु येशू ख्रिस्ट भनेर ग्रहण गर्न चाहन्छु। मेरो हृदयमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। अब उपरान्त तपाईँमा नयाँ जीवन जिउन चाहन्छु। प्रभु येशु परमेश्वर पिता, मलाई क्षमा गरेर तपाईँको सन्तान बनाउनु भएको लागि धन्यवाद। येशु प्रभुको नाउँमा आमेन। श्रोता, के तपाईँले आज मसँग यो प्रार्थना गर्नुभयो? यदि यो प्रार्थना गर्नुभएको छ भने आजबाट तपाईँले येशुमा अनन्त जीवन, मुक्ति, उद्धार पाउनु भएको छ। अब उपरान्त तपाईँ होइन र तपाईँको जीवनमा ख्रिस्ट येशु जिउनुहुनेछ। उहाँलाई आफ्नो जीवन अर्पण गर्नुहोस्। आजबाट तपाईँको जीवन अर्थपूर्ण र आशिषमय जीवनको शुरूआत हुनेछ। यो आशा भरोसा लिएर अगाडि बढ्नुहोस्। अब गएर देशको र परमेश्वरको सेवा गर्नुहोस्। यदि तपाईँ येशुको बारेमा बढी जानकारी लिन चाहनुहुन्छ भने नजिकैको चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छ। अन्तमा कार्यक्रमप्रति तपाईँका कुनै सल्लाह र प्रतिक्रिया भएमा हामीलाई तपाईँले lifelinetodaywithprakash@gmail.com र +1403920653 +1403-9295653 वाट्सएप नम्बरमा फोन कल र टेक्स्ट गरेर कार्यक्रम प्रतिका तपाईँका प्रतिक्रिया र प्रार्थनाका विषयहरू टिपाउनुहोला। श्रोता, आजलाई यति नै। अर्को श्रृंखलामा यस्तै अर्थपूर्ण जीवन उपयोगी सन्देशको साथमा आउने नै छौं। तबसम्मका लागि रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। हवस् त, जय मसीह, नमस्ते।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजीसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।

0: नमस्कार, म गायक कर्ण दास। अहिले तपाई सुन्दै हुनुहुन्छ किंगडम भोइस एफएम 102.1।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्छिक
0: अहिले बिहानको 10 बज्यो तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईको सेवामा समर्पित www.kingdomfm.com.nb आशाको आवाज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचे कुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने,

0: हुँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

मनुष्य सम्बन्धीको प्रसारण कान्छिक अहिले बिहानको 11 बजे तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए के भयो, के को हल्ला खल्ला भयो,
2: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बो।
1: मानसिक समस्याबाट बस्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: किन आँखा मिचेको मिचेको गरेको?
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या
9: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: तान्जिक
0: अहिले मध्याह्नको 12 बज्यो। तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईंको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो पो, ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने गर्ने दिदी।
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मद्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाउ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
1: विश्वका सबै देशबाट नेपालमा पार्सल

0: ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला.
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि.
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर. आज कति दिन रे?
5: 3 दिन भयो.
4: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि.
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर.
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले.
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन. मैले बुझे, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र.
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ.
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
11: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: हामी तपाईँ प्रभुको शरणमा आउँदछौ किनभने तपाईँ असल हुनुहुन्छ. And there is no one like you, God. The pines of story, we've been saying that.

मण्डली परिवार, म तपाईँलाई उत्साह दिन चाहन्छु. Actually, this is what you need to do. खासमा हामीले गर्नुपर्ने कुरा यही नै हो. Asking and declaring. उहाँलाई माग्नु अनि यो घोषणा गर्नु.

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
9: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
10: लो दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
10: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख।

0: बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ? के भयो
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: तान्त्रिक
0: अहिले अपराह्नको 3 बज्यो। तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईंको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
2: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर
3: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।

0: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: किंगडम वॉइस एफएम रेडियोको प्रसारण कान्छिक अहिले अपराह्नको 4 बजे तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
1: ए,
2: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए,
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ अहिले किंगडम वॉइस एफएम 102.1 सुन्दै हुनुहुन्छ। www.kingdomfm.com.nb आशाको आवाज।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौं।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो सन्चो भएन?
6: होइन यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो, विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ, यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: kinder må i sig han, xerøtopløg, sinde unum tå. www.kinderfm.com.nb Asa ko awas.
1: आया, उफ, आज 60 वर्षको हुँदासम्म पनि मरी काम गरिएकै छ र पनि हुँदा सक्दासम्म धर्मकर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै
2: होइन आमै। के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
1: मास्टर बाबु कताबाट आउनुहोस् बाबु।
2: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
1: ए बाबु ल भन्नुहोस् त, त्यो के रहेछ?
2: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो। यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। यो कार्यक्रम विशुद्ध ईश्वरीय सत्यताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी यसु ख्रिस्टको सत्यताले मानिसको जीवनलाई परिवर्तन गर्दछ भन्ने विषयमा आधारित रहेर जानकारी दिनेछौ। आजको कार्यक्रममा एकजना यस्तो व्यक्तिको जीवनलाई हेर्नेछौ, जसको जीवनमा यसु ख्रिस्टले ल्याएको परिवर्तनले उक्त व्यक्तिद्वारा धेरै मानिसहरूले यसु ख्रिस्टमा भएको अनन्त जीवनलाई पाएका छन्। अनि त्यो व्यक्तिले यसु ख्रिस्टको निम्ति अत्यन्तै कष्ट र पीड़ा भोग्नु परे तापनि त्यही कष्ट र पीड़ामा आनन्दित भएको कुरा बाइबलमा हामी भेट्टाउँदछौ। प्रिय श्रोता, आउनुहोस्, वास्तवमै ती व्यक्ति को थिए अनि उनको जीवनमा आएको परिवर्तन के थियो, उनको जीवनमा आएको परिवर्तनबाट हामीले के शिक्षा पाउन सक्छौ आदि विविध विषयमा आधारित रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय दाई हरि उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरिको तर्फबाट नमस्कार तथा जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना सन्चय हुनुहुन्छ अनि हाम्रो यो कार्यक्रमलाई सुनेर तपाईँलाई आत्मिक लाभ उठाइराख्नु भएको छ। आजको यो समयमा म तपाईँहरूको बीचमा एउटा विशेष सन्देश लिएर आएको छु, जसको हाम्रो कार्यक्रमको नाम नै छ सुसमाचार सबैका लागि। र यसरी नै आजको सन्देश पनि हामी सबैको निम्ति हो र यसले हामी सबैलाई पक्कै पनि केही न केही सन्देश दिनेछ। तपाईँहरू सबैले आजको यस सन्देशलाई सुनिकन आत्मिक लाभ उठाउनुहुनेछ र यसु ख्रिस्टलाई पछ्याउनुहुनेछ। यसु ख्रिस्टलाई पछ्याउने एउटा महत्वपूर्ण निर्णय तपाईँहरूले गर्नुहुनेछ।

आज म तपाईँहरू सबैलाई एकजना व्यक्तिको बारेमा बताउन गइराखेको छु। एकजना यस्तो व्यक्ति जो चाहिँ पहिलो शताब्दीमा यीशु ख्रीष्टपछि सबैभन्दा महत्वपूर्ण व्यक्तिको रूपमा उदाएका थिए, अनि एकजना यस्तो व्यक्ति जसले क्रिश्चियन विश्वासलाई पहिलो शताब्दीमा यीशु ख्रीष्टपछि सबैभन्दा बढी प्रभावित पारेका थिए। अनि मैले यसो भन्दै गर्दा तपाईँहरू मध्ये कतिजनाले सायद अनुमान लगाइसक्नुभयो होला उक्त व्यक्तिको बारेमा। अनि उनी चाहिँ बाइबलमा उनलाई प्रेरित पावल भनेर भनिएको छ। र प्रेरित पावल को थिए, के थिए, कसो थिए, अनि उनले के कामहरू गरे म बताउनेछु, अनि आफ्नो जीवनको अन्तिम समयमा उनले के भनेका छन् र उनले भनेको त्यो बाणीले आज यो समयमा हामीलाई कसरी प्रभावित पार्न सक्छ, उनले भनेको त्यो बाणीले आज हामीलाई के शिक्षा दिन सक्छ, सो म तपाईँहरूलाई छोटकरीमा बताउने कोसिस गर्नेछु। म आशा गर्छु तपाईँ रेडियो छोडिकन कतै जानुहुने छैन र यो सन्देशलाई एकदमै असल तरिकामा सुन्नुहुनेछ। प्रेरित पावल एकजना यस्तो व्यक्ति थिए जो चाहिँ त्यो समयको अति नै प्रख्यात शहर रोमको एउटा प्रख्यात शहर टार्ससमा जन्मिएका थिए। टार्सस भनेपछि एउटा यस्तो शहर थियो जहाँनिर चाहिँ रोमी सेनाहरू येशु ख्रीष्टको समयमा रोमी साम्राज्य दुनियाँमा थियो र संसारका अधिकतम देशहरूमा रोमीहरूले शासन गरिराखेका थिए। अनि उनी चाहिँ टार्ससमा जन्मिएका थिए जो चाहिँ रोमी सेनाहरूको केन्द्रीय शहर थियो र त्यहाँनिर रोमीहरूको विभिन्न प्रकारका पल्टनहरू थिए, अनि टार्सस त्यो हिसाबमा एकदमै महत्वपूर्ण थियो। प्रेरित पावल त्यो शहरमा जन्मिएका मान्छे, अनि उनी बाल्यावस्थामा यरुसलेममा आए जो चाहिँ यहुदी धर्मको केन्द्रीय शहर थियो र अहिलेको इसरायलको राजधानी हो त्यो शहर चाहिँ। अनि त्यो शहरमा आइकन उनले त्यहाँको एकदमै प्रख्यात गुरु अथवा त्यहाँको एकदमै राम्रो विद्यालयमा बसेर उनले यहुदी धर्मको विषयमा र त्यसै गरी ग्रीक दर्शन शास्त्रको विषयमा अध्ययन गर्ने काम गरे र उनले गमलियल नाम गरेको प्रख्यात गुरुको चरणमा बसिकन शिक्षा दीक्षा लिएका थिए। अनि त्यसै गरी अझै उनको जीवनमा एउटा महत्वपूर्ण परिचय थियो। पहिलो शताब्दीमा फरिसी, सदुकी र यी दुईवटा सम्प्रदायहरू यहुदीहरूको बीचमा एकदमै प्रख्यात थियो, अनि यहुदीहरूको बीचमा यी दुईटै सम्प्रदायका मानिसहरूलाई भारी आदर गरिन्थ्यो र तिनीहरूलाई एक प्रकारको बेग्लै सम्मान थियो किनकि यिनीहरूले एकदमै धर्म कर्म गर्थे। र यिनीहरूलाई यसो हेर्दाखेरि हामी अहिलेको हाम्रो समाजमा भएको ब्राह्मण समुदायका मानिसहरूसँग हामी तुलना गर्न सक्छौ, अनि उनीहरू एकदमै धर्मशास्त्र पढ्ने, त्यसै गरी पुरानो करारमा भएका कुराहरू अध्ययन गर्ने, त्यसको बारेमा मानिसहरूलाई बताउने, अनि एकदमै पवित्र जीवन जिउने कोसिस गर्ने, प्रार्थना गर्ने कोसिस गर्ने, अनि एकदमै राम्रो धार्मिक जीवन जिउने कोसिस गर्ने व्यक्तिहरू थिए। अनि ती दुई सम्प्रदाय मध्ये चाहिँ प्रेरित पावल फरिसी सम्प्रदायका मानिस एकदमै महत्वपूर्ण कुरा थियो। पहिलो शताब्दीमा कोही व्यक्ति यदि फरिसी छ भने उसलाई मान सम्मान आदर एकदमै बेग्लै तरिकामा दिइन्थ्यो। प्रेरित पावल त्यो व्यक्ति थिए। त्योभन्दा बाहेक अझै उनको जीवनमा हामी देख्न सक्छौ उनीसँग रोमी साम्राज्यको नागरिकता थियो। यो भनेको चाहिँ अहिले एउटा कुनै व्यक्तिले अमेरिकाको ग्रीन कार्ड पाए जस्तै हो। अब तपाईँ आफै विचार गर्नुहोस्, यदि कसैसँग अमेरिकाको ग्रीन कार्ड छ भने उसलाई कति गर्व फिल हुन्छ, ऊ अमेरिका जान सक्छ, बस्न सक्छ, अमेरिकाले उसलाई त्यहाँ रहनको लागि अनुमति दिएको हुन्छ। अनि यहाँनिर हेर्दाखेरि प्रेरित पावलसँग सम्पूर्ण रोमी साम्राज्यको जो त्यो समयमा एकदमै शक्तिशाली साम्राज्य थियो त्यसको नागरिकता थियो, उनी रोमी साम्राज्यको नागरिकमा गनिन्थे। जो चाहिँ रोमी साम्राज्यको नागरिकता जोसँग छ त्यसलाई रोमी साम्राज्यभित्र विशेषाधिकार हुन्थ्यो, उसले मानिसहरूलाई कुट्न पिट्नदेखि लिएर मानिसहरूलाई जेल हाल्न सक्ने अधिकार उसँग हुन्थ्यो, उसलाई कसैले पनि हात लगाउन पाउँथेन किनकि रोमी थियो र रोमीहरूले सारा दुनियाँमा राज्य गरिराखेका थिए। रोमीलाई गाली गर्नु, कोही पनि रोमी नागरिकलाई हप्काउनु या रोमी नागरिकसँग दुश्मनी या वैमनस्यता राख्नु भनेको पहिलो शताब्दीमा एकदमै जोखिमको काम थियो। अनि प्रेरित पावल चाहिँ त्यो ब्याकग्राउण्डका थिए र उनीसँग त्यो पृष्ठभूमिका उनी थिए र उनीसँग रोमी नागरिकता थियो। अनि उनको त्यो गरिमामय पृष्ठभूमिको विषयमा, उनको त्यो एकदमै महान पृष्ठभूमिको बारेमा बाइबलमा प्रेरितको पुस्तक 22 अध्यायको 3-5 उक्त व्यक्ति प्रेरित पावलले स्वयं यस्तो भनेको हामी पाउँदछौ। म किलिकियाको शहर टार्ससमा जन्मिएको एक यहुदी हुँ, तर यस शहरमा गमलियलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधि अनुसार मैले ठिक ठिक शिक्षा पाएको हुँ। आज तपाईँहरू परमेश्वर तर्फ जति उत्साही हुनुहुन्छ म पनि त्यत्तिकै उत्साही थिएँ। मैले यस मार्गका मानिसहरूलाई मृत्युसम्मै सताए, अनि पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिए। प्रधान पुजारी र जम्मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्छन्।
उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पुर्जी पाएर म त्यहाँ भएका विश्वासीहरूलाई बाँधेर यरुसलेममा ल्याई सजाय दिलाउन दमस्कसमा गएको थिए। प्रिय मित्रहरू, यहाँनिर प्रेरित पावलले आफ्नो पृष्ठभूमिको बारेमा सठिक जानकारी दिएको हामी पाउन सक्छौं। अनि उनी भन्दछन्, म टार्ससमा जन्मिएको हुँ, म गमलियलको चरणमा हुर्किएको हुँ, मैले ठिक ठिक शिक्षा पाएको छु, म एकदमै मेरो धर्मप्रति जोसिलो छु, मेरो विश्वासप्रति म एकदमै जोसिलो छु। यहाँनिर उनले अर्को एउटा कुरा उल्लेख गरेको हामी पाउँदछौ, मैले मानिसहरूलाई मृत्युसम्मै सताए, मैले मानिसहरूलाई झ्यालखानमा हालिदिए। यी मानिसहरू को थिए त? यी मानिसहरू पहिलो शताब्दीमा भएका क्रिस्चियनहरू थिए। यसको बावजुद प्रेरित पावलको यो गरिमामय पृष्ठभूमिको बावजुद प्रेरित पावलले पहिलो शताब्दीमा यीशु ख्रीष्टलाई चिनेका थिएनन् र यीशु ख्रीष्टको शिक्षालाई उनले गलत भन्ने प्रयत्न गरे। यो गलत हो, जे भइराखेको छ एकदमै गलत भइराखेको छ। अनि उनी एउटा कट्टर फरिसी, कट्टर यहुदी भएको कारणले गर्दाखेरि उनले मण्डलीलाई एकदमै भयानक रीतिमा चाहिँ सताए, मण्डलीलाई एकदमै क्रूर तरिकामा उनले यातना दिए, विश्वासीहरूलाई बाँधेर झ्यालखानमै हालिदिए, अनि कतिजना विश्वासीहरूलाई हत्या गर्ने कुरामा पनि उनी समावेश भए। अनि यतिको कुरामा हामी हेर्दाखेरि उनी त्यो समयको इसरायलको महासभा, जसलाई चाहिँ ग्रिक भाषामा सान हेड्रिन भनेर भनिन्थ्यो, त्यो सान हेड्रिनको उनी सदस्य थिए। अर्थात हामी हाम्रो देशको सन्दर्भमा यदि यसलाई मिलाएर हेर्छौं भने हामी उनलाई सभामुख या त्यस्तै प्रकारको एउटा गरिमामय पद हामी उनलाई दिन सक्छौं। उनी त्यस्तो प्रकारको पदमा बसेका थिए। त्यो जो सान हेड्रिन थियो त्यसको एउटा महत्वपूर्ण पदमा रहेर, सभामुख जस्तो या यस्तै प्रकारको अन्य कुनै पदमा जो एकदमै उच्च लेभलको पद हो, त्यसमा उनले रहेर सेवा दिएका थिए। अनि उनी इसरायलमा एकदमै प्रख्यात थिए। सान हेड्रिन भनेपछि इसरायलका विभिन्न समुदाय, विभिन्न क्षेत्रबाट 70 जना मानिसहरू त्यहाँनिर हुने गर्थे, जस्तै हाम्रो यहाँ सभासदहरू हुन्छन्। यसरी नै उनीहरूले काम गर्नु पर्थ्यो। अनि प्रेरित पावल चाहिँ त्यो सभाको एउटा महत्वपूर्ण व्यक्ति थिए। अनि यसरी जब उनले क्रिश्चियन विश्वास बढेको देखे, क्रिश्चियन विश्वास एकदमै फैलाउँदै गइराखेको देखे, अनि उनले विचार गरे, म यो विश्वासलाई नष्ट गरिदिन्छु, म यो येशु ख्रिस्ट भन्ने व्यक्तिलाई म नाश गरिदिन्छु। अर्थात येशु ख्रिस्ट भन्ने एकजना व्यक्ति जसले यो धर्म शुरू गरेको छ, म यसलाई मेटाइदिन्छु, किनकि म एउटा यहुदी हुँ, म यहुदी भएर जन्मिएको थिएँ, म यहुदी भएर हुर्किए र म यहुदी भएर नै मर्नेछु भन्ने उनको विचार थियो। त्योभन्दा बाहेक उनीसँग रोमी नागरिकता थियो, उनले जे पनि गर्न सक्थे। त्योभन्दा बाहेक उनी फरिसी थिए, जसले एकदमै आफ्नो धर्मको एकदमै महत्वपूर्ण जानकारी र शिक्षा लिएका थिए। त्योभन्दा बाहेक उनी टार्सस जस्तो एउटा शक्तिशाली शहरका मान्छे। अनि यसरी हेर्दाखेरि पहिलो शताब्दीमा उनी एकदमै शक्तिशाली व्यक्तिको रूपमा हामी हेर्न सक्छौ। सायद उनलाई टार्ससमा र यरुसलेमका गल्ली गल्लीमा प्रत्येक व्यक्तिले प्रेरित पावल भन्ने बित्तिकै चिन्थे होला। उनी त्यो पृष्ठभूमिका मान्छे थिए। अनि उनको विचार मैले तपाईँहरूलाई बताइसके। उनले सोचेका थिए, म मण्डलीलाई नाश गरिदिन्छु, म मण्डलीलाई बिगारिदिन्छु, म क्रिश्चियनहरूलाई जेल हालिदिन्छु, म क्रिश्चियनहरूलाई सताउँछु, अनि म यो क्रिश्चियन धर्मलाई एकदमै जरैदेखि नाश गरिदिन्छु। अब हामी यहाँनिर बुझ्न सक्छौ, उनको विचार चाहिँ त्यो थियो। तर सम्पूर्ण कुराहरू एक समयमा आएर परिवर्तन भयो। प्रिय श्रोताहरू, सम्पूर्ण कुराहरू आएर एक ठाउँमा बदलियो। उनी मण्डलीलाई नै सताउनको लागि दमस्कस भन्ने शहरमा गइराखेका थिए। दमस्कस चाहिँ अहिलेको सिरियाको राजधानी हो, हामी सबैलाई विदितै छ यो कुरा। अनि त्यहाँ जाँदाखेरि चाहिँ अकस्मात एउटा ठूलो ज्योति चम्कियो। बाइबलमा प्रेरितको पुस्तक 9 अध्यायमा यो कुरा हामी लेखेको देख्न पाउँदछौ। यो घटनाको बारेमा उल्लेख गरिएको छ। ठूलो ज्योति त्यहाँनिर चम्कियो अनि ती प्रेरित पावल चाहिँ भुइँमा लडे। अनि त्यो ज्योतिले उनले केही पनि देख्न सकेनन्। अनि उनले देखे एउटा आवाज त्यहाँनिर आइराखेको छ, मधुर आवाज। अनि त्यहाँनिर पावल अकमक्क परे र उनले सोधे, हे प्रभु, तपाईँ को हुनुहुन्छ? अनि त्यही आवाजबाट एकजना व्यक्तिले मधुर तरिकामा आवाज दिनुभयो। उहाँ चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँले भन्नुभयो, साउल, अर्थात जसलाई मैले प्रेरित पावल भनेर भनेको छु, उनको विगतको नाउँ साउल थियो। अनि येशूले भन्नुभयो, साउल साउल, तिमी मलाई किन सताउँछौ? अनि त्यो उनले प्रेमिलो आवाज, येशूको त्यो मधुर आवाज, येशूले बोलाउनु भएको तरिकाबाट उनी प्रभावित भए। अनि उनले त्यही समयमा नै येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरे र उहाँमाथि विश्वास गरे। अनि त्यसपछि उनले आफ्नो सम्पूर्ण जीवन येशू ख्रीष्टको लागि अर्पण गरे
येशू ख्रिस्टलाई दिए। उनले थाहा पाए कि यो संसारको एकमात्र उद्धारकर्ता येशू ख्रिस्ट हुनुहुन्छ। उनले थाहा पाए कि उनले जतिसुकै धर्म कर्म गरे तापनि, यहुदी विधि पालन गरे तापनि, गमलियल जस्तो प्रख्यात एकदमै सठिक र अति उत्तम शिक्षा दिने गुरूको चरणमा बसेर सिकेको भए तापनि, आफ्नो पिता पुर्खाको सम्पूर्ण विधिहरूलाई संस्कारलाई पूर्ण रूपमा पालन गरे तापनि हामी मानव जाति पापी नै छौं भन्ने कुरा

0: उनले मानिसहरूलाई येशु ख्रिस्टको बारेमा बताउने काम गरे। थुप्रै मानिसहरूलाई येशु ख्रिस्टमा ल्याए। उनले साँचो उद्धारको बारेमा मानिसहरूलाई घोषणा गरे। त्यसको लागि उनलाई कुटियो, पिटियो, उनी झ्यालखानसम्म पनि गए, तर उनले आफ्नो विश्वासलाई कहिल्यै पनि छोडेनन्। उनले येशु ख्रिस्ट मुक्तिदाता हुनुहुन्छ भन्ने कुरामा सधैँ उनी अटल भइराखे र उहाँमाथि विश्वास गरे। अनि 23 वर्षको सेवकाईको अन्तिम समयमा उनले आफ्नो एकजना प्रिय चेलालाई, जसको नाउँ तिमोथी थियो, उनलाई पत्र लेखेका छन् र उनलाई लेखेका पत्रहरू बाइबलमा पहिलो र दोस्रो तिमोथीको रूपमा प्रख्यात छ। अनि यो पत्रको पहिलो तिमोथीको 1:15 उनले के भन्छन्, म त्यो आज तपाईँहरूको माझमा प्रस्तुत गर्नेछु। त्यो वाक्यांश म पढ्न गइराखेको छु, त्यो पदलाई म पढ्न गइराखेको छु। यहाँनिर उनले भनेका छन्, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। एकजना व्यक्ति जसले यति लामो समय येशु ख्रीष्टको सेवामा बितायो, एकजना व्यक्ति जो रोमी नागरिकता थियो, एकजना व्यक्ति जसले असल शिक्षा लिएको थियो, एकजना व्यक्ति जो अति नै धर्मी थियो, एकजना व्यक्ति जो अति नै धनी थियो, एकजना व्यक्ति जो सम्पन्न थियो, एकजना व्यक्ति जसले शिक्षा दीक्षा पालन पोषण सम्पूर्ण कुराहरू प्राप्त गरेको थियो, त्यही व्यक्तिले आफ्नो वृद्धावस्थामा लामो समय येशु ख्रीष्टसँग हिँडेपछि, लामो समय येशु ख्रीष्टसँग बताइसकेपछि भन्छ, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। उसले कसैलाई दोष दिएको छैन, यो व्यक्ति पापीहरूमा सबैभन्दा मुख्य हो, त्यो व्यक्ति धेरै पापी छ, उसले त्यो कुरा बताएकै छैन। उसले भन्छ, म पापीहरूमा सबैभन्दा मुख्य हुँ, अर्थात पापीहरूको मुख्य को हो यो संसारमा, म हुँ। मेरा प्रिय हो, आज सायद प्रेरित पावलको जीवनबाट तपाईँ हामी प्रत्येकको लागि एउटा महत्वपूर्ण सन्देश छ। तपाईँहरूलाई अन्तिममा बताउन चाहन्छु कि क्रिस्चियन विश्वास, कि क्रिस्चियन धर्म गरिबहरूको लागि मात्रै हो, के क्रिस्चियन धर्म अशिक्षितहरूको लागि मात्रै हो, के क्रिस्चियन धर्म रोगी बिरामीहरू मात्रै आउने हुन्, के क्रिस्चियन विश्वास चाहिँ तल्लो जातकाहरूको लागि मात्रै हो, के येशु ख्रीष्ट अर्थात उद्धार के गरीबहरूलाई मात्रै खाँचो छ, के उद्धार अशिक्षितहरूलाई मात्रै चाहिएको छ, के उद्धार तल्लो जातिका मान्छेहरूलाई मात्रै चाहिएको छ, र पक्कै पनि होइन, हामी सबैलाई उद्धारकर्ताको खाँचो छ। तपाईँ आफ्नो मनमा प्रश्न गरेर हेर्नुहोस्, यो समयमा तपाईँ आफैले आफैलाई एकपटक सोधेर हेर्नुहोस्, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। प्रेरित पाउलले यो लेखेका छन्। प्रिय, यो समयमा म आफ्ना शब्द ल्याएर तपाईँलाई भनिराखेको छैन, बाइबलको शब्दलाई अक्षरश तपाईँहरूको बीचमा म ल्याइराखेको छु। उनले स्पष्ट भनेका छन्, पापीहरूमा म सबैभन्दा मुख्य हुँ। आज तपाईँको अवस्था के छ? तपाईँलाई पनि उद्धारकर्ताको खाँचो छ। तपाईँ प्रेरित पावलसँग आफैलाई तुलना गरेर हेर्नुहोस्, त्यस्तो गरिमामय पृष्ठभूमि भएको व्यक्ति, त्यस्तो महान पृष्ठभूमि भएको व्यक्ति, त्यस्तो शक्तिशाली व्यक्तिले आफ्नो बुढेसकालमा, आफ्नो जीवनमा भरसक गरिसकेपछि, मर्ने बेलामा, बुढेसकालमा, अन्तिम अवस्थामा भन्छन्, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रीष्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। तपाईँ आज आफैले आफैलाई के को रूपमा हेरिराख्नु भएको छ? के तपाईँलाई येशु ख्रीष्टको खाँचो छ? के तपाईँलाई उद्धारकर्ताको खाँचो छैन? र यदि छ भने आज नै, यही समयमा नै येशु ख्रीष्टलाई तपाईँ आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहोस्, किनकि येशु ख्रीष्ट सबैलाई बचाउनको लागि आउनुभएको। कोही क्षेत्र विशेष, कोही जात विशेष, कोही धर्म विशेष, कोही सम्प्रदाय विशेष, कोही रंग विशेषको लागि मात्र होइन, हामी सबैलाई उद्धार गर्नको लागि येशु ख्रीष्ट संसारमा आउनुभएको हो र हामीलाई उहाँको खाँचो छ। म आशा गर्छु तपाईँहरू सबैले आजको सन्देशबाट आशिष पाउनुहुनेछ अनि येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुहुनेछ। प्रभु येशुले आजको यो सन्देशबाट हामी सबैलाई आशिष दिनुभएको होस्।
1: धन्यवाद हरि दाईलाई, साँच्चीकै आजको वचन आशिषमय थियो। हो श्रोता, बाइबलको नयाँ करारमा रहेको प्रेरितको पुस्तकमा हेर्ने हो भने त्यहाँनिर येशु ख्रीष्टलाई पछ्याउनेहरूलाई यातना, कष्ट र मृत्युसम्मको सजाय दिने एकजना यहुदी व्यक्ति साउल पछि गएर येशु ख्रीष्टको निम्ति जेल, नेल, कुटाई, थुकाई र मृत्युसम्म आत्मसात गर्ने प्रेरित पावल बनेका छन्, जसको जीवनमा घटेको घटनाक्रमले येशु ख्रीष्टमा सबै कुरा सम्भव छ र येशु ख्रीष्ट नै मानिसको निम्ति सबैभन्दा महत्वपूर्ण हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्न सक्छौ। आजको वचनमा प्रस्तुत पाउलको विस्तृत जीवनीबाट यो कुरा पुष्टि हुन्छ कि यदि येशु ख्रीष्टले कसैको जीवनलाई

परिवर्तन गर्न चाहनुभयो भने संसारको प्रशस्तता, इज्जत, मान, प्रतिष्ठा, ज्ञान, बुद्धि र विलासिता जस्ता सांसारिक कुराहरूले उहाँको सत्यताको मार्गलाई पछ्याउनबाट वञ्चित गराउन सक्दैनन्। भन्न खोजेको कुरा चाहिँ आज संसारको प्रत्येक व्यक्तिलाई यीशु ख्रीष्टको आवश्यकता छ। हरेक जीवनमा परिवर्तनको खाँचो छ र यीशु ख्रीष्टले दिने परिवर्तन भनेको मुक्ति र उद्धार हो। अर्थात हरेकलाई मुक्ति र उद्धार चाहिएको छ। त्यसैले श्रोता, वचनमा भने जस्तै यही कुरालाई म फेरि पनि दोहोर्याउन चाहन्छु। यीशु ख्रीष्ट कुनै अशिक्षित, गरीब, रोगी, बिरामी, पिछडिएको वर्ग र समाजले तल्लो जातको संज्ञा दिएका व्यक्तिहरूको लागि मात्र नभएर आज हरेकलाई यीशु ख्रीष्टको खाँचो छ। त्यसैले श्रोता, यदि तपाईँ आफ्नो जीवनमा परिवर्तन चाहनुहुन्छ भने यीशु ख्रीष्टको परिवर्तनलाई खोज्नुहोस्। उहाँले तपाईँलाई त्यो अनन्त मुक्ति र स्वर्गीय राज्य दिन चाहनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37 454, 98580 37 454, र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो आशिष, सुरक्षा र शान्तिमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि हामी बिदा चाहन्छौ। नमस्कार।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजन पछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 9 अध्यायको 18 26 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो, तब सभा घरका एकजना शासक आएर उहाँलाई दण्डवत गरी भने, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। यीशु उठ्नुभयो र आफ्नो चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्लोतिरबाट आएर उहाँको वस्त्रको किनारा छोई, किनकि त्यसले मनमा नै सोचेकी थिए, मैले उहाँको वस्त्र मात्र छोए भने पनि म निको भइजानेछु। फनक्क फर्की हेर्दा यीशुले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भई। अनि जब यीशु शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैला बैला मचाइराखेको देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, बाहिर जाऊ, किनकि ठिटी मरेकी छैन तर सुतीकी छे। तिनीहरूले उहाँको हाँसो गरे। भीड़लाई बाहिर निकाल्नु भएपछि उहाँ भित्र पस्नुभयो र त्यो ठिटीको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठी। तब यस कुराको कीर्ति मुलुकभरि फिजियो। आदरणीय श्रोता, हामीले यस खण्डमा यीशुले विश्वास गर्नेहरूलाई चंगाई तथा जीवन दिनुहुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौ। र यीशु ख्रिस्टमा विश्वास गर्दाखेरि मानिसहरूले चंगाई पाउँछन् र उनीहरूले जीवन पनि पाउँछन् र उनीहरू निको हुन्छन् र उनीहरू मृतकबाट पनि जीवित हुन्छन्। यो कुरा हामीले यो घटनामा देख्छौ, यो खण्डमा देख्छौ। र यहाँनिर हामी के देख्छौ भन्दा सभाघरका एकजना शासकलाई हामी यहाँ देख्छौ र यो शासकले यीशुलाई दण्डवत गरेका छन् र त्यतिकै दण्डवत गर्दैनन्। शासकले, सभाघरका एकजना शासक भनेको ठूलो व्यक्ति हो, गण्य मान्य व्यक्ति नै हो र उनले यीशु कहाँ आएर उनले यीशुलाई दण्डवत गरेका छन् र यसरी उनले भनेका छन्, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। र यो भाषा अति नै महत्वपूर्ण, अति नै शक्तिशाली र विश्वासनीयताको कुरा बोलिराखेका छन्। यति ठूलो व्यक्ति र यति ठूलो विश्वास हामी यो व्यक्तिमा देख्छौ र उसको विश्वासले के भन्छ भन्दा, यीशुले हात राखिदिनुभयो भने र त्यो व्यक्ति निको हुन्छ अथवा उनको छोरी निको हुन्छ भन्ने उनमा दृढ भरोसा विश्वास देखिन्छ। र यीशुले पनि उठेर त्यो जुन छोरी मरेकी छे त्यो मरेकी मरेको छोरीको ठाउँमा यीशु प्रभु जान लाग्नुभयो र उनको विश्वास देखेर नै यीशु प्रभु उनको पछि लाग्नुभयो। यो अचम्मको घटना कि कति असल कति राम्रो कुरा कि यीशु प्रभुले त्यो विश्वास देखिसकेपछि उहाँ उठ्नुभयो र आफ्नो चेलाहरूसँगै

त्यस स्त्रीलाई देख्नु र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भए। यो अचम्मको कुरा हामी यहाँ देख्छौँ कि विश्वासलाई प्रभुले हेरिराख्नु भएको छैन। सभाघरका शासकले पनि यति ठूलो विश्वासका कुरा गरेका छन् भने यो स्त्रीले पनि उहाँको वस्त्रको किनारो छोई भने पनि म निको हुन्छु भन्ने विश्वास लिएर यीशु कहाँ आएकी छिन् र निको भएकी छिन्। जब यीशु शासकको घरमा आइपुग्नु भयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैला बैला मचाइराखेको देख्नुभयो र उनीहरू अब मर्यो, अब बाँच्दैन, मरेको मान्छे कसरी बाँच्छ भन्ने कुरामा उनीहरू खैला बैला मचाइराखेको अवस्था देखिन्छ र आशा मारेको कुराहरू देखिन्छ। यीशुले उनीहरूको खैला बैला देखिसकेपछि, उनीहरूको हुलदङ्गहरू देखिसकेपछि यीशुले उनीहरूलाई बाहिर जाने कुरा बताउनु भयो। उहाँले आज्ञा गर्नुभयो, बाहिर जाऊ भन्नुभयो, अनि यो पनि आवाज दिनुभयो, ठिटी मरेकी छैन तर सुतेकी छ अथवा सुतेको छ। यो कुरा बोल्दै गर्नुहुँदाखेरि ती मानिसहरू हाँसो गरे, ती मानिसहरूले उहाँको हाँसो गरे, उहाँलाई खिल्ली गरे। हुनसक्छ उनीहरूले भनेका होलान्, आहा मरेको मान्छेलाई मरे छैन भन्ने हामीलाई थाहा छैन, ऊ मरिसकेको छ, मरेको मान्छे कसले बचाउन सक्छ भन्ने खालको कुराहरू यीशुलाई खिसी ट्युरी गरिरहेको अवस्था पनि छ। यीशुले चाहिँ भन्नुभयो, सुतेकी छ, मरेकी छैन। यो कुरा भन्दाखेरि चाहिँ उनीहरूको हाँसो अथवा खिल्ली उनीहरूले खिल्ली उडाइराखेको थियो यीशुको। यीशुले चाहिँ भीड़लाई बाहिर निकाल्नु भयो, जाऊ तिनीहरू भनेर भनिसकेपछि उहाँले बाहिर निकालेर भित्र पसेर त्यस ठिटीको हात समात्नु भयो, मरे कि ठिटीलाई ठिटीको हात समात्नु भयो अनि त्यो ठिटी जुरुक्क उठी। यो अचम्मको घटना यहाँ घट्यो। सबै मानिसहरूले यीशु मरिसक के अरे त्यो स्त्री अथवा त्यो केटी छोरी मरिसकेका छन् भनेर भनेको अवस्थामा अथवा यो ठिटी मरिसकेको अवस्था छन् भनेर सबैले, इभन यो शासकले पनि, सभाघरको शासकले पनि आफ्नो छोरी मरेकै हो भनेका छन् र त्यहाँका मानिसहरू सबैले यो ठिटी मरेकै हो भनिरहेका छन्। तर यीशु प्रभुले चाहिँ मरेकी छैन, सुतेकी छ भनेर यो कुरा भन्दाखेरि खैला बैला मचेकै हो। तर यीशु प्रभुले त्यो ठिटीको हात समात्न साथ ती ठिटी चुरुक्क उठी। तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिजियो। अचम्मको कुरा चाहिँ के भने, मानिसहरूको सोचाइमा बुझाइमा मरेकै व्यक्ति हो त्यो, तर यीशुले के भन्नुभयो भन्दा, होइन मरेकी छैन, यिनी त सुतेको मात्रै छ, अनि सुतेको व्यक्ति त फेरि उठ्छ, मरेको व्यक्ति उठ्दैन। त्यसकारणले यीशु प्रभुले आफ्नो शक्तिद्वारा मरेकै व्यक्तिलाई पनि अब उठ्छ, यो व्यक्ति मरेको छैन भनेर उहाँले आफ्नो शक्ति प्रयोग गर्नुभएको देखिन्छ। र त्यही अनुसार यीशु प्रभुद्वारा यो आश्चर्य कर्म भइसकेपछि यो कुराको कीर्ति त्यस मुलुकभरि फिजियो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, यो खण्डमा हामीले हेर्दाखेरि यीशुले विश्वास गर्ने, उहाँमाथि विश्वास गर्नेहरूलाई चंगाई र जीवन दिनुहुन्छ भन्ने कुरा हामीले हेर्यौं र यदि यहाँहरूको बीचमा पनि जीवन मृत्युको हालतमा हुनुहुन्छ र तपाईँको जीवन भने आशा मरेको छ र तपाईँमा पनि एउटा सङ्गाई पाउनको लागि चाहना गरिराख्नु भएको छ र जीवनमा एउटा आशा

चिन्ता नै नभएको अवस्था छ भने यहाँहरूको लागि खुसीको खबर, यीशु ख्रिस्ट चाहिँ यो संसारमा सङ्घाईकर्ताको रूपमा र मुक्तिदाताको रूपमा उहाँ यो संसारमा आउनु भएको छ। उहाँ चाहिँ यो संसारका मानिसहरूलाई सङ्घाई दिन र मुक्ति दिनका लागि यो संसारमा आउनु भएको हो र प्रभु यीशु ख्रिस्ट आज पनि उहाँ आत्मामा यो संसारमा हुनुहुन्छ र यीशु प्रभुले यस्तो गाह्रो अवस्था भइराखेकोलाई जब उनीहरूले विश्वास गर्छन् र ती विश्वासमा ठूलो अचम्मको काम गर्न सक्ने व्यक्ति यीशु प्रभु नै हुनुहुन्छ। र तपाईँको जीवनमा पनि यदि सङ्घाईको आवश्यकता छ भने, यदि तपाईँको जीवनमा पनि एउटा मृत्युको बाटोतिर लागिराख्नु भएको छ र यति डरलाग्दो एउटा अप्ठ्यारो अवस्थामा यहाँहरू हुनुहुन्छ भने, यीशु ख्रिस्टलाई यिनीहरूले जसरी विश्वास गरे र त्यो विश्वासले उनीहरूले सङ्घाई पाए र मरेकोबाट पनि उनीहरू जीवित भए, त्यसरी नै यहाँहरूले प्रवचन सुन्दै गर्नु हुँदाखेरि यदि यहाँहरूको बीचमा पनि यदि डरलाग्दो समस्याहरू छन् शारीरिक पक्षमा, मानसिक पक्षमा, आत्मिकी पक्षमा, सामाजिक पक्षमा एकदमै गाह्रो अवस्थाबाट भएर गइराख्नु भएको छ भने यहाँहरूको लागि पनि यीशु ख्रिस्ट तपाईँहरूको लागि पनि छुटकारा दिने, सङ्घाई दिने र मृत्युबाट जीवित बनाउने ख्रिस्ट यीशु हाम्रो बीचमा हुनुहुन्छ। उहाँ आज आत्मामा हुनुहुन्छ र उहाँलाई यदि हजुरले विश्वास गर्नुभयो भने तपाईँको पनि समस्या समाधान हुन्छ, तपाईँले पनि सङ्घाई पाउन सक्नुहुन्छ र तपाईँले पनि आफ्नो जीवनमा आश्चर्य कर्म देख्न सक्नुहुन्छ। जसरी मरेको व्यक्ति बाँच्यो त्यसरी नै तपाईँको जीवनमा पनि आश्चर्य कर्म देख्न सक्नुहुन्छ। तर यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गरेर तपाईँले पनि सङ्घाई पाउनुहोस् र मृतकबाट जीवनमा तपाईँ पनि आउनुहोस्। र यदि कसैले आफ्नो जीवन मृत्युमा छ, मृत्युतर्फ गइरहेको छ, आशा नै छैन भने पनि यीशुलाई विश्वास गर्नुहोस्, तपाईँको जीवनमा फेरि नयाँपन तपाईँले पाउनुहुनेछ, तपाईँ फेरि जीवित भएर जिउनुहुनेछ र तपाईँको जीवनमा ठूलो आशीर्वाद आउनेछ र तपाईँले पनि यी व्यक्तिहरूले जुन समस्याबाट छुटकारा पाएर उनीहरू आनन्दित भए त्यसरी नै यहाँहरू पनि

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस् त, जय मसीह।

0: 하얗게 엮인 넘버이사한 액체들 텁블러에 숨겨오면서 www.kimafm.com.nb 아사코 아와즈
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, प्रभु येशू ख्रीष्टको अमूल्य नाममा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी हाम्रो भजन संग्रह अध्ययन श्रृंखलाको अन्तिम अध्ययन भजन संग्रह 150 आइपुगेका छौं। यो भजन सम्पूर्ण भजन संग्रहको अन्तिम निष्कर्ष जस्तै हो, जहाँ सबै सृष्टिलाई परमेश्वरको स्तुति गर्न आह्वान गरिएको कुरालाई आजको अध्ययनको यात्रामा हामी स्पष्ट रूपमा देख्नेछौ।
1: धन्यवाद दाई हजुरले दिनुभएको सम्पूर्ण यो विवरणको निम्ति। दाई तपाईँले यी सबै कुराहरूको निम्ति अनि दाई हामीले यो अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकको अध्ययनबाट चाहिँ परमेश्वरमा भरोसा, सुरक्षा र उहाँको आराधनाको सम्पूर्ण विवरणलाई चाहिँ अध्ययन गरेका छौं। यो निकै नै आशिषमय चाहिँ रहेको थियो यो सम्पूर्ण अध्ययन। र आज अन्तिम अध्ययनको हाम्रो यो प्रवेशमा चाहिँ के कुराहरू अथवा कुन चाहिँ विषयमा चाहिँ रहेर चाहिँ यो अध्ययनलाई चाहिँ हामी टुङ्ग्याउनेछौं?
2: भाइ, यो भजन संग्रह 150 हामीलाई परमेश्वरको पवित्र स्थानमा उहाँको स्तुति गर्न बोलाउँछ। विशेष गरी यो हालेलुया भजन हो। यसले उहाँको शक्तिशाली कार्यहरूका लागि, उहाँको महानता र महिमाका लागि सम्पूर्ण सृष्टिलाई प्रशंसा गर्न आह्वान गरिएको छ। सम्पूर्ण भजन संग्रहको यात्रा अन्तत स्तुति र आराधनामा आएर टुङ्गिएको कुरालाई हामी यो अध्ययनको यात्रामा थाहा पाउनेछौ।
1: भनेपछि दाई निकै नै आशिषमय अध्ययन चाहिँ रहनेछ जस्तो मलाई लाग्दैछ। अनि दाई, यो सम्पूर्ण भजन संग्रह 150 त विभिन्न वाद्यवाजनहरूको उल्लेख पनि छ, तुरही, बीडा, तबला, झ्याली, जसले चाहिँ देखाउँछ कि सबै प्रकारको संगीत र क्षमताले चाहिँ परमेश्वरको आराधना गर्नुपर्छ, होइन दाई?
2: यसले सिकाउँछ कि आराधना केवल शब्दमा मात्र होइन, सम्पूर्ण हृदय, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिले परमेश्वरको महिमा गर्नुपर्छ। अन्तत भजनले भन्छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्।
1: त्यसो भए त दाई, यो भजन त सम्पूर्ण सृष्टिको अन्तिम उद्देश्य नै परमेश्वरको आराधना हो भन्ने सन्देश दिँदैछ नि, होइन र?
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ हाम्रो जीवनको अन्तिम लक्ष्य र उद्देश्य परमेश्वरको महिमा गर्नु हो। जहाँ जीवन छ त्यहाँ स्तुति हुनुपर्छ। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 150 अध्यायबाट देख्न गइरहेका छौं अनि तपाईलाई यो पनि अवगत गराउन चाहन्छु कि भजन संग्रहको वचन अध्ययन आज आखिरी हो, यो अन्तिम पुस्तक हो। त आउनुहोस्, भजन संग्रह 150 अध्याय पद 1-6 पद हेर्दै अगाडि बढ़ाऊ। यो भजन संग्रह परमेश्वरको प्रशंसाको भजन हो। यहाँ यस प्रकार लेखिएको छ, 150 अध्याय पद 1-6। परम प्रभुको प्रशंसा गर, परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर, उहाँको पराक्रमको आकाश मण्डलमा उहाँको प्रशंसा गर, उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर, उहाँको उक्तम महत्व अनुसार उहाँको प्रशंसा गर। तुरैको स्वरले उहाँको प्रशंसा गर। सितार र वीणा बजाएर उहाँको प्रशंसा गर। खैजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर। तार बाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर। सारो बज्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर। चर्को स्वरले बज्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर। सास हुने जति सबैले परमप्रभुको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर। मित्र, आराधना के हो? सबभन्दा पहिले हामी आराधनाको कर्ताको वा पात्रको बारेमा विचार गर्नेछौ। यसलाई सामान्य तवरमा यो प्रश्नको हाम्रो उत्तरको आवश्यक छ। आराधना के हो? यो गर्नलाई वा यो प्रश्नको उत्तर दिन हामी भजन संग्रह 150 पद 1 पाइने एक वाक्यसँग व्यवहार गर्नेछौ। परम प्रभुको प्रशंसा गर। यो पहिले अवस्थामा विशेष जोड यस कथनमा छ। परम प्रभुमा प्रशंसा गर। उहाँ आराधनाको पात्र कर्ता हुनुहुन्छ। भजनहरूले दुई कुराहरूमाथि जोड दिन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँ उद्धारकर्ता हुनुहुन्छ। परमेश्वरले पृथ्वी बनाउनु भयो जसमाथि हामी बस्छौं रहन्छौं। साथै यावत थोकको उहाँले बनाउनु भएको छ। हामीले आनन्द उठाउने प्रकाशको किरण ताप उहाँले सृष्टि गर्नुभएको हो। हामीले श्वास फेर्ने हावा उहाँले बनाउनु भएको हो। उहाँले हरेक कुरा बनाउनु भएको हो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आज कुनै त्यहाँ त्यस्तो कुरा छैन जुन उहाँले बनाउनु भएको छैन। विज्ञानले विभिन्न तकनिक सरसमान मेसिनको खाली विकास मात्र गरेको छ। यदि त्यहाँ कुनै आधारभूत भौतिक तत्वहरू वस्तुहरू नभए त्यहाँ अरू चीजहरू कसरी बन्न सक्छ? आज विज्ञानले कम्प्युटर रकेट अन्तरिक्ष यान बनायो तर त्यहाँ फलाम स्टील तामा सुन चाँदी वा अन्य कुनै चाहिने वस्तु नभए कसरी बनाउन सक्थ्यो? मित्र, उहाँ यावत्थोको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ हाम्रा आराधनाको योग्य प्रभु हुनुहुन्छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँ हाम्रा आराधनाको यस कारणले पनि योग्य हुनुहुन्छ कि उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ। अनि शास्त्रले भन्छ कि परमेश्वर दाही परमेश्वर हुनुहुन्छ, ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। उहाँले आफू स्वयंको लागि हामीलाई बनाउनुभयो। उहाँले आफू स्वयंको लागि हामीलाई उद्धार गर्नुभयो। मानव स्तरमा ख्रिस्टसँग विश्वासीको सम्बन्धको उदाहरणद्वारा स्पष्ट गर्न विवाहको प्रयोग गरिएको छ। पति यदि उसले पत्नीलाई प्रेम गर्छ भने उसले आफ्नो पत्नीलाई अरू पुरूषसँग बाँड्दैन। उनी आफ्नो पत्नीप्रति दाही हुन्छ। तिनको प्रेम खाली उसको निम्ति मात्र हो, यानी पत्नीको प्रेम खाली पतिलाई मात्र हो। त्यसरी नै विश्वासीहरूलाई शास्त्रमा ख्रिस्टको दुलही भनिएको छ, जो खाली उहाँको निम्ति बनाइएको हो। उहाँले आफ्नै निम्ति हामीलाई सृष्टि गर्नुभएको हो, हामीलाई उद्धार गर्नुभएको हो। मित्र, केवल उहाँ मात्र हाम्रो स्तुति प्रशंसाको प्राप्त गर्न, हाम्रो प्रेमको प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईँलाई यादै होला, पत्मसको टापुमा दर्शनमा युहन्ना घोप्टो परेर स्वर्गदूतलाई आराधना गर्न लोटेका थिए, जसले उसको सामने सम्पूर्ण दर्शनहरू ल्याउने काममा सहायता गरेका थिए। तर स्वर्गदूतले उसलाई हपारेर भने, तैले मलाई होइन तर परमेश्वरलाई आराधना गर। अरू त के उहाँ चाहनुहुन्न कि उहाँका स्वर्गदूतहरूलाई आराधना गरिएको? उहाँ चाहनुहुन्न कि मरियमलाई आराधना गरिएको? तर उहाँ कसैलाई आराधना गरिएको चाहनुहुन्न, तर उहाँ स्वयंलाई मात्र आराधना गरिएको उहाँ चाहनुहुन्छ। उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ र शास्त्रले भन्छ त्यो दिन आइरहेको छ, हरेक श्वास हुनेहरूले उहाँलाई आराधना गर्नेछ। स्तुति प्रशंसा गर्नेछ। उहाँले हरेक कुरालाई बनाउनु भयो ताकि यसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्। अमित्र, कसले आराधना गर्नुपर्छ भन्दा परमेश्वर आराधनाको कर्ता पात्र हुनुहुन्छ। तर यो प्रश्नले पछ्याउँछ, कसले आराधना गर्न सक्छ? भजनकारले भने भजन संग्रह 150:6 सास सुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। उहाँले सारा मानव जातिलाई भनिरहनु भएको छ, परमप्रभुको प्रशंसा गर। परमेश्वरले निश्चय नै मानिसलाई आफू स्वयंसँग संगतिको उद्देश्यको लागि सृष्टि गर्नु भएको थियो, ताकि मानिसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्, आराधना गर्न सकुन्। मानिसको अस्तित्वको निम्ति अर्को कुनै कारण छैन, अर्को कुनै उद्देश्य छैन। मानिसको अन्तिम खास उद्देश्य हो, मानिसको अन्तिम उद्देश्य के हो भने परमेश्वरको महिमा गर्नु र उहाँको सदाको निम्ति आनन्द उठाउनु। परमेश्वरले ब्रह्माण्डलाई सृष्टि गर्नुभयो ताकि यसले उहाँलाई महिमा गर्न सकोस्। यो तपाईँ र मेरो निम्ति अस्तित्वमा ल्याइएको थिएन। धेरै वर्ष पहिले, कति लामो समय पहिले हो त्यो हामी जान्दैनौ, तर धेरै वर्ष पहिले अयुबले भने, अयुब 38:7, त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। तिनीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका थिए। भजनकारले भने भजन संग्रह 96:5, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्गीय सृष्टि गर्नुभयो। उहाँले स्वर्गीय रूप बनाउनुभयो ताकि भविष्यको अनन्त काल युगभरि उहाँको स्तुति प्रशंसा गाउने संगीतको साधन हुन सकोस्। यद्यपि मानिसलाई त्यो उच्च उद्देश्यको लागि सृष्टि गरिए तापनि ऊ तालमेलबाट, लय सुरबाट दूर रह्यो, ऊ परमेश्वरको संगतिबाट अलग हटियो। आज तपाईँ र म सृष्टि गरिएको विश्वमा रहेका छौं, जुनले वास्तवमा परमेश्वरको स्तुति प्रशंसाको गाइरहेको छ। तर मानिस तालमेलबाट, लयबाट बाहिर छ, अलग छ। परमेश्वरको महान उद्देश्य मानिसलाई स्वर्गको तालमेलमा पुनः फर्काइ ल्याउनु हो। मित्र, आज उद्धार पाएकाहरू नै स्तुति प्रशंसामा आफ्ना आवाजहरूलाई माथि उठाउनु पर्छ। खालि उद्धार पाएकाहरू मात्र तालमेलमा, लयमा छन्। भजनकार गाउँछन् भजन संग्रह 107:1-2, परमप्रभुमा धन्यवाद चढाउ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुले छुटकारा गराउनु भएकाहरूले, यानि उद्धार गर्नुभएकाहरूले यसै भनुन्, जसलाई उहाँको विरोधीका हातबाट मोल तिरेर छुटाउनु भएको छ। अनि प्रिय मित्र, यदि छुटकारा पाएकाहरूले, उद्धार पाएकाहरूले त्यसो भन्दैनन् भने कसले पनि त्यो भने छैन? ओ, स्वर्गीयसँग तालमेलमा, लयमा हुने कुरा कति असल हो। आज पाप यो विश्वमा घुसेको छ र मानिसलाई परमेश्वरको कुर्सीबाट बाहिर लिएको छ, तर मानिसहरू पुनः फर्केर आउन सक्छ येशु ख्रिस्टद्वारा। अनि धेरैजना उहाँ कहाँ फर्किआएका छन् पनि। प्रभु येशुले मानिसलाई उसको उद्धारकर्ता र सृष्टिकर्तासँग सही सम्बन्धमा ल्याउनु भएको छ, ताकि मानिसले उहाँको निम्ति स्तुति प्रशंसामा आफ्नो आवाज उठाउन सकोस्। त्यसपछि हामी देख्छौ किन आराधना गर्नु। अहिले यो प्रश्नको उत्तर देऊ। धेरै कम मानिसहरू मात्र वास्तवमा परमेश्वरलाई आराधना गर्छन्। आज धेरै कम मानिसहरू चर्चमा आराधना गर्न जान्छन्। धेरै मानिसहरू चर्चमा जान्छन्, कुनै केटा वा केटीलाई हेर्न जान्छन्। कोही कोही चाहिँ कसले कस्तो लुगा लगाएको छ, कस्तो डिजाइनको, कस्तो स्टाइलको इत्यादि हेर्न जान्छन्। मित्र, आराधना वास्तवमा ईश्वरीय नशा हो, मताई हो। यदि तपाईँ यसको विश्वास गर्नुहुन्न भने यसको उक्तम नमूना उदाहरण प्रेतहरूको कामको पुस्तकमा छ। पेन्टिकोस्टको दिनमा सिमोन पत्रुस खड़ा भएर सन्देश प्रचार गर्यो। हामी त्यो सन्देशको बारेमा धेरै कुरा गर्दछौ, तर वास्तवमा त्यो ती मानिसहरूलाई स्पष्टीकरण व्याख्या थियो कि यी आत्माले भरिएका मानिसहरू मध्यले मातिएका थिएनन्। मदिरापान स्पष्टीकरण थिएन। आज कतिलाई यो कुराको थाहा छ कि हामी आज परमेश्वरसँगको सम्बन्धमा मातिएका छौ। मित्र, तपाई र म रहेको दिनमा तपाई र ममा आत्मिक आध्यात्मिक उत्तेजना हुनुपर्छ। आज हाम्रो जीवन, हाम्रो हृदय प्रभुको निम्ति आगो हुनुपर्छ। खालि हाम्रो आराधना औपचारिक औठे बोक्रे मात्र हुनु हुँदैन, हाम्रो आराधना हृदयभित्रबाटको हुनुपर्छ। यस्तो आराधनाले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। आज तपाई कति समय उहाँको आराधना स्तुति प्रशंसामा समय बिताउनुहुन्छ? के तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मनपर्छ? कि तपाईलाई अल्छी लाग्छ? मित्र, यदि तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मन लाग्दैन वा अल्छी लाग्छ भने स्वर्गीय तपाईको निम्ति त्यो उचित स्थान होइन। कारण त्यो स्थान उहाँको स्तुति प्रशंसाको आराधनाको स्थान हो। त्यहाँ 24 घण्टा उहाँको आराधना स्तुति प्रशंसा हुनेछ। अब तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्नु नै मन पर्दैन भने त्यो स्वर्गमा गइराख्ने नै के काम? मित्र, उहाँको आराधना स्तुति प्रशंसा आराधना गर्न सिक्नुपर्छ, जुन हाम्रो जीवनमा अति नै आवश्यक कुरा हो। जसको जीवन आराधना स्तुति प्रशंसाको जीवन छ, त्यो मानिस एक आनन्दित, हर्षित, खुशी विश्वासी हो, अनि धेरै मनोवैज्ञानिक, मानसिक अनि पाप समस्याबाट त्यो मुक्त हुन्छ। र जब कुनै मानिस मनोवैज्ञानिक, मानसिक पाप समस्याबाट मुक्त हुन्छ, त्यो निश्चय नै मनोवैज्ञानिक रूपमा, आत्मिक रूपमा, साथै शारीरिक रूपमा कमसे कम 90% ठिक हुन्छ, स्वस्थ हुन्छ। मित्र, आज धेरै क्रिस्चियनहरूको जीवन, विश्वासीहरूको जीवन किन उदास छ? किन निराश छ? किन आनन्द छैन? किन तिनीहरूको जीवन पट्टै लाग्दो भएको छ, बोरिङ भएको छ? किन तिनीहरूको जीवन ओइलिएको छ? एक कारण हो, तिनीहरूको जीवनमा उहाँको स्तुति प्रशंसाको जीवन छैन। मित्र, आत्मा

0: स्तुति प्रशंसा गर्ने आदत बसाउनु पर्छ। उहाँसँग संगति गर्ने, उहाँको वचन अध्ययन गर्ने आदत बसाउनु पर्छ। यो नै एक खुशी हर्षित विश्वासी जीवनको रहस्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको दिनले हामीलाई सिकायो कि जीवनको शुरूआतदेखि अन्त्यसम्म सबै कुरा परमेश्वरको आराधनामा केन्द्रित हुनुपर्छ। अनि अर्को कुरा धेरै अर्थपूर्ण लाग्यो कि सास हुने हरेक प्राणीले परमप्रभुको स्तुति गरोस् भन्ने अन्तिम आह्वान छ। यो निकै नै आशिषमय र व्यवहारिक चाहिँ रह्यो भाइ।
2: हजुर भाइ, भजन संग्रह 150 हामीलाई सिकाउँछ कि परमेश्वरको स्तुति केवल मन्दिर वा विशेष समयमा मात्र होइन, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिमा फैलिनुपर्छ। यसले देखाउँछ कि जीवन भएको प्रत्येक प्राणीको उद्देश्य परमेश्वरको महिमा गर्नु हो। उहाँ नै जीवनका स्रोत हुनुहुन्छ, त्यसैले हाम्रो प्रतिक्रिया पनि स्तुति प्रशंसामा हुनुपर्छ।
1: साँच्चै नै दाइ, त्यसैले नै सम्पूर्ण भजन संग्रहको अन्तिम सन्देश पनि आराधनामा नै टुङ्गिन्छ। र मैले यो कुरा सिके कि मेरो जीवन पनि निरन्तर आराधनाको जीवन चाहिँ हुनुपर्छ।
2: हो भाइ, दुःख खुशी संघर्ष विजय सबैको बीचमा अन्तिम सत्य एउटै हो। परमेश्वर योग्य हुनुहुन्छ स्तुति पाउनको लागि। उहाँको महिमा सधैँ रहिरहन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हाम्रो जीवन परमेश्वरको स्तुति बनिरहेको छ? के हाम्रो सास, हाम्रो समय, हाम्रो काम उहाँको महिमामा समर्पित छ?
1: हजुर, साँच्चै नै। र यदि तपाईँ आज कुनै अवस्थामा हुनुहुन्छ भने पनि सम्झनुहोस्, तपाईँको जीवनको उद्देश्य परमेश्वरको आराधना हो।
2: हजुर, र आउनुहोस् हामी आफ्नो सम्पूर्ण जीवन परमेश्वरलाई अर्पण गरौं, उहाँको महिमा गरौं र सास फेर्ने सबैले उहाँको स्तुति गर्ने जीवन जिउं। परमेश्वरले हामीलाई सधैँ उहाँको स्तुति गर्ने हृदय दिनुभएको होस्, हाम्रो जीवनलाई आराधनामा समर्पित गरिदिनु भएको होस् र हामीलाई हरेक क्षण उहाँको महिमा गर्न योग्य बनाउनुहोस् भन्दै हामी अर्को नयाँ पुस्तकको अध्ययनमा फेरि पनि भेट्ने आशासहित विदा हुन्छौ। अन्तमा परमेश्वरले हामी हरेकलाई उहाँको साँचो आराधक बन्ने हृदय दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट विदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997042097979797।

नमस्कार, म गायक कर्ण दास। अहिले तपाईँ सुन्दै हुनुहुन्छ किङडम भोइस एफएम 102.1।

0: होसना चर्च सार्वजनिक गुठी काठमाडौँको प्रस्तुति आत्मिक रेडियो कार्यक्रम होप अन एयरमा तपाईलाई हार्दिक स्वागत छ। तपाई अहिले किंगडम भोइस एफएम रेडियो 102.1 MHz सुन्दै हुनुहुन्छ। होप अन एयर रेडियो कार्यक्रम हरेक आइतबारदेखि शुक्रबारसम्म साँझ 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण भइरहेको छ। श्रोता लौ त अब लागौ तपाईँको जीवनको लागि एकमात्र आशा दिने निकै उपयोगी र अर्थपूर्ण रेडियो कार्यक्रम होप अन एयर सुन्नतर्फ। होप अन एयरको आजको अर्थपूर्ण सन्देशको लागि पास्टर राजु सुन्दासलाई कार्यक्रममा स्वागत गरौं।
1: हजुरले यो अस्थिर कुरा भनिहाल्नुभयो, यो पनि सोधिहाल्छु, छुटाउँदिन। यो तपाईँको जुन यो मैले सुन्छु धेरै ठाउँमा, सुन्छु मात्र होइन कि, अब मैले अघि नै पनि भनिहालेँ, मेरो गाउँ समाजमा अलिकति त्यस्तो व्यक्तिहरू हुनुहुन्छ जसको कारणले गर्दा चाहिँ घर बिग्रिरहेछ, होइन, अब परिवारहरू भाताभङ्ग भइरहेछ। सानो भर्खरको सानो सानो भाइ बहिनीहरू एकदम सानो उमेर भनौँ न, अब मलाई कानुन लाग्ला मैले उमेर भने म उमेर भन्दिनँ, तर एकदम सानो उमेरको भाइ बहिनीहरूले पनि ड्रग्सहरू, यो के ब्राउन सुगर, मैले त्यहीँबाट थाहा पाएको हो यो ब्राउन सुगर भन्ने, यो कुराहरू प्रयोग गर्दै रहँदा मैले देखेको छु यो कुराहरू। धेरैजनाको घर बिग्रिनुको कारण चाहिँ महिलाले ड्रग्स, अब मैले चाहिँ एकदम कम देखेको छु, मेरो देखाइ, मेरो भोगाई भन्दा पनि देखाइमा चाहिँ, तर छोरा मान्छेले धेरै युज गरेको थाहा पाएको छु। यो युज गर्ने क्रममा चाहिँ उहाँहरूले धेरै अरू घरमा श्रीमती हुँदाहुँदै पनि अरू दिदी बहिनीहरूसँग भनौँ न शारीरिक सम्बन्ध राखेको कारणले घर बिग्रिरहेछ। श्रीमतीलाई थाहा छ मेरो श्रीमान चाहिँ यो केटीसँग भनौँ न यो केटीसँग अफेयरमा छ भन्ने थाहा हुँदा हुँदै, अफेयर त के, अब तपाईँको ऊ श्रीमतीले सुतेको उठेको सबै देखेको पनि हुँदा त्यो श्रीमतीहरू एकदम सहेर बस्नु परेको हुन्छ, छोरा छोरी यो त्यो भनेर दबिएर बसेको हुन्छ अहिले पनि दिदी बहिनीहरू। सो यो हजुरले चाहिँ कतिको यो कुराहरूमा तपाईँले त सायद बे गर्नु भएको थिएन होला त्यो बेलासम्म, तर बे नगर्दा पनि कतिको इङ्गेज हुनुभयो त्यो कुराहरूमा, जस्तै केटीहरूलाई डेट गर्ने, त्यसपछि भनौँ न अब त्यो नसाको तालैमा अब धेरैवटा कुराहरू त्यहाँ हुन्छ, त्यो मध्ये हजुर के कुरामा चाहिँ अलिकति म यो कुरामा चाहिँ फसेँ, मैले यो चाहिँ गल्ती गरेको थिएँ भन्ने के लाग्छ अहिलेसम्म?
2: मैले चाहिँ अब त्यही अब त्यति बेलामा अब मैले अब भन्दाखेरि अब त्यो बेला हिरोइजनको प्रोग्राम एसिडिसी मेटल डेड मेटल, अहिले केटाकेटीहरूले सुन्छ डेड मेटल सेट मेटल के होइन, एक्सोडस अब त्यो कुराहरू सुन्थे, मेटालिका भन्ने होइन, त्यो कुराहरू सुन्थ्यो। अनि त्यसपछि त्यति बेलामा मेरो 16-17 वर्षको उमेरमा मैले अब एकजनालाई मन पराएको थिएँ होइन, मन पराएको कारणले गर्दाखेरि अनि मैले राम्रै उसलाई सोच्थेँ गर्थेँ, तर पछि गएर उसले नो भन्दाखेरि चाहिँ म झन् फ्रस्ट्रेट भएर अनि त्यहाँ ड्रग्ससम्म पनि पुगेको, त्यो मध्येको कारण पनि हो, त्यो कजेस पनि त्यहाँ पनि छ। अब अहिले अघि तपाईँले भन्नुभयो चाहिँ केटीहरू चाहिँ फसेन भन्दाखेरि, केटीहरूको अहिले यति धेरै फसेको छ, यति धेरै ऊ छ कि केटीहरू पनि धेरै कुलतमा फसेको,
1: त्यो चाहिँ खान ड्रग्स पाएन भने चाहिँ उनीहरू, मैले धेरै ठाउँमा सुनेको छु, पाएन यदि ड्रग्स अब बानी भइरहेकोलाई त पाएन भने के छ उपाय भन्दा, अब जब त अब असम्भव नै भइहाल्यो त्यो बेलामा। सो मान्छेहरू, छोरी मान्छेहरू चाहिँ विशेष गरी छोरी मान्छे चाहिँ ड्रग्स दिनको उसले दिन्छु भने पनि सुत्न पनि तयार छु भनेको चाहिँ मैले सुनेको छु कि। सो तपाईँले त अब त्यो भोग्नु नै भएको छ होला होइन, अब हजुरको व्यक्तिगत भोगाई चाहिँ के छ यो विषयमा चाहिँ?
2: मैले भनिहालेँ नि अघि त्यो केटीहरू पनि छ, त्यसपछि मैले त्यो नो भनेको कारणले गर्दाखेरि त्यहाँ पनि पुग्यो, तर हाम्रो यो काठमाडौँ भ्यालीमा चाहिँ त्यस्तो प्रकारको चाहिँ थिएन, किनभने यो त तपाईँले भन्नुभएको सन्दर्भ चाहिँ अलिक गाउँ परिवेशको कुराहरू थियो, अनि यहाँ चाहिँ मेरो हाम्रो चाहिँ त्यस्तो थिएन। जस्तै अब केटीहरू पनि थियो, अब जस्तै अलिकति भण्डाडेकोदेखि लिएर अब त्यति बेलामा आर्मीको छोरीहरू पनि थियो, त्यति बेला हामी घुलमिल हुन्थ्यो होइन, तर मेरो सन्दर्भमा चाहिँ म त्यति त्योतर्फ चाहिँ मलाई त्यति इन्ट्रेस्ट थिएन,
1: तपाईँलाई
2: आफै रमाउने झगडा गर्ने फुर्सद थिएन, अनि आज खाए मैले भनौँ न मैले अब आज मैले सुई किने भने भोलि कसरी सुई किन्ने भन्ने मात्र मेरो ध्यान थियो होइन, मलाई थाहा छ कि मैले काम गर्नुपर्छ, म जेठो बाटो मान्छे, मैले बुवा आमालाई काम गर्नुपर्छ र खुवाउनु पर्छ भन्ने थाहा हुँदाहुँदा पनि यो एडिक्सनको कारणले गर्दाखेरि मैले सकिरहेको थिएन, अनि त्योपट्टि मेरो ध्यान पनि गएन होइन, पैसाको लागि हो भने चाहिँ म त्यहाँ पनि जान तयार पनि थिएँ, तर त्यो कुराहरू भएन।
1: ओके, सो अब जब हजुरले बिहे गरिसक्नु भए पश्चात तपाईँले स्कुलमा काम गर्नुभयो होइन, काम गर्दै जाँदा हजुरले बिहे गर्नुभयो, अहिले नानीहरू छ
2: कलेजमा,
1: कलेजमा काम गर्नुभयो, त्यसपछि अब बिहे पछि, त्यसपछि चाहिँ हजुरले बिहे गरिसके पश्चात चट्टै छोड्नु भएको कि?
2: मैले सबै त्यो थोक छोडेँ, त्यसो ड्रगको कुराहरू सबै छोडेँ, तर मैले खैनी छोड्न सकेको थिइनँ। अनि छैनी फेरि अब म सेक्युरिटी गार्डमा काम गर्थेँ सेन्ट जोसेफ कलेजमै, अब म गरेकै हो त्यहाँ होइन, त्यस कारणले पनि यहाँ भन्दा केही पनि फरक पर्दैन। अनि अब सेक्युरिटी गार्डको काम अनि होइन, अब त्यसपछि सबै छोड्न सकेँ मैले होइन, तर खैनी मैले छोड्न सकिनँ, यति धेरै गाह्रो भयो। अनि मेरो श्रीमती एकदमै प्रभुमा एकदमै अगाडि, उहाँ पास्टरको छोरी होइन, मैले अनि उहाँ मलाई पछि भन्नुभयो, मेरो त्यो खल्टीमा त्यो खैनी हुँदो रहेछ, म चाहिँ लुकाएर खान्थेँ कि, अनि उहाँले त थाहा रहेछ, उहाँ रुनुहुन्थ्यो क्या, प्रार्थना गर्नुहुन्थ्यो, अनि म खाइनँ त्यो, म एकचोटि खाइरहेको थिएँ, म त्यो खैनी त खानुभइहाल्छ, ड्रग पनि नखाएको त, रक्सी पनि नखाएको त, खैनी त खानुहुन्छ भने। अनि एक दिन चाहिँ उहाँले के भन्यो, तपाईँको सुरुवात कहाँबाट भयो भन्दाखेरि, ड्रग खाएको सुरुवात कहाँबाट भयो भन्दाखेरि, खैनीबाट। अनि यही खैनी तपाईँको छोरी अथवा छोराले खाएर खायो भने, फेरि गएर ड्रग खान थाल्यो भने तपाईँले के गर्नुहुन्छ भन्नु भनेपछि म झसङ्गै भएँ। त्यसपछि आएर न्यू इयरको दिनमा मैले त्यो जुन चाहिँ म सेक्युरिटी गार्ड गर्ने त्यहाँ आगो बालेको थियो, त्यो खैनी लगेर मैले त्यो आगोमा हालेपछि अहिले करिब करिब मैले 22-23 वर्ष भयो मैले छोएको पनि छैन।
1: तपाईँलाई अहिले चाहिँ त्यो कहिले काहीँ खाउँ अथवा एकै दिन भयो भने अलिकति चाखौँ जस्तो केही त्यस्तो हुन्छ
2: लाग्छ?
1: लाग्छ
2: अनेस्टली, मैले इमान्दार भन्दाखेरि मलाई लाग्छ, कहिले काहीँ अकेसनली यसो कहीँ कहीँ जाँदाखेरि यसो गाउँ ओहो एक सरको ज्वाइन खाएर यसो बस्दा कति आनन्द थियो होला, यसो ट्याब्लेट खायो भने कस्तो आनन्द हुँदै होला, मलाई आउँछ, तर म खान्न, म किन खान्छु,
1: कन्ट्रोल गर्नुहुन्छ,
2: कन्ट्रोल भन्दा पनि मैले किन खाने त, मैले बुझिनँ त, यो खाएर मलाई कतिसम्म हानि हुन्छ, मैले अब मैले पुनर्स्थापन केन्द्रमा पनि मैले सिकाउँछु, यो खाएर मलाई कति हानि भयो, मैले एकचोटि मेरो आफ्नो खुसीको लागि, जस्तै मेरो बुवा आमाको आफूले खुसीको लागि खाँदाखेरि उहाँको परिवारमा कति समस्याहरू आए, जस्तै मसँग पनि आए, यदि मैले यो मैले खाएको छु, मैले क्षणिक रमाइलोको लागि खान्छु भने मैले कतिजनालाई हत्या गर्नुपर्छ, मेरो छोरी, मेरो छोरा, मेरो श्रीमती, मेरो चर्चको मेम्बरहरू, मेरो समाज, अनि यो कुरा हेरेपछि, यो कुरालाई मैले इङ्गित गरेपछि मलाई खानु मन लाग्दैन, खान त मन लाग्छ, तर यो खाएको कारणले गर्दाखेरि मैले कन्सिक्वेन्स के भोग्नुपर्छ भनेर जब मलाई फिल हुन्छ नि, म खान्न, थाहा छ मलाई यसले रमाइलो दिन्छ भनेर, तर यो रमाइलोको साथसाथ मलाई यसले यसले कति मलाई कन्सिक्वेन्स दिन्छ, यसले सजाय दिन्छ भनेर मलाई थाहा हुँदाखेरि म खान्न।
1: सो अब विगतलाई छोडेर अब हामी वर्तमानमा आउँ, हजुरले अहिले वर्तमानमा धेरै त्यो यो त यो पोडकास्टले पनि हाम्रो दर्शकहरूलाई त उत्साह त दिन्छ नै दिन्छ, र साथसाथै हजुरले आफ्नो समाज परिवार सँगसँगै देशको विभिन्न भागहरूमा यो जुन रिहाब हजुरले अवेरनेसको प्रोग्रामहरू गरिरहनुहुन्छ, सो यो प्रोग्रामहरूले अवश्य पनि कोही न कोही हाम्रो युवाहरूलाई यसले उत्साह दिइरहेको छ, र हजुरले आफैले नै खोल्नु भएको जुन रिहाबमा म पुगेको छु, सो मलाई एकदम धेरै इन्करेज हुन्छ त्यहाँ आफै पुग्दा पनि, यस्तो भनौँ न जवान जवान दाजुभाइहरू दिदीबहिनीहरूले त्यो रिहाबमा बसिरहँदा उहाँहरूले के सोचिरहनु
2: भएको छ, हामी अलिकति ब्राउन खानेहरूलाई अलिक खाने ब्राउनहरूलाई अलिअलि दिन्छौँ, अनि गाँजा खानलाई अलिअलि दिन्छौँ, त्यो भ्रम हो, त्यस्तो हुँदैन काहीँ पनि, अनि कुनै ठाउँमा अभिवादपूर्वमा त्यो समाचारदेखि पनि अहिले त्यस्तो छैन, अहिले रिहाबहरू एकदम राम्रो छ, त्यस कारणले त्यो हुन्थ्यो भने ऊ खुल्ला रूपमा हिँडेको व्यक्ति, स्वतन्त्र रूपमा हिँडेको व्यक्ति एउटा चार दिवारमा बस्न, त्यो एउटा पोइन्ट भयो, अनि त्यसपछि आएर त्यहाँको रुल एन्ड रेगुलेसनमा नबसेको व्यक्तिहरू, जुन चाहिँ हाम्रो अब ड्रग एडिक्ट भनेको त एकदम छाडापनमा हिँडेको व्यक्ति हो नि त, र त्यहाँ आएर बसेपछि के हो त, रुल एन्ड रेगुलेसनमा बस्नु पऱ्यो, उसले चाहेको चिजहरू खान पाएन, त्यसपछि आएर 3 महिनापछि चाहिँ म अब जान्छु, म राम्रो 3 महिना के अब 1 महिनामै म चाहिँ राम्रो हुन्छ, किनभने उसले छोडेको अब 1 महिना हुन्छ, अनि म जोड्छु, म जान्छु, म ठिक भयो भन्छु क्या, तर उसले हेर्दाखेरि उसको शरीर मात्र राम्रो भयो त, तर मेन्टालिटी फिजिकली त उसको त राम्रो भएको हुँदैन नि त, अनि उनीहरूले त्यो जोड गर्छ क्या, अनि अनि प्यारेन्ट्सहरूलाई पनि के हुन्छ भने, अब यो मेरो छोरा त राम्रो भयो, अब हत्तकट्टा भयो, अब लान्छु भन्छ क्या, तर उसको सुधारको प्रक्रिया त सिद्धिएको हुँदैन, त्यस कारणले पनि उनीहरूले 2-3 महिनामा लान्छ, फेरि गएर रिल्याप्स हुन्छ, त्यस कारणले पनि अब यो तपाईँको ट्रिटमेन्ट गर्ने हामी हुँदाहुँदा पनि उहाँले ट्रिटमेन्ट गराएको जस्तो गरेर उहाँले लानुहुन्छ क्या, अनि दुःख लाग्दो विषय हो यो, त्यस कारणले पनि अब ट्रिटमेन्टमा पुरा फोकस गरेर अब 6-1 वर्षसम्म राख्यो भने चाहिँ पूर्ण रूपमा ट्रिटमेन्ट हुन्छ, अनि यो नै धेरै ठुलो चुनौतीको विषय हो, अनि यसरी नै हामी
1: हजुरहरू त्यही रिहाबभित्र पहिला राख्नुहुन्छ, त्यस सुध्रेको मान्छेहरूलाई जब पनि दिनुभएको छ है त्यहाँभित्र?
2: जब भन्दा पनि हामीले आफै त दिँदैन, भोलिन्टियर पनि भयो, त्यसपछि आएर अब उसले अब पढ्न उसले बिचमा छोडेको छ भने उसलाई चाहिँ हामी आउटिङको रूपमा हामीले पठाउँछौँ, जस्तै बिहान ऊ जान्छ, फेरि आउँछ, बस्छ, फेरि जान्छ, आउँछ, कसैको जब छ भने 6 महिना 3 महिनापछि 4 महिनापछि उसलाई चाहिँ आउटिङ पठाउँछौँ, काममा जान्छ 10-5 बजीसम्म, अनि ऊ त्यहीँ बस्छ, अनि करेक्सन हुन्छ नि त, बिचको बेलामा ऊ गएको बेलामा उसको फिलिङ्स कस्तो भयो, ऊ कस्तो प्रकारको सोचाइरहेको छ, उसले खानु मन लाग्यो लागेन, क्रेभिङ कतिको भयो भन्ने बारेमा हामीले अब्जर्भेसन गर्छौँ। अनि त्यो अनुसार हामीले काउन्सिलिङ पनि गर्छ। उसलाई एकदमै गाह्रो भयो भने फेरि हामीले प्याक गर्छौँ, मतलब फेरि एक दुई हप्ता राख्छौँ, अनि ठिक छ भनेर उसलाई काउन्सिलिङ गरेपछि फेरि हामीले छोड्छौँ। त्यस्तो प्रकारले हामी ट्रिटमेन्ट गर्छौँ।
1: सो अहिले अब हजुरले भिजन रिह्याब अरूलाई ह्यान्डओभर गरेर अहिले हजुरले अर्को अल्फा एन्ड ओमेगा फेरि अर्को रिह्याब खोलिरहनु भएको छ, मतलब बनाउँदै हुनुहुन्छ। सो यो के सोच्नु भएको छ? अब पहिला र अहिलेमा हजुरले पनि त अनुभव गर्नुभयो होला, भिजनमा चाहिँ यो हुनुपर्छ अथवा यो हुनु हुँदैन, करेक्सनहरूको पार्ट होला त्यहाँ, अथवा त्यहाँ राम्रो भएको कुरा यहीलाई म फेरि कन्टिन्यू गर्छु भन्ने होला, फेरि के उद्देश्यले हजुरले त्यसलाई ह्यान्डओभर गर्नुभयो र अर्को सुरु गर्नु भइरहेछ?
2: हामी दुईजना थियौँ, अब हामी 16 वर्षसम्म त हामी सँगै काम गऱ्यौँ। हुन त अहिले पनि हामी सँगै भन्नाले सँग काम गर्दैछौँ, यो एउटा फिल्डमा छौँ। कस्तो भयो भन्दाखेरि अलिकति मलाई लागेको कुरा के छ भन्दा त्यहाँ चाहिँ अब एउटा अब यो 16 वर्षसम्म काम गऱ्यो, अब सँगै गएको मान्छे होइन, सँगै गएर त कहिले काहीँ अब भना पनि हुनसक्छ। अनि त्योभन्दा राम्रो पहिला मिसअन्डरस्ट्यान्ड हुनुभन्दा पनि अन्डरस्ट्यान्डिङमा ल है, तपाईँ तिमी यो काम गर अब गर। मेरो चाहिँ के छ भन्दा स्किल डेभलपमेन्टको मेरो फोकस छ क्या, ट्रिटमेन्टको साथसाथै अब जस्तै 3-6 महिनासम्म उसलाई ट्रिटमेन्ट दियो भने स्किल डेभलपमेन्टको प्रोग्राम पनि हामीले राख्नुपर्छ भन्ने मेरो सोचाइ छ। अनि त्यसपछि आएर अनि उसले त्यहाँ हेर्छ, भोलि हेर्छ, उसले सोनमा भाइले हेर्छ, अनि म चाहिँ त्यहाँनिर जुन चाहिँ अल्फा अनि ओमेगा फाउन्डेसन नेपाललाई चाहिँ म त्यो स्किल डेभलपमेन्ट पनि त्यहाँ राख्ने विचारको साथ चाहिँ म त्यहाँ गएको हुँ।
1: जस्तै अब 6 महिनादेखि 1 वर्षसम्मको फुल कोर्स भनौँ न, त्यो कोर्सभित्र चाहिँ अब 1 वर्षसम्म मान्छेभित्र बसिरहँदा बाहिर निस्किँदा त केही न केही उहाँको हातमा सिफ्ट भयो भने त उहाँले बाहिर गएर फेरि त्यो क्रेभिङ, जुन क्रेभिङ हुन्छ नि तपाईँको खाउँ खाउँ अथवा कहाँबाट चोरौँ कहाँबाट भागौँ भन्ने, त अलिकति मेन्टल्ली आफू नै उहाँ स्टेबल भइसक्नु भएको हुन्छ नि। सो त्यति बेला उहाँसँग स्किल भएको त प्रयोग गर्न पाउनु भयो नि। सो हजुरले अघि नै भन्नुभएको छ, हजुरले स्कुलमा सेक्युरिटी गार्डको काम गर्दै रहँदा त्यहाँ त तपाईँले रक्सी खाएर गार्डको काम त गर्न पाउनु भएन नि, एटलिस्ट तपाईँले अर्को कुन कहाँ गरे भन्नुहुन्थ्यो, लुकेर मैले स्कुलतिर कता गरेँ भन्नुभयो। सो लुकेर सधैँ त गर्न पाउनु भएन नि त, कहिले काहीँ पाइयो। सो हजुरको अहिले भन्ने अनुसार 1 वर्षको कोर्सभित्र चाहिँ हजुरले स्किलको कुराहरू अथवा ट्रेनिङहरू त्यहीँभित्रै नै तपाईँले अर्गनाइज गर्न पाउनु भयो भने उहाँहरू बाहिर जाँदा चाहिँ भौतारिनु परेन।
2: अब यस्तो अहिलेको अब ट्रिटमेन्टको प्रोसेसमा जाँदाखेरि महँगो हुन्छ, उसलाई खान बस्नु पर्यो बस्नु पर्यो, त्यसपछि आएर डक्टरको फी भन्नु पर्यो, लयरको फी भन्नु पर्यो, त्यहाँको भौतिक संरचनाको फीहरू तिर्नु पर्यो नि त, उसले धेरै गाह्रो हुन्छ नि त। ऊ अब सबै ठाउँबाट सिद्धिएर आएको व्यक्ति हुन्छ, उसको ब्याकग्राउन्ड पनि सबै आजित भइसकेको हुन्छ, परिवार पनि आजित उसलाई गर्दा गर्दा होइन आजित भएको हुन्छ भनेपछि फेरि त्यहाँ आएर फेरि फी तिर्नुपर्दा त गाह्रै हुन्छ। अनि किन भन्दाखेरि त्यस्तो भएपछि मलाई एकदमै यसो सोचेँ, अब वाइ नट, किन चाहिँ अब त्यहीँ बस्दा बस्दा उसले रोजगारी किन सृजना गर्न नसकोस् त? उसले 3 महिनासम्म त होला, उसलाई चाहिँ अब डिडेक्सको पिरियड होला, अथवा उसलाई फिजिकली अथवा मेटली गाह्रो होला, तर 3 महिनापछि त ऊ सबल हुन्छ नि। 3 महिनापछि त त्यहीँभित्र एउटा कुनै एउटा प्रोग्रामहरू राखेर अथवा उसलाई मोबाइल ट्रेनिङ अथवा ल्यापटप ट्रेनिङ बनाउने ट्रेनिङ जस्तो अरू कुराहरू पनि अथवा भित्रै नै एउटा कुनै अब एउटा

0: खोल्न खोजेको. अब भिजनले पनि गर्न सक्छ त्यो, होइन. अब अहिले हेर्दाखेरि 200 रिह्याब छ, हेर्नुहोस्. अहिले क्रिस्चियन रिह्याब अथवा फेथ बेसिस ट्रिटमेन्ट सेन्टर भनेको करिब तपाईँको 6-7 मात्र छ. अहिले अब भिजन एउटा उहाँले राम्रो गरिरहनुहुन्छ, त्यसपछि अल्फा ओमेगा फाउन्डेसनले राम्रो गर्नुहुन्छ, अझ पनि चाहिएको छ. तपाईँको नेपालमा हेर्ने हो भने काठमाडौँ भ्यालीमा मात्र करिब करिब 60,000 दुर्बेसिनी छ, भनेपछि यसले पनि भ्याउँदैन. त्यस कारणले पनि अब दुईजना एक ठाउँमा बस्नुभन्दा बरु अन्डरस्ट्यान्डिङमा दुई ठाउँमा बस्यो भने
1: फरक फरक ठाउँमा धेरै मान्छेसँग
0: पनि पुग्न पायो नि त.
1: अब अन्तिममा हामी अन्तिममा आइपुगेको छौँ, र अन्तिममा अब हजुरलाई फ्रिडम भनेको चाहिँ के जस्तो लाग्छ तपाईँको विचारमा? जस्तै फ्रिडम, तपाईँ त फ्री हुनुभयो नि त सबै कुराबाट, सो फ्रिडम भनेको के हो जस्तो लाग्छ हजुरलाई?
0: फ्रिडम भनेको अब स्वतन्त्रता भन्नु, नेपालीमा स्वतन्त्र भने, स्वतन्त्र भनेको तपाईँको ड्रगबाट मात्र होइन, तपाईँको एटिट्युड बिहेभियरमाबाट मात्र होइन, होइन. मैले मलाई जहिले पनि यो स्वतन्त्रताको बारेमा भन्दाखेरि चाहिँ पहिलो पत्रुस 2:18 मलाई जहिले पनि याद के आउँछ भन्दाखेरि, सायद दोस्रो पत्रुस 2 अथवा पहिलो पत्रुस म कन्फ्युज भएँ, तर त्यहाँ के छ, जुन कुराले मानिसलाई जित्छ नि त्यो त्यसको दास भन्दछ. अनि आज धेरैजना धेरै कुराको दासत्वमा छ, पोर्नोग्राफीको दासत्वमा, टिकटकको दासत्वमा, युट्युबको दासत्वमा, होइन, अनि यो ग्रेजुएटको दासत्वमा, ड्रगको दासत्वमा अथवा लोभीपनको दासत्वमा, त्यसपछि आएर घरबार चढ्ने यस्तो कुराको दासत्वमा छ नि त. अनि ड्रगको मात्र एउटा दासत्व होइन, यसबाट मात्र स्वतन्त्र होइन, तर पूर्ण रूपमा स्वतन्त्र हुन सक्यो भने मात्र हामी चाहिँ स्वतन्त्रताको मैले व्याख्या गर्न सक्छु. त्यस कारण यो सबै कुराबाट स्वतन्त्र हुनको लागि, यो स्वतन्त्र भनेको पूर्ण रूपमा स्वतन्त्र भनेको नि परमेश्वरको वचन हो, र परमेश्वर येशू ख्रीष्टलाई मुक्तिदाता भनेर ग्रहण गरेको खण्डमा मात्र, जब उसले त्यो बुझ्छ नि त्यसपछि मात्र ऊ पूर्ण रूपमा स्वतन्त्र हुन्छ. अनि यो स्वतन्त्र हुनको लागि एकैचोटि होइन, मेरो 25 मेरो एक्सपिरियन्स अनुभवमा के छ भन्दाखेरि, मैले ड्रगबाट मात्र छुटकारा मैले पाएको होइन, प्रभुले पाएर मैले धेरै कुराहरूकोबाट मैले छुटकारा पाउँदाखेरि यहाँसम्म पुगेको. त्यस कारण स्वतन्त्र भनेको ड्रग र अल्कोहलबाट मात्र होइन, बानीबाट मात्र होइन, धेरै कुराको स्वतन्त्रता हुनुपर्दछ. त्यस कारणले पनि स्वतन्त्र भनेको
1: सानो कुरामा व्याख्या गर्न सकिँदैन, यो धेरैवटा कुरा
0: ठुलो कुरा छ. त्यस कारणले पनि यो सबै कुराहरू आएर कहाँ जान्छ भन्दाखेरि येशू ख्रीष्टमा मात्र जान्छ, अनि परमेश्वरको वचन. अनि म यो 25 रिकभरी अथवा पुनर्स्थापना हुनुको मुख्य कारण के भन्दाखेरि परमेश्वरको वचन. म यतिचोटि म लड्न खोजेँ नि, म कतिचोटि म फेरि ड्रग खान मन लाग्यो नि, अनि त्यसपछि आएर मैले परमेश्वरको वचन हेर्थेँ, म प्रार्थना गर्थेँ. मेरो श्रीमतीले मलाई कति सम्झाउँथे होइन, अनि म चाहिँ अब सेन्ट जोस कलेजमा काम गर्दाखेरि म चाहिँ अब त्यस हप्तामा एकचोटि छुट्टी हुन्छ, म कहाँ अब त्यो चर्च गएर नि म त टिभी हेरेर बस्छु भन्दा मलाई मेरो श्रीमती सीताले भन्थ्यो, होइन तपाईँ चर्च जानुपर्छ भन्दा अनि त्यहाँबाट बानी हुँदै गयो, त्यसपछि वचन बोल्नुपर्छ, वचन पढ्नुपर्छ भने मैले वचनको अलिकति मलाई त्यो लोभ आयो, मैले वचन. त्यसपछि आएर फेरि रक्सी खान मन लाग्यो, वचन. त्यसपछि मलाई बेजारको आत्माहरू आउँछ, अनि कोही बेला आउँछ नि, कसलाई हेर्दाखेरि आउँछ नि, त्यो अनिष्ट आउँछ नि, अनि वचन. अनि यो सबै कुराको स्वतन्त्रताको मुख्य हुन चाहनुहुन्छ भने वचन हो. अहिलेसम्म म अहिलेसम्म योसम्म टिकेको छु अथवा म रिकभरीमा छु भन्दाखेरि वचन हो. त्यस कारण पनि हाम्रो अल्फा अनि ओमेगा फाउन्डेसन नेपालमा पनि स्किल डेभलपमेन्ट, त्यसपछि आएर रिकभरी मात्र होइन, वचनको सेवाकाई पनि त्यहाँ हुन्छ. एउटा सानो एउटा 2-3 तालिम, 2 तालिम, जुन चाहिँ वचनद्वारा चाहिँ उहाँलाई पुनस्थापित गर्ने चाहिँ, स्वतन्त्र गर्ने चाहिँ त्यो माध्यम हुन्छ.
1: अब हजुर अन्तिममा हजुरले जुन अहिले नयाँ रिहाब खोलिरहनु भएको छ अल्फा एन्ड ओमेगा, सो योमा मान्छेहरू यदि आउन चाहनुहुन्छ भने के माध्यम हो तपाईँसँग जोडिन, कसरी जोडिन सक्नुहुन्छ हजुरले दर्शकहरूलाई पनि भनिदिनु
0: हुन्छ? यदि तपाईँ पनि कुनै को तपाईँको परिवार तपाईँको समुदायमा कोही त्यस्तो दुर्व्यसनीय अवस्थामा हुनुहुन्छ भने अवश्य पनि तपाईँले मलाई सम्झिनुहोस्, किनकि त्यो दुर्व्यसनीबाट जसरी म निक्लिन सकेँ अथवा त्यसबाट म छुटकारा पाउन म स्वतन्त्र भएँ, तपाईँको परिवार पनि अथवा रहेका व्यक्तिहरू पनि स्वतन्त्र हुन सक्छ, तर उहाँलाई तपाईँले हेला होइन, तपाईँले प्रेम गर्नुहोस्। प्रेमको अर्थ, मायाको अर्थ के हो कि उनीहरू त्यो दुर्व्यसनीको त्यो रोगमा छ, रोग लागेको व्यक्तिलाई जसरी अरूहरू रोग जस्तै ब्लड प्रेसर अथवा क्यान्सर लाग्यो भने हस्पिटल जान्छ भने, यो ड्रग एडिक्सनको रोग लाग्यो भने चाहिँ उसलाई पुनस्थापना केन्द्र अथवा रिह्याब सेन्टर चाहिन्छ। त्यस कारणले पनि तपाईँलाई यदि फेथ बेसिस ट्रिटमेन्ट सेन्टर अथवा तपाईँले परमेश्वरको विश्वासद्वारा चलाएको रिह्याब चाहिन्छ भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म परशुराम गिरी, मेरो फोन नम्बर हो 98142-72-42-17 98142-72-42-17।

0: तपाईँले मसँग सम्पर्क गर्न सक्नुहुन्छ अथवा हाम्रो प्रस्तोता बहिनीसँग पनि तपाईँले सम्पर्क गर्नुहुन्छ।
1: मैले भन्न बिर्सेको र तपाईँले यो कुरा चाहिँ भन्न पाए हुन्थ्यो भन्ने के कुरा छ त्यस्तो मैले हजुरलाई सोध्न बिर्सेको?
0: हजुर, मलाई अहिले मनमा के लागिरहेको छ भन्दाखेरि अब यो दुर्व्यसनी भनेको एकदमै अहिले तपाईँले न्युजहरूमा पेपरहरूमा हेर्नुभयो भने यति समात्यो यति समात्यो भन्ने कुरो अहिले अहिलेको अब सरकारले पनि यो कुराहरू गरिरहेको छ नि त। त्यस कारण पनि यति धेरै ठुलो जन्जाल छ है, यो अहिले दुर्व्यसनी यति धेरै बढेको छ कि म आफू पनि अचम्मै थिएँ। हाम्रो पालोमा अब ठिकै थियो होला, अहिले यति धेरै अहिले भन्ने अघि भने तपाईँले भने 8 वर्ष 9 वर्ष कति कति वर्षको उमेरकोहरूले पनि त्यो ग्लु खाएको देखेको मैले देखेको छु। मलाई एकदमै नराम्रो लाग्छ त्यो कुरा है।
1: परिवर्तन सम्भव छ त?
0: एकदम अवश्य। मलाई हेर्नुहोस्, म 25 वर्ष भयो अहिले चुरोट गाँदा, मलाई बिहान उठ्दा अघि पनि भने नि बिहान उठ्दाखेरि मलाई सुई नारिकन मैले टोयलेट आउँदैन थियो, तर आज हेर्नुहोस् त तपाईँले मलाई ड्रग एडिक्ट जस्तो देख्नुहुन्छ त। अहिले त्यही भएर तपाईँ हस्किरहनु भएको थियो, मैसँग ट्याटु पनि केही पनि छैन, तै पनि म ड्रग एडिक्टमा ड्रगमा फसेको थिएँ। बाहिरबाट हेर्दाखेरि अहिले केटो हाम्रो समाजमा मानिसहरू बाहिरबाट हेर्दा कति राम्रो देखिन्छ, जसरी एउटा फल एउटा स्याउ बाहिरबाट यति धेरै राम्रो देखिन्छ अथवा फर्सी भित्र कुहिसकेको हुन्छ, बाहिरबाट हेर्दा समाजमा एकदमै राम्रो भएर हिँडेको व्यक्तिहरू पनि ड्रगमा अथवा अल्कोहलमा अथवा पोर्नोग्राफीमा फसिएको हुन्छ।
1: भनेपछि गर्न चाहेपछि यो सम्भव छ?
0: सम्भव छ। सबभन्दा पहिला उसले एफर्ट त गर्नु नै पर्छ जुन चाहिँ दुर्व्यसनीमा लागेको छ, तर उसले नसके तापनि उसलाई चाहिँ सहारा दिने चाहिँ परिवार चाहिँ हुनुपर्छ, अनि मात्र उपचार पनि छ र परिवर्तन पनि एकदमै सम्भव छ।
1: यो पडकास्ट कसैलाई दोष दिन, लज्जित महसुस गराउन वा न्याय गर्नको लागि होइन, यो मात्र एक लागु औषध छुटकाराको लागि संघर्ष गरिरहनु भएको व्यक्ति परिवारको लागि परिवर्तन सम्भव छ भन्ने एक सन्देश हो। यतिन्जेलसम्म हाम्रो अन्तर्वार्तालाई सुनेर र हेरेर साथ दिनुहुने सम्पूर्ण आदरणीय दर्शकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। र अन्त्यमा, के हाम्रो समाज लागु औषध मुक्त छ त? यो प्रश्न तपाईहरूको लागि।
2: श्रोता, भर्खर मात्र तपाईँले होसिना चर्च सार्वजनिक गुठी काठमाडौँको प्रस्तुति आत्मिक रेडियो कार्यक्रम होप अन इयर सुन्नुभयो। आजलाई होप अन इयर रेडियो कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको होप अन इयर रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँले आजको होप अन इयर रेडियो कार्यक्रम सुनेर केही नौलो अनुभूति गर्नुभयो? के तपाईँ आजको यो रेडियो कार्यक्रम सुनेर यीशुलाई मेरो जीवनको एकमात्र मुक्तिदाता र उद्धारकर्ता भनेर ग्रहण गर्न चाहनुहुन्छ? तपाईँ यदि मुक्तिदाता येशु ख्रिस्टलाई आफ्नो जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यसरी प्रार्थनामा सहभागी बन्नुहोस्। त्यसको लागि तपाईँले एकछिन आँखा बन्द गर्नुहोस् र म जे भन्छु त्यसलाई मनन गर्नुहोस्। तपाईँ पनि भन्नुहोस् सँगसँगै। स्वर्ग र पृथ्वीका एकमात्र मालिक तथा स्वर्गीय पिता परमेश्वर, मलाई तपाईँको अनुग्रहको खाँचो छ। आजको दिन होप अन इयर रेडियो कार्यक्रम सुनेर म विनम्रता साथ तपाईँको चरणमा आउँदछु। म एक पापी हुँ भनी म स्वीकार गर्दछु। मेरा पापहरू र अधर्महरूबाट मलाई क्षमा गरिदिनुहोस्। आज म तपाईँलाई मेरो जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर मेरो हृदयमा आउनुहोस् र आजबाट मेरो जीवनलाई सञ्चालन गर्नुहोस्। मलाई क्षमा दिएर ग्रहण गर्नुभएको लागि र आफ्नो सन्तान बनाउनु भएको लागि तपाईँलाई धन्यवाद। येशू प्रभुको शक्तिशाली नाउँमा आमेन। श्रोता, तपाईँले आज मसँग यो उद्धारको प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वरको सन्तान हुनुभएको छ। तपाईँले आज येशूमा उद्धार र मुक्ति पाउनु भएको छ। खुसी हुनुहोस्, उत्सव मनाउनुहोस्। परमेश्वर प्रतिको आस्था र विश्वासलाई अझै बलियो बनाउन र येशूको बारेमा अझै बढी जान्नको लागि तपाईँको वरपर नजिकमा भएको कुनै पनि चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छौ।
3: श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति तपाईँको कुनै पनि सल्लाह, प्रतिक्रिया र सुझाव छ भने हाम्रो ठेगाना र सम्पर्क वाट्सएप नम्बरमा तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो वाट्सएप नम्बर हो +9779808997665, +9798908906765 र 01514641, 01514641। हाम्रो इमेल हो hcmgothatar@gmail.com, hcmgothatar@gmail.com, पोस्ट बक्स नम्बर 10239।
2: र श्रोता, तपाईँले हामीलाई हाम्रो डीएमएम नेपाल अफिसियल युट्युब च्यानलमा गएर हाम्रो च्यानललाई सब्सक्राइब र हाम्रा विभिन्न सामग्रीहरू तपाईँले हेर्न र सुन्न सक्नुहुनेछ। त्यसका लागि तपाईँले हाम्रो युट्युब च्यानल डीएमएम नेपाल अफिसियलमा जानुहोला। श्रोता, आजलाई यति नै। अर्को श्रृंखलामा यस्तै यस्तै अर्थपूर्ण हृदय स्पर्शी आत्मिक रेडियो कार्यक्रमको साथमा तपाईँ समक्ष आउनेछौ। तबसम्मका लागि होप अन एयर रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। नमस्कार। किंगडम वॉइस एफएम रेडियो को प्रसारण टाइम चेक अहिले साँझको 7 बज्यो। तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियो को प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
4: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको।
4: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईँहरूले किङडम भोइस एफएम 102.1 सुन्नुहुन्छ। www.kinnafm.com.np आशाको आवाज।
2: मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: प्रभु येशू ख्रीष्टको प्रिय नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह। वचनमा स्वागत छ। आज हामी परमेश्वरको वचन एउटा शीर्षक मार्फत हेरौं, अनि मैले त्यो शीर्षकलाई राख्न चाहे पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ। बुझ्नुभयो, पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ, अर्थात् बुद्धिमानी निर्देशक हुनुहुन्छ। अभियसली उहाँ पवित्र आत्मा साँच्चै नै एउटा बुद्धिमानी निर्देशक तपाईँले मेरो जीवनमा हुनुहुन्छ। मान्छेको बुद्धि, मान्छेको विवेक, मान्छेको क्षमता र मान्छेको कोसिस असफल हुन सक्छ। प्रियहरू, मान्छेले जति नै प्रयास गरे तापनि धेरैचोटि मान्छेको आफ्नो बुद्धिले नभ्याएपछि प्रियहरू ऊ असफल हुन सक्छ। हो, कतिपय मानिसहरू सफल पनि हुन्छ, तर हामीसँग एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ पवित्र आत्मा, हाम्रो सल्लाहकार, हाम्रो निर्देशक। तपाईँले मेरो चाहिँ एउटा सल्लाहकार हुनुहुन्छ जो चाहिँ कहिले पनि असफल हुनुहुन्न, कहिले पनि उहाँ चाहिँ फेल हुनुहुन्न, उहाँमा कुनै पनि असफल भन्ने कुरा नै छैन। प्रियहरू, आज हामी उहाँको विषयमा चर्चा गर्दैछौ। उहाँले जब तपाईँले मेरो जीवनमा स्थानलाई पाउनुहुन्छ प्रियहरू, उहाँले तपाईँले मेरो जीवनलाई आजको जस्तो होइन प्रियहरू, उहाँले शक्तिशाली रूपमा उहाँले तपाईँलाई मलाई प्रयोग गर्नुहुन्छ। तपाईँले मैले कुनै पनि थोकलाई, कुनै पनि योजनालाई बनाउँदैछौ भने त्यो योजनालाई पनि उहाँले सक्सेसफुल पार्न सक्नुहुन्छ। तर एउटा शर्त छ प्रियहरू, के उहाँलाई काम गर्न दिने के तपाईँ र मैले काम गर्ने भन्ने कुरा चाहिँ यहाँनिर तपाईँ र मैले बुझ्नुपर्छ। यदि तपाईँ आफैले मात्रै तपाईँ आफ्नो योजनामा गर्नुहुन्छ भने त्यो काम विफल पनि हुन सक्छ। तर जब तपाईँले पवित्र आत्मालाई, जो हाम्रो निर्देशक हुनुहुन्छ, एक बुद्धिमानी हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ प्रियहरू, उहाँलाई तपाईँले जिम्मा दिनुभयो भने, उहाँलाई तपाईँले आफ्नो जीवनमा स्थान दिनुभयो भने नि प्रियहरू, तपाईँले शक्तिशाली कुरा देख्न सुरु गर्नुहुन्छ। मैले आफ्नो जीवनमा देखेको छु, अनुभूति मैले गर्न पाएको छु, अनुभवलाई मैले गर्न पाएको छु। सो आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ प्रियहरू, तपाईँको जीवनमा तपाईँले कसलाई काम गर्न दिँदै हुनुहुन्छ? तपाईँका आफ्नो विवेकलाई, आफ्नो क्षमतालाई, या त पवित्र आत्मालाई? हो, पवित्र आत्मालाई तपाईँले चाहिँ काम गर्न तपाईँले चाहिँ मौका दिनुभएको छ भने अभियसली तपाईँले हुन्छ नि त्यो कुराहरूलाई तपाईँले पक्कै पनि असल कुराहरूलाई तपाईँले अनुभूति गर्न पाइराख्नु भएको छ। तर आज तपाईँहरू कतिपयले हेरिराख्नु भएको छ, वचन सुनिराख्नु भएको छ, तपाईँले चाहिँ कसलाई दिँदै हुनुहुन्छ? तपाईँले आफ्नो विवेक, आफ्नो क्षमता, आफ्नो बल र आफ्नो सामर्थ्यलाई दिँदै हुनुहुन्छ कि पवित्र आत्मालाई दिँदै हुनुहुन्छ? आज हामी विश्वासीहरू भएको कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नेहरूको लागि चाहिँ पवित्र आत्मा अति नै महत्वपूर्ण छ प्रियहरू, अति नै आवश्यक हो। हामीले विशेष गरेर पवित्र आत्मालाई मौका दिनु पर्यो। तपाईँ कोसँग विवाह गर्ने, तपाईँ कसरी चाहिँ जीवनमा, भविष्यमा चाहिँ तपाईँको योजनाहरू बनाउने, कुन स्थानमा गएर बस्ने, कहाँ गएर सेवकाई गर्ने, त्यो कुराहरू प्रियहरू पवित्र आत्माले मात्र तपाईँलाई मलाई निर्देशन दिन सक्नुहुन्छ, पवित्र आत्माले मात्र तपाईँलाई मलाई सल्लाह दिन सक्नुहुन्छ। तर कतिपय मानिसहरूले पवित्र आत्मालाई कहिले पनि उनीहरूले प्रश्न नगरेको कारणले, नसोधेको कारणले गर्दाखेरि जीवनमा उनीहरूले धेरै ठूलो धोका खाएको व्यक्तिहरू पनि मैले देखेको छु प्रियहरू। उनीहरू बाहिर देश जान्छ, पवित्र आत्मालाई कहिले सोधेन, परमेश्वरलाई कहिले पनि सोधेन उनीहरूले, तर विदेशमा जान्छ अनि यस्तो दुःख पाउँछ, अनि त्यतिखेर चाहिँ परमेश्वरलाई गुनासो गर्छ। परमेश्वरलाई सोधेको भए सायद परमेश्वरले उसलाई बताउनु पनि हुन्थ्यो, डेफिनेटली बताउनुहुन्छ कि त्यो तेरो लागि सही ठाउँ होइन, तँ त्यहाँ जानु हुँदैन, तँ यो ठाउँमा जानुपर्छ। पवित्र आत्माले माध्यम पनि दिनुहुन्छ प्रियहरू, कुनै पनि उपाय पनि दिनुहुन्छ, यद्यपि त्यो ठाउँ नै होइन भने पनि परमेश्वरले हामीलाई उपाय दिनुहुन्छ, विशेष पवित्र आत्माले हामीलाई सल्लाह दिनुहुन्छ, किनभने उहाँ तपाईँले मेरो सल्लाहकार हुनुहुन्छ। तर धेरैचोटि हामीले उहाँलाई सुन्दैनौ, उहाँलाई खोज्दैनौ, अनि त्यसको परिणाम पनि त्यस्तै नै हुन जान्छ प्रियहरू। त्यही कारणले गर्दा मेरो प्रियहरू आज हामीले बुझ्न पर्ने कुरा के छ भनेदेखिलाई, पवित्र आत्मालाई हामीले सोध्नु पर्यो, एकचोटि पवित्र आत्मालाई खोज्नु पर्यो। पवित्र आत्माले के चाहनुहुन्छ हाम्रो जीवनमा, उहाँको इच्छालाई पनि खोजौं न। धेरैचोटि हामी आफ्नो इच्छालाई खोज्यौं, हामी आफ्नो इच्छालाई मात्र खोज्दछौ, जहाँ हामीलाई शान्ति हुन्छ, हाम्रो इच्छाले हामीलाई जहाँ चाहिँ खुसी बनाउँछ, आनन्द बनाउँछ, हामी त्यो कुरालाई मात्र खोज्दछौ। तर पवित्र आत्माले चाहिँ के चाहनुहुन्छ त? पवित्र आत्माको उद्देश्य के छ? उहाँको योजना के छ? कहिले तपाईँले सोध्नुभयो उहाँलाई? कहिले खोज्नुभयो? आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ। हामीले विशेष गरेर यूहन्नाको पुस्तक 16:7 हेरौँ। मलाई बडो मनपर्छ यो खण्ड, हामीले हेरौँ, यसलाई अध्ययन गरौँ। यूहन्नाको पुस्तक 16:7 यसरी भन्दछ, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। कसलाई पठाइदिनेछु? पवित्र आत्मालाई पठाइदिनेछु। प्रियहरू, येशूले आफ्नो चेलाहरूलाई किन भन्नुभयो भन्ने कुराले कहिले तपाईँलाई चाहिँ मनमा एक प्रकारको अचम्मित बनाएको छ? यो खण्ड पढ्दै गर्दाखेरि किन चाहिँ प्रभु येशू ख्रीष्टले यो कुरा चाहिँ चेलाहरूलाई भन्नुभएको होला? के आवश्यक थियो यो कुरा भनिराख्नु भन्ने कुराले कहिले तपाईँलाई अचम्मित पारेको छ? तर उहाँले यो भन्नुभएको कारण चाहिँ प्रियहरू हामीले बुझ्नुपर्छ। कारण चाहिँ के हो, किन भन्नुभयो वास्तवमै भन्ने कुरालाई हामीले खोज्नुपर्छ। किनभने उहाँले भन्नु खोज्नु भएको कारण चाहिँ प्रियहरू, उहाँ आफ्नो मानवतामा सीमित हुनुहुन्थ्यो र एकपल्टमा एकै ठाउँमा मात्र हुन सक्नुहुन्थ्यो। यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सट्टामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। प्रियहरू बुझ्नुभयो, यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सट्टामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। पवित्र आत्मा चाहिँ पुग्न सक्नुहुन्छ, पवित्र आत्माले कार्य गर्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ ओम्निप्रेजेन्ट, जहाँ पनि पुग्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ प्रभु येशू ख्रीष्टलाई थाहा थियो। त्यही कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टले बताउनु भयो कि म जानमा नै हित छ तिमीहरूको लागि, किनभनेदेखिलाई यहाँ अघि हामीले वचनलाई पनि पढ्यौं, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको निम्ति हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, पवित्र आत्मा आउनुहुने छैन भन्ने कुरा प्रभु येशू ख्रीष्टलाई थाहा थियो। तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु, प्रभु येशू ख्रीष्ट गएपछि चाहिँ पवित्र आत्मालाई पठाइदिनेछु भनिकन उहाँले प्रतिज्ञा गर्नुभयो। अनि प्रतिज्ञा स्वरूप उहाँले साँच्चै नै पवित्र आत्मा तपाईँ र मेरो निम्ति पठाउनु पनि भयो। पेन्टिकोसको दिनमा चेलाहरू आत्माले भरिएको कुराहरू हामी त्यहाँ थाहा गर्न सक्छौ, अन्य भाषाहरू बोलेको हामी त्यहाँ थाहा गर्न सक्छौ, दान वरदानले भरिएको कुराहरू हामी त्यहाँनिर हामी देख्न सक्छौ। प्रियहरू, मेरो प्रियहरू, आज मैले तपाईँलाई बताउनै पर्छ, पवित्र आत्मामा कुनै पनि सीमितपना छैन। प्रियहरू, पवित्र आत्मा आउन सक्नुहुन्छ, पवित्र आत्मा पुग्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ बोल्न सक्नुहुन्छ, पवित्र आत्मा सुन्न सक्नुहुन्छ। तर के तपाईँले पवित्र आत्मालाई सुन्नु भएको छ? के तपाईँले पवित्र आत्मालाई सोध्नु भएको छ? के पवित्र आत्मासँग तपाईँ बोल्नु भएको छ? मैले तपाईँलाई यो प्रश्न गर्नैपर्छ। त्यही कारणले गर्दाखेरि प्रियहरू, हामी भित्र हुनुहुने पवित्र आत्मालाई हामीले कार्यान्वयन गर्ने, काम गर्ने मौका दियौँ भनेदेखिलाई प्रियहरू उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हामी भित्र भएको कुनै पनि खाँचोलाई उहाँले साँच्चै नै पूरा गर्न चाहनुहुन्छ। उहाँले साँच्चै नै हाम्रो जीवनमा चाहिँ हाम्रो के कुराको अभाव छ परमेश्वरले पवित्र आत्माले पूरा गर्नुहुन्छ। प्रियहरू, हो तपाईँ र मैले आज प्रार्थना गर्यो, त्यसको हामीले उत्तर पाएनौ होला, त्यसको परिणाम हामीले देखेनौ होला, तर पवित्र आत्माले सुन्नु भएको छ, पवित्र आत्माले बुझ्नु भएको छ, उहाँको समयमा उहाँले गर्नुहुन्छ। प्रियहरू, उहाँको समयमा हामीले चाहिँ त्यो आशिषहरू हामीले देख्न सुरु गर्छौ। तर त्यसको लागिलाई प्रियहरू, मैले तपाईँलाई बताउनु पर्छ कि हामीले पवित्र आत्मालाई चाहिँ निर्देशक रूपमा हामीले प्रयोग गर्नुपर्छ। के पवित्र आत्माले चाहिँ तपाईँले मेरो जीवनमा चाहिँ केही कुरालाई सुन्नु हुँदैन, केही कुरालाई चाहिँ देख्नुहुन्न, केही कुरालाई चाहिँ उहाँले चाहिँ जान्नुहुन्न? अभियसली सबै कुरा जान्नुहुन्छ, देख्नुहुन्छ, बुझ्नुहुन्छ, सुन्नुहुन्छ। प्रियहरू, त्यही कारणले गर्दाखेरि उहाँलाई हाम्रो जीवनमा मुख्य सल्लाहकार बनाऊ, उहाँले कहिले पनि तपाईँलाई मलाई डग्न दिनुहुन्न। प्रियहरू, त्यही कारणले गर्दाखेरि आज म तपाईँलाई बताउन चाहन्छु, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हाम्रो सबै आत्मिक खाँचोहरूको निम्ति हामीलाई व्यक्तिगत अगुवाई, संगति, उत्साह र समाधान प्रदान गर्नुहुन्छ। त्यो चाहिँ पवित्र आत्मा हुनुहुन्छ। त्यही कारणले उहाँमा भरोसा गरौं, उहाँलाई काम गर्न दिउँ। पवित्र आत्मा साँच्चै नै तपाईँ मेरो बुद्धिमानी निर्देशक हुनुहुन्छ, उहाँले सबै कुरालाई सफल पार्न सक्नुहुन्छ, उहाँमा कुनै पनि असम्भव भन्ने कुरा छैन। प्रियहरू, आमेन। वचनलाई मैले यहाँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन। पास्टर लेखक रमेश गजमेरज्यूबाट अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। सही मसीह। नमस्कार।

0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
1: प्रिय मित्र, जयमसी तथा नमस्कार। हाम्रो कार्यक्रम जीवनको वचनमा तपाईहरूलाई स्वागत छ। यो कार्यक्रम तपाईहरूले किङडम भोइस एफएम 102.1 मेगाहर्जमा प्रत्येक सोमबार, बुधबार र शुक्रबार साँझ 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ।
2: प्रिय मित्रहरू नमस्कार। आज फेरि तपाईहरू माझ परमेश्वरको वचन ल्याउन पाउँदा म धेरै नै उत्साहित छु। के तपाईँ जान्नुहुन्छ बाइबलको पुस्तक भजन संग्रह 107:20 के लेखिएको छ भनेर? उहाँले आफ्नो वचन पठाउनु भएर तिनीहरूलाई निको पार्नुभयो र तिनीहरूलाई मृत्युको खाडलबाट उकास्नुभयो। हालेलुया। जब परमेश्वरले कहिले पनि कसैलाई मदत गर्न चाहनुहुन्छ भने उहाँले आफ्नो वचन पठाउनुहुन्छ र परमेश्वरको वचनमा शक्ति छ। परमेश्वरको वचन नै परमेश्वर हुनुहुन्छ। भजन संग्रह 107:20 बाइबलले भन्छ, परमेश्वरले आफ्नो वचन पठाउनुभयो र उनीहरूलाई निको पार्नुभयो। जसरी परमेश्वरको वचन आज तपाईँको लागि आएको छ र तपाईँले सुन्नुभएको छ र जसै तपाईँ यसलाई विश्वास गर्नुहुन्छ, तपाईँ आफ्नो जीवनमा एक चमत्कार प्राप्त गर्न सक्नुहुन्छ। हालेलुया। बाइबलले भन्छ कि उहाँले आफ्नो वचन पठाउनुभयो र उनीहरूलाई निको पार्नुभयो र उहाँले उनीहरूलाई तिनीहरूको विनाशबाट, समस्याबाट र मृत्युबाट बचाउनुभयो। परमेश्वरको वचनको शक्तिले तपाईँलाई मृत्युबाट र समस्याहरूबाट बचाउँछ। हालेलुया। यसुले युहन्ना 16:33 केही महत्वपूर्ण कुरा भन्नुभयो। उहाँले भन्नुभयो, संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। अर्को शब्दमा उहाँ यसो भन्दै हुनुहुन्छ, हो, यो संसारमा जति दिनसम्म तपाईँ जिउनुहुन्छ यहाँ विभिन्न प्रकारका समस्याहरू हुन्छन्, तर यसुले आज तपाईँलाई यो भन्दै हुनुहुन्छ, चिन्ता नगर्नुहोस्, साहसी हुनुहोस्, किनकि मैले तिम्रो लागि संसारलाई जितेको छु। अर्को शब्दमा उहाँ यो भन्दै हुनुहुन्छ कि मैले तिम्रो सबै समस्याहरूको ख्याल राखेको छु। हो, उहाँ क्रुसमा जानुभयो किनकि त्यो तपाईँको कारणले थियो। उहाँले तपाईँको श्राप र समस्याहरूलाई लिनुभयो। बाइबलले भन्छ, हाम्रो पापको लागि सबै सजाय येशूमा राखिएको थियो जब उहाँ क्रुसमा हुनुहुन्थ्यो। बाइबलले भन्छ, हाम्रा पापहरूको लागि सबै सजाय येशूमा थियो जब उहाँ क्रुसमा हुनुहुन्थ्यो। हो, उहाँले तपाईँको श्राप र मेरो श्रापको लागि पूरा मूल्य चुकाउनु भएको छ, किनकि बाइबलले भन्दछ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। हो, तर येशू ख्रीष्ट जो स्वयं परमेश्वर हुनुहुन्छ, उहाँ यस पृथ्वीमा आउनुभएको थियो एक मानिसको रूपमा, र उहाँ क्रुसमा जानुभयो हाम्रो पापको मूल्य तिर्नको लागि, तपाईँको पाप र मेरो पापहरूको लागि। र आज उहाँ यो भन्दै हुनुहुन्छ कि यस संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। हालेलुया। युहन्ना 16:33। के तपाईँ यो विश्वास गर्नुहुन्छ? यदि तपाईँ यो विश्वास गर्नुहुन्छ भने तपाईँले त्यो शान्ति पाउन सक्नुहुन्छ। उहाँले उही पदमा भन्नुभयो, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। येशू ख्रीष्टमा यस संसारमा पनि साँचो शान्ति छ। मानिसहरू पैसाको पछि जान्छन्, मानिसहरू जागिरको पछि लाग्छन्, ती सबै चीजहरू राम्रो छन्, तर तिनीहरूले तपाईँलाई स्थायी शान्ति दिँदैनन्। तर येशूले भन्नुभयो, शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिदिन। हो, यीशुले तपाईँलाई साँचो शान्ति दिनुहुन्छ, यीशुले तपाईँलाई साँचो आनन्द दिनुहुन्छ, र त्यो आनन्द र शान्ति जुन संसारले तपाईँबाट लैजान सक्दैन। हो, यदि तपाईँ उहाँलाई अहिले विश्वास गर्नुहुन्छ भने तपाईँको सबै समस्याहरू एक पलमा नै परिवर्तन हुन सक्छ, किनकि येशु ख्रिस्टमा त्यो शक्ति छ। हालेलुया। भजन संग्रह 91:7-16 बाइबलले भन्छ कि 1,000 तिम्रो नजिक लोड्छन् र तिम्रो दाहिने हाततर्फ 10,000 तर तिम्रो नजिक त्यो आउने छैन। हो, परमेश्वर भन्दै हुनुहुन्छ 1,000 तपाईँको छेउमा लोट्न सक्छन्। धेरै मानिसहरूलाई समस्या आउन सक्छ र तपाईँको दाहिने हातमा 10,000 हुन सक्छन्, तर यो तपाईँको नजिक आउने छैन। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले तपाईँको रक्षा गर्न सक्नुहुन्छ। हो, तपाईँले विश्वास मात्र गर्नुपर्छ, किनकि येशु ख्रिस्टसँग मात्र तपाईँलाई बचाउने शक्ति छ। उहाँसँग तपाईँको जीवन परिवर्तन गर्ने शक्ति छ। उहाँसँग तपाईँलाई भविष्य दिन सक्ने शक्ति छ। के तपाईँ विश्वास गर्नुहुन्छ? बाइबलमा युसुफ भनिने मानिस थिए। उनी जेलमा थिए किनकि उनका भाइहरूले उनलाई दासको रूपमा बेचेका थिए र उनलाई गलत आरोप लगाइयो र जेलमा राखियो। तर बाइबलले भन्छ कि उनी परमेश्वरमा विश्वास गर्थे र एक दिन जेलबाट उनी मिश्र देशको प्रधानमन्त्री बने। हो, परमेश्वर तपाईँको जीवन परिवर्तन गर्न इच्छुक हुनुहुन्छ। उहाँसँग शक्ति छ, उहाँसँग त्यो क्षमता छ। येशूसँग कुनै निराशाजनक स्थिति छैन। उहाँको नामलाई बोलाउनुहोस् र उहाँलाई भन्नुहोस्, म विश्वास गर्छु कि तपाईँ मेरो जीवन परिवर्तन गर्न सक्नुहुन्छ, र येशु ख्रिस्टसँग तपाईँको जीवनलाई सदाको लागि परिवर्तन गर्न सक्ने शक्ति छ। यदि तपाईँ आफ्नो शरीरमा बिरामी हुनुहुन्छ वा तपाईँको परिवारमा कुनै पनि तपाईँको प्रियजनलाई बिरामी छ भने, म नासरतका येशु ख्रिस्टको नाउँमा अहिले नै चङ्गाईको घोषणा गर्छु। हुन सक्छ त्यहाँ धेरै लामो समयदेखि एक स्थिति छ र यो यति टाढा गइसकेको छ कि तपाईँलाई लाग्छ कि अब यसको कुनै आशा छैन, तर प्रियजनहरू, येशूसँग सधैँ आशा छ। तपाईँ सधैँ येशूसम्म पुग्न सक्नुहुन्छ। उहाँ त्यही हुनुहुन्छ जहाँ तपाईँ हुनुहुन्छ। उहाँलाई तपाईँको नाम थाहा छ, उहाँलाई तपाईँ कहाँ बस्नुहुन्छ भनेर थाहा छ, उहाँ तपाईँको बारेमा सबै जान्नुहुन्छ, र उहाँ यो भन्दै हुनुहुन्छ कि म यहाँ तिमीलाई मदत गर्नको लागि छु, म तिमीलाई प्रेम गर्छु, किनकि मैले तिम्रो लागि मेरो जीवन दिए। तपाईँ अहिले नै यो प्रार्थना गर्न सक्नुहुन्छ र उहाँको नाममा विश्वास गर्न सक्नुहुन्छ। तपाईँ यो भन्न सक्नुहुन्छ, प्रिय प्रभु, म विश्वास गर्दछु कि येशू ख्रिस्ट क्रुसमा मेरा पापहरूको लागि मर्नुभयो। म विश्वास गर्दछु कि येशू ख्रिस्ट मेरो खातिर मरेकाहरूबाट जीवित हुनुभयो। म यो घोषणा गर्दछु कि येशू ख्रिस्ट परमेश्वर हुनुहुन्छ र मेरो जीवनको मुक्तिदाता हुनुहुन्छ। मेरो आत्मा बचाउनु भएको लागि धन्यवाद। धन्यवाद प्रभु, मलाई तपाईँको जीवनले प्रेम गर्नुभएकोमा। म अब तपाईँको सन्तान हुँ। म अहिलेदेखि नै तपाईँको सन्तान भएको छु। मैले मेरो आत्मामा अनन्त जीवन प्राप्त गरेको छु। हो, यदि तपाईँ यो प्रार्थना गर्नुभएको छ भने बाइबलले भन्छ कि तपाईँ एक नयाँ व्यक्ति बन्नु भएको छ। तपाईँको जीवनको हरेक कुरा बदलिएको छ। परमेश्वरमा यो विश्वास गर्नुहोस् कि येशू ख्रिस्ट परमेश्वर हुनुहुन्छ जो आउनु भएको छ तपाईँलाई पाप र समस्याबाट बचाउनको लागि र तपाईँलाई एक राम्रो जीवन दिनको लागि। हो, उहाँले तपाईँको पापको लागि, प्रत्येक मानिसको श्रापको लागि, तपाईँको श्रापको लागि पूरा मूल्य चुकाउनु भएको छ। आज उहाँको नामलाई पुकार्नुहोस् जबकि अझै उहाँ हाम्रो लागि उपलब्ध हुनुहुन्छ, किनकि समय आउँछ त्यो बेलामा हामी उहाँलाई पुकार्न सक्दैनौ। बाइबलले भन्छ, यस अनुग्रहको समय अवधि पछि तपाईँ उहाँको नामलाई पुकार्न सक्नुहुन्न। आज तपाईँको दिन हो। तपाईँले यो मौकालाई नगुमाउनुहोस् र परमेश्वर तपाईँको जीवनमा केही गर्न चाहनुहुन्छ। उहाँ तपाईँलाई अरूलाई मदत गर्नको लागि प्रयोग गर्न चाहनुहुन्छ। उहाँ तपाईँलाई अरू मानिसहरूको जीवन परिवर्तन गर्नको लागि प्रयोग गर्न चाहनुहुन्छ र हो, उहाँले यो गर्नुहुनेछ। हालेलुया। यो विश्वास गर्नुहोस् कि तपाईँको जीवनमा परमेश्वरको एक योजना र उद्देश्य छ। जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो जान्नु हो कि तपाईँ पृथ्वीमा किन आउनुभयो र त्यो उद्देश्यलाई पूरा गर्नु हो। र यीशु ख्रीष्टले तपाईँलाई मदत गर्न सक्नुहुन्छ किनकि उहाँ तपाईँको जीवनको लेखक हुनुहुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको म किन जन्मेको हुँ भनेर जान्नु हो। धेरै मानिसहरू उनीहरू किन जिरहेका छन् भन्ने उद्देश्य जान्दैनन्। जसरी भए पनि उनीहरू बाँचिरहेका छन्। तर आज यदि तपाईँले यो सन्देश सुन्नुभएको छ भने यसको मतलब यो हो कि तपाईँको लागि परमेश्वरसँग एक योजना छ। हो, उहाँसँग तपाईँको जीवनको लागि एक ईश्वरीय उद्देश्य छ। तपाईँको त्यो उद्देश्य पूरा गर्न आजबाट नै सुरु हुनेछ। तपाईँ हामीसँग आउन सक्नुहुन्छ र हामीलाई यो बताउन सक्नुहुन्छ कि तपाईँ आज कसरी आशिषित हुनुभयो भनेर, र हामी तपाईँलाई यीशुलाई अझ बुझ्न मदत गर्नको लागि खुसी हुनेछौ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। प्रिय मित्रहरू, आज प्रस्तुत गरिएको कार्यक्रम जीवनको वचनबाट तपाईँहरू अवश्य नै आशिषित हुनुभएको छ भनी हामी विश्वास गर्दछौ। यीशु ख्रीष्टलाई आज नै आफ्नो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहोस् भनी हामी तपाईँहरूलाई आमन्त्रण गर्न चाहन्छौ। आउनुहोस्, हामी सबैजना मुक्तिको लागि प्रार्थना गर्नेछौ। हे परमप्रभु परमेश्वर, यीशु ख्रीष्टको नाउँमा म तपाईँमा आउँदछु। तपाईँको वचनले भन्दछ, अनि जसले परमप्रभुको नाउँ लिनेछ त्यसले उद्धार पाउनेछ। यीशु मेरो हृदयमा आउन र जीवनको प्रभु हुनको लागि बिन्ती गर्दछु। मैले आत्मामा अनन्त जीवन प्राप्त गरेको छु, किनभने रोमी 9:10 लेखिएको छ, किनकि यदि तिमीले यीशुलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने, आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। म घोषणा गर्दछु कि म बाँचेको छु, म नयाँ गरी जन्मेको छु, म परमेश्वरको सन्तान भएको छु। अब ममा बास गर्ने ख्रीष्ट हुनुहुन्छ र उहाँ यस संसारमा हुने भन्दा पनि महान हुनुहुन्छ। अब म यीशु ख्रीष्टमा भएको जीवनको चेतनामा हिँड्दछु। आमेन। प्रिय मित्रहरू, हामी आशा गर्दछौ कि तपाईँले आजको कार्यक्रमबाट जीवनलाई आवश्यक वचनहरू सुन्नु भएको छ र जान्नु भएको छ। यदि तपाईँ अझै बढी गरी जान्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर रहेको छ 9845-7141-73। हाम्रो इमेल ठेगाना रहेको छ gospelnepal2020@gmail.com। 9845-7141-73। धन्यवाद। तपाईँको जीवनमा परमेश्वरले आशिष दिनुभएको होस्।

0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
1: ओहो ला
2: ल ल ल ल मरे के हो
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि हेर त। अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
6: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
7: जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए र कार्यक्रम प्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया भए अवश्य हामीलाई लेख्नुहोस्। हामी तपाईँका ती प्रार्थनाका विषयहरूलाई हाम्रो नियमित प्रार्थनामा समेट्नेछौं। श्रोता, हामी यस्तो संसारमा, यस्तो सिकाइमा, यस्तो कल्चर अथवा यस्तो पृष्ठभूमिमा हुर्केका छौं कि जहाँ एउटा होइन हजारौं ईश्वरहरू छन् भन्ने मान्यताबाट हामी हिँडिराखेका छौं। तर आज पास्टर विनय भण्डारीज्यू तपाईँ समक्ष एउटा अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ, ईश्वर एउटै मात्र हुनुहुन्छ, एउटै मात्र हुनुहुन्छ। स्वर्गमा जाने एउटै मात्र बाटो छ, स्वर्गमा त्यो ईश्वर चाहिँ एउटै मात्र हुनुहुन्छ भनेर उहाँले भन्दै हुनुहुन्छ। त्यो कसरी सम्भव छ? आउनुहोस्, उहाँको मुखारविन्दबाट आजको यो शीर्षकमा रहस्यमय वचन सुन्नेछौ। रेडियो नजिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
8: हेलो हेलो हेलो हेलो, सबैलाई जय मसी, नमस्कार। कस्तो हुनुहुन्छ? आज तपाईँको टेलिभिजन स्क्रिन, रेडियो सेटमा आउन पाउँदा हामी धेरै खुसी भएका छौ। र यो वर्ड एन्ड लाइफ चर्चले उत्पादन गरेको वर्ड एन्ड लाइफ टेलिभिजन र रेडियो कार्यक्रम हो। तपाईँ सबैलाई स्वागत स्वागत स्वागत गर्न चाहदछु। आज म देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र ईश्वर हुनुहुन्छ भन्ने विषयमा तपाईँलाई वचन ल्याउन गइरहेको छु। किनभने हामी यस्तो कल्चरमा जिउँदैछौ जहाँ यो कल्चरले भन्दछ कि त्यहाँ हजारौं ईश्वर हुनुहुँदछ अनि त्यो हजारौं बाटोबाट त्यो ईश्वरकोमा पुर्याउँदछ। तर जब हामी बाइबलको सत्यतालाई केलाएर हेर्दछौ, यसले त्यो विचारधारासँग बाजेको कुरो हामी पाउँदछौ, अनि यो चाहिँ परमेश्वरको वचनको सत्यता हो कि त्यहाँ एक मात्र ईश्वर परमेश्वर हुनुहुँदछ। जब हामी पहिलो तिमोथी 2 अध्यायमा पौलले उहाँको चेला तिमोथीलाई लेख्दै गरेको पत्रमा एउटा रहस्यको कुरो पौल प्रेरितले बताउँदछन्। म तपाईँलाई पहिलो तिमोथी 2 अध्यायको 3 र 4 पद पढ्न चाहन्छु। यहाँ बाइबलले यसरी भन्दछ है, हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। 4ले यसरी भन्दछ, सबै मानिसहरूले मुक्ति पाउन्, आत्माको मुक्ति पाउन्, पापबाट क्षमा पाउन्, परमेश्वरको सन्तान हुन पाउन्, परमेश्वरको घर परिवारको सदस्य हुन पाउन्। भनिकिन बाइबलले के भन्दछ यहाँ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने उहाँको इच्छा छ। हेर्नुहोस् है, हरेक मानिसले नै मुक्ति पाउन्, परमेश्वरको सन्तान हुन्, परमेश्वरको उद्धार भित्र प्रवेश गरेउन्, मानिसहरू परमेश्वरमा बाँचुन् भन्ने परमेश्वरको इच्छाको बारेमा पौलले तिमोथीलाई लेख्दैछन्। अनि यहाँ बाइबलले के भन्दछ भने, जब पनि हामी उहाँको मुक्तिलाई प्राप्त गर्छौ, तब बाइबलले के भन्दछ भने नि, हामी सत्यताको ज्ञान भित्र प्रवेश गर्दछौ। अनि यो सत्यताको ज्ञान भित्र प्रवेश गर्नका लागि तपाईँ र म चाहिँ नि यीशुद्वारा उद्धार पाइन पर्दछ। हेर्नुहोस् है, कुनै पनि व्यक्ति इक्जाम भएको छैन, स्वर्गीय मुनि कुनै पनि व्यक्ति छुटेको छैन, त्यो स्वर्गीय मुनि परमेश्वरको मुक्ति नपाउन् भन्नका लागि, किनभने हामीले अहिले पढेको 4 पदमा बाबा पौलले के भन्दैछ, सबै मानिसहरूले मुक्ति पाउन्। हेर्नुहोस् है, त्यो तपाईँ हुनुहुन्छ, कुनै पनि राष्ट्रमा बसेको मानिस होस्, सबैले आत्माको मोक्ष, पापबाटको मुक्ति, परमेश्वरबाट आउने उद्धारलाई पाउन् भन्ने परमेश्वरको इच्छा छ। तर त्यो मुक्ति पाउनका लागि परमेश्वरले बाटो पनि तयार पार्नु भएको छ, अनि त्यो बाटोको नाम हो येशु ख्रिस्ट। जब पहिलो तिमोथी 2 अध्यायको 5 पदमा पढ्दछौ, पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा एउटा सत्यतालाई प्रस्तुत गरेको पाउँदछौ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बीचमा मध्यस्थता, हेर्नुहोस् है, मिडिएटर मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस ख्रिस्ट येशु। पौलले यहाँ यो पदको हाइलाइटमा एउटा कुरोलाई फ्ल्यास गरेको कुरो पाउँदछौ हामी, कि त्यहाँ एउटै मात्रै परमेश्वर हुनुहुन्छ, हजारौं परमेश्वर हुनुहुन्न त्यहाँ, हजारौं ईश्वर हुनुहुन्न त्यहाँ। बाइबलले हामीलाई यो कुरोलाई घोषणा गर्दछ, देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। जिउँदै गरेको संसारमा एउटा विचारधारा उम्लिँदै आएको छ, प्रिभेलिङ हुँदैछ, त्यसो के हो भने नि, हरेकले आफ्नो तरिकाले मानो, किनभने पुर्याउने एउटै ईश्वरकोमा हो। तर बाइबलले कस्तो मजाले भन्दछ प्रिय, कि देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र परमेश्वर हुनुहुँदछ। तर त्यो परमेश्वरकोमा पुग्नका लागि फेरि मध्यस्थता चाहिँ, मिडिएटर चाहिँ नि हजारौं छैन। यही पदमा पौलले के भन्दैछ भने, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बीचमा, परमेश्वर र यो पृथ्वीको बीचमा नि मध्यस्थ ब्रिज, त्यो पुल चाहिँ बाइबलले के भनेको छ, मध्यस्थ पनि एउटै हुनुहुँदछ, अनि त्यो मध्यस्थको नाम चाहिँ नि येशु ख्रिस्ट भनिकन बाइबलले बताउँदछ। हेर्नुहोस् है, यहाँ बाइबलले मजाले के कुरा बताउँदैछ भने नि, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। आज मलाई थाहा छैन तपाईँ त्यो परमेश्वरलाई चिन्न भएको छ कि छैन, तर बाइबलले साह्रो मजाको कुरो बताउँदछ प्रिय। जब हामी व्यवस्था 6:4 पढ्दछौँ, परमेश्वरको वचनले नै इजरायलीहरूलाई यसरी घोषणा गर्नुहुँदछ, हे इजरायली सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुँदछ। तपाईँले बाइबलमा प्रकाशित वाक्यदेखि हो, उत्पत्तिदेखि प्रकाशित वाक्यसम्म तपाईँले सत्यतालाई हेर्नुभयो भने, बाइबल हल्लाउनै नसक्ने अनसेकेबल ट्रुथमा स्ट्यान्ड भएको छ कि त्यो चाहिँ हो कि हरेक व्यक्तिले जान्न पर्ने कि त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। यु क्यान आर्ग्यु, तपाईँ आर्ग्यु गर्न सक्नु, वाद विवाद गर्न सक्नुहुँदछ, तर बाइबल स्ट्यान्ड इन द सोलिड ग्राउन्ड द्याट देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ भनिकन बाइबलले नि यो सत्यतालाई उद्घोष गरेको छ। फेरि यसाया 45:5 परमेश्वरको वचनले यसरी भन्दछ, म परम प्रभु हुँ अनि म बाहेक अरू कोही छैन। हेर्नुहोस् है, बाइबलले भनेको यो मैले भनेको होइन प्रिय, गॉड इज डिफेन्डिङ द ट्रुथ, देयर इज ओन्ली वन गॉड। परमेश्वरको वचनले भन्दछ कि त्यहाँ एक मात्र परमेश्वर हुनुहुँदछ अनि म बाहेक अरू कोही परमेश्वर छैन। हेर्नुहोस् है, बाइबलले के भनेको छ, देयर इज नो अदर गॉड एक्सेप्ट मी। बाइबलको परमेश्वर छैन तपाई र मैले जान्न पर्ने त्यो एकमात्र ईश्वर हुनुहुँदछ। फेरि म पहिलो तिमोथी 2:5 आउन चाहदछु। पौलले पहिलो सत्यतालाई उद्घोष गर्दै गर्दा यो पदमा पहिलो सत्यता चाहिँ के रहेछ, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुन्छ। अब त्यही पदको खण्डमा नि अब त्यो परमेश्वर कहाँ पुग्नका लागि, ओ इन अर्डर टु रिच द्याट ओन्ली गॉड देयर इज ओन्ली वन मिडिएटर, यो एउटै मात्र मध्यस्थ छ प्रिय। त्यो एउटै मात्र मध्यस्थको कुरो नि पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा परमेश्वर र मानिसहरूको बीचमा, परमेश्वर र मानिसको बीचमा मध्यस्थ एउटै मात्रै छ, देयर इज ओन्ली वन मिडिएटर एन्ड हिज नेम इज जीसस। कमा मण्डली, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ अनि एउटै मात्र मध्यस्थ हुनुहुँदछ जोद्वारा हामी त्यो एउटै मात्र परमेश्वर कहाँ पुग्न सक्दछौ। मलाई थाहा छैन तपाईँले यो सत्यता सुन्दै गर्दाखेरि यो सत्यतालाई ग्रहण गर्नुभयो कि भएन, तर मैले आजभन्दा धेरै वर्ष अगाडि परमेश्वर एउटै हुनुहुन्छ भने त्यो परमेश्वर कहाँ पुग्नका लागिलाई हो, बाटो कतिवटा छ बाइबलले भन्दछ एउटा छ, तरिका कतिवटा छ एउटा छ, हो त्यो परमेश्वर कहाँ पुग्नका लागिलाई उपाय कतिवटा छ एउटै मात्रै छ, मध्यस्थ कतिजना हुनुहुँदछ एउटै मात्रै हुनुहुँदछ अनि त्यो एउटै मात्रै मध्यस्थको नाम हो, खमन मण्डली, यीशु ख्रीष्ट, आमेन, हालेलुया, कमन, हालेलुया। तपाईँ धेरै पटक नि मान्छे एउटै मात्र परमेश्वर हुनुहुन्छ भन्ने कन्सेप्टलाई विश्वास गर्छ, त्यो धारणालाई विश्वास गर्छ, तर त्यो परमेश्वर कहाँ जानका लागिलाई एउटै मात्र मध्यस्थ हुनुहुन्छ भन्ने कुरोलाई चाहिँ नि पत्याउन मान्दैन। तर बाइबलले प्रेरित पौलले नि बाइबलमा त्यो एकैजना मध्यस्थको नाम यीशु भनिकिन उद्घोष गरिएको छ। त्यो यीशुद्वारा मात्रै पिता कहाँ जान सकिँदछ, त्यो यीशुद्वारा मात्रै पापको क्षमा पाइन सकिँदछ, त्यो यीशुद्वारा मात्रै हो तपाईँको नाम चाहिँ जीवनको पुस्तकमा लेखिनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँले नि हो श्रापबाट छुटकारा पाउनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ परमेश्वरको सन्तान बनिनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ नयाँ सृष्टि हुनुहुनेछ, त्यो यीशुद्वारा मात्रै नि तपाईँ परमेश्वर कहाँ पुग्नुहुन्छ भनिकिन बाइबलले उद्घोष गरेको छ।
9: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 9188848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: Ali. Günden boy sefen. Ekçeri tabloya eksin de onunca. www.gimlefm.com.nb Asako Awaz.
1: आदरणीय श्रोताबिन्दहरू, कार्यक्रम जीवनको सन्देशको अर्को एउटा नयाँ भाग लिएर म सुजिता लामा यहाँहरूको माझमा उपस्थित भइसकेको छु। कार्यक्रममा यहाँहरू सबैजनालाई स्वागत छ अनि न्यानो ख्रिष्टीय अभिवादन छैमसी। सधैँ आज पनि कार्यक्रममा हामी केही ख्रिष्टीय भजनहरू सुन्नेछौ र सँगसँगै धर्मशास्त्र बाइबलबाट प्रवचन पनि सुन्नेछौ। कार्यक्रमको शुरूआतमा यो एउटा मिठो ख्रिष्टीय भजन यहाँहरूको लागि।

0: श्रोता बिनहरू, यहाँहरूले भर्खरै ख्रिस्टीय भजन सुन्नुभयो। सुन्दै गर्दाखेरि यहाँहरूको हृदय पक्कै पनि आनन्दित भयो होला। परमेश्वरलाई धन्यवाद होस्। अब भने हामी कार्यक्रमको मुख्य भागमा आइपुगेका छौं। यस समयमा हामी धर्मशास्त्र बाइबलबाट प्रवचन सुन्नेछौ अनि हामीहरूको माझमा प्रवचन लिएर आदरणीय पास्टर देव श्रेष्ठज्यू आउनु भएको छ। हामी सबैजना उहाँबाट प्रवचन सुनौ।
1: आदरणीय श्रोता बिनहरू, यहाँहरू सबैजनालाई जीवनको सन्देशको यो वचनको भागमा म स्वागत गर्न चाहन्छु। सदा चाहिँ आज पनि हामी यस कार्यक्रममा हामी वचनबाट सुन्नेछौ अनि साँच्चै नै परमेश्वरको वचनले हामीहरूलाई सिकाएका कुराहरू हामी यो समयमा हामी कुराहरू गर्नेछौ। यहाँहरूलाई अगाडि लिएर जानको लागि म धर्मशास्त्र बाइबलको मत्तीको सुसमाचार 7 अध्यायको 7 पददेखि 11 पदसम्म पढ्न चाहन्छु र यो सँगै म यहाँहरूलाई वचनमा धर्मशास्त्र बाइबलका कुराहरू साँच्चै नै म यहाँहरूलाई बताउन चाहन्छु। यसरी लेखिएको छ मत्तीको सुसमाचार 7 अध्यायको 7 देखि 11 पदसम्म, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढकढक्याउ त तिमीहरूको निम्ति उगारिनेछ, किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति उगारिनेछ। तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चिज दिन जान्छौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। आमेन। प्रभुको वचन पढाइ अनि सुनाइमा हामी सबैजनालाई आशिष भएको होस्। म यो समय छोटो प्रार्थना गर्नेछु अनि हामी सँगै अगाडि बढ्नेछौ। परमेश्वर, तपाईँलाई म धन्यवाद दिन चाहन्छु। तपाईँको वचन अहिले जुन हामीहरूको बीचमा पढिएका छन् यसमा हामीलाई प्रकाश दिनुहोस्। हामीलाई साँच्चै नै वचनबाट साँच्चै नै प्रभु हामीलाई अर्थ दिनुहोस् भनिकन हामी प्रार्थना गर्छौ। पवित्र आत्मा, तपाईँ परमेश्वर स्वयं हामीहरूसँग रहनुहोस्। अहिले म समग्र रूपमा प्रभु हाम्रा श्रोता बिनहरू जोहरू विभिन्न ठाउँबाट यस कार्यक्रममा साँच्चै नै यो वचन सुनिराख्नु भएको छ, म सबैको निम्ति प्रार्थना गर्दछु कि सबैको साथमा तपाईँ हुनुहोस्, उहाँहरूलाई सहायता गर्नुहोस्। तपाईँ परमेश्वरको वचन बुझ्नलाई तपाईँ परम प्रभुको अनुग्रह राख्नुहोस्। प्रभुजी धन्यवाद। प्रभु तपाईँले अनुग्रह गर्नुहोस्। यो समयलाई तपाईँमा हामी राख्छौ र अनुग्रह माग्छौ येशु प्रभुको नाममा, आमेन। आदरणीय श्रोता बिनहरू, यो वचनको खण्ड अहिले हामीले जुन पढ्यौं अत्यन्तै महत्वपूर्ण वचनको खण्ड छ। येशु प्रभुले साँच्चै नै डाँडामा बसेर शिक्षाहरू दिने क्रममा थुप्रै विषयहरूमा उहाँले शिक्षा दिनुभयो। उहाँले धेरैवटा विषयमा साँच्चै नै चेलाहरूलाई सिकाउनुभयो। त्यो सन्दर्भमा साँच्चै नै यो माग्ने सन्दर्भमा पनि येशु प्रभुले आफ्ना चेलाहरूलाई सिकाउनु भएको हामी पाउँछौ। यो वचनको खण्ड बिल्कुलै यो समयमा हामीले यतिखेरको पृष्ठभूमि हामीले हेर्यौं भने येशु प्रभु डाँडामा बस्नु भएको छ अनि त्यहाँनिर उहाँका चेलाहरू थिए अनि थुप्रै भीड़हरू वरिपरि बसेर येशु प्रभुसँग सिकिरहनु भएको त्यो प्रकारको परिवेश हामी यहाँनिर देख्छौं। यतिखेर आजभन्दा 2000 वर्ष अगाडि जतिखेर येशु प्रभु संसारमा हुनुहुन्थ्यो सेवाकाईको लागि, त्यो समयमा येशु प्रभुले आफ्ना मानिसहरूलाई आफ्ना चेलाहरूलाई उहाँले यो सिकाउनु भएको थियो। बडो महत्वपूर्ण कुरा छ माग्नु भन्ने कुराको बारेमा यहाँनिर दिइएको छ। उदाहरण हामीले अघि पढ्यौं 11 पदमा, जुन अत्यन्तै महत्वपूर्ण उदाहरण हामीले पाउँछौ 9, 10, 11 पदमा, त्यही माग्ने सन्दर्भमा, खोज्ने सन्दर्भमा, ढकढक्याउनेको सन्दर्भमा यहाँनिर येशु प्रभुले बोल्नु भएको छ। यो अति नै महत्वपूर्ण कुरा हो हामीहरूको लागि। साँच्चै नै धर्मशास्त्रले सिकाएका कुराहरू बुझ्नलाई आदरणीय श्रोता बिनहरू, यो अति नै महत्वपूर्ण कुरा छ। परमेश्वर जसलाई हामी विश्वास गर्छौ, परमेश्वर जसले सारा कुराहरू बनाउनु भएको छ, त्यो परमेश्वर कस्तो हुनुहुन्छ हामीहरूको जीवनको लागि, हामीहरूको लागि उहाँ कस्तो हुनुहुन्छ त्यो हामीहरूले हरेक दिन बुझ्नको लागि अति नै महत्वपूर्ण छ। जति हामी उहाँको बारेमा बुझ्छौ श्रोताबिनहरू, हामी त्यति नै साँच्चै नै हामी उहाँको नजिक र उहाँका सत्यताका कुराहरू हामी थाहा गर्न सक्छौ। यहाँनिर यो सन्दर्भमा कुरा गर्दा स्पष्ट रूपमा अघि हामीले पढेको जस्तै यसरी लेखिएको छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढकढक्याउ त तिमीहरूको निम्ति उगारिनेछ, किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उगारिनेछ। यसो प्रभुले आफ्ना चेलाहरूलाई यो विषयमा यहाँ उहाँले सिकाउनु भएको छ। अनि 9, 10 र 11 पद चाहिँ यही कुरालाई प्रष्ट पार्नको लागि उहाँले उदाहरण प्रस्तुत गर्नुभयो र भन्नुभयो, अघि हामीले अगाडि पनि यसलाई पढ्यौं, यसरी भनिएको छ, तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला। प्रश्न चिन्ह छ यहाँनिर, कि माछा माग्दा त्यसलाई साँप देला। प्रश्न चिन्ह, यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोरा छोरीहरूलाई असल चिज दिन जान्छौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। यो अति नै महत्वपूर्ण कुरा यसो प्रभुले बताउनु भएको कुरा हामीले पाउँछौ। आज म यस कार्यक्रममा संक्षिप्त रूपमा म यहाँहरूको बीचमा साँच्चै नै बताउन चाहेको कुरा चाहिँ हामीले परमेश्वरसँग माग्नुपर्छ भन्ने विषयमा म बोल्न चाहन्छु। यही कुरालाई आधारित गर्दाखेरि हामीले थाहा गर्ने कुरा के छन् भने, साँच्चै नै परमेश्वरसँग हामीले माग्नुपर्छ, हामीले परमेश्वरसँग माग्नुपर्ने कुरा यहाँनिर दिएको छ। परमेश्वर जसले सारा ब्रह्माण्डलाई बनाउनु भयो, परमेश्वर जसले स्वर्ग र पृथ्वीलाई उहाँले बनाउनु भयो, परमेश्वर जसले सारा मानिस जातिलाई साँच्चै नै सृष्टि गर्नुभयो, तपाईँलाई सृष्टि गर्नुभयो, मलाई सृष्टि गर्नुभयो, संसारमा भएका हरेक मानिसहरूलाई उहाँले सृष्टि गर्नुभयो, त्यो परमेश्वर पिताको कुरा यहाँ हामीले गर्दैछौ। अनि यहाँनिर पनि त्यही कुरा छ, स्वर्गमा हुनुहुने तिमीहरूका पिता, यो तिमीहरूका पिता भन्दा परमेश्वर पिताको कुरा गरिएको यहाँनिर येशू प्रभुले। यसकारणले पनि परमेश्वर तपाईँ र मेरो पिता हुनुहुन्छ, हामीले परमेश्वरसँग माग्नु पर्ने कुरा यहाँनिर दिएको हामीले पाउँछौ। साधारण रूपमा प्रश्न हामीले गर्न सकिने कुरा चाहिँ के हो भने, साँच्चै नै हामीले किन परमेश्वरसँग माग्नु पर्छ? कतिजना मानिसहरूले परमेश्वरसँग माग्दैनन् किनभने उनीहरूले परमेश्वरमाथि विश्वास गर्दैनन्। तर परमेश्वरमा विश्वास गर्ने, परमेश्वरमा भरोसा गर्ने मानिसहरू, साँच्चै नै हामीहरूले याद गर्नुपर्ने कुरा यो हो कि सबै कुरा परमेश्वर जसले बनाउनु भयो उहाँमा निहित छ। यस कारणले पनि हामीले याद गर्नुपर्छ परमेश्वर हामीहरूको लागि सबै स्रोतका परमप्रभु परमेश्वर हुनुहुन्छ। थुप्रै कुराहरू छ माग्ने सन्दर्भमा, होइन, किन हामीले माग्ने, कस्तो कुराहरू माग्ने, कहिले माग्ने, यी थुप्रै कुराहरू हामीले माग्ने सन्दर्भमा हामीले साँच्चै नै बुझ्न सकिन्छ धर्मशास्त्र बाइबलमा, परमेश्वरको वचनमा यहाँनिर माग्नको लागि बताइएको कुराहरू हामीले पाउँछौ। यो माग्नु शब्द साँच्चै नै त्यति धेरै राम्रो देखिँदैन, तर हामीहरूको जीवनमा यो माग्ने, कुनै पनि हामीलाई आवश्यक परेका कुराहरू हामी कोही न कोहीसँग हामी माग्नु पर्छ, माग्छौ। हामीहरू त्यो बिना साँच्चै नै संसारमा सबै कुरा हामीमै हुँदैनौ। तर यहाँनिर त्योभन्दा पनि माथि उठेर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छन् भने, साँच्चै नै परमेश्वर पितासँग माग्ने कुरा यहाँनिर हामी गर्दैछौ। परमेश्वर पितासँग माग्नु हामीले पर्छ। पहिलो कुरा म यहाँहरूलाई बताउन चाहन्छु, किन हामीले परमेश्वरसँग माग्नु पर्छन् भन्ने सन्दर्भमा हामीले प्रश्न गर्यो भने, पहिलो कुरा थाहा गर्न सकिने कुरा चाहिँ के हो भने, येशू प्रभुले परमेश्वरसँग माग्नको लागि सिकाउनु भएको छ। हेर्नुहोस् त, प्रभु येशू स्वयंले हामीहरूलाई साँच्चै परमेश्वर पितासँग माग्नको लागि उहाँले सिकाउनु भयो। यो हामीले बडो महत्वपूर्ण रूपमा हामीले थाहा गर्नुपर्ने कुरा हो। येशू प्रभुले यतिखेर मैले अगाडि पनि भने चेलाहरूलाई उहाँले सिकाउँदै हुनुहुन्छ, थुप्रै भीड़हरूले सुनिरहेका छन्, उनीहरूलाई येशु प्रभुले सिकाउँदै हुनुहुन्छ र उहाँले भन्नुहुन्छ माग माग त तिमीहरूलाई दिइनेछ, हेर्नुहोस् त खोज त तिमीहरूले भेटाउनेछौ, ढकढक्याउ त तिमीहरूको निम्ति उगारिनेछ, किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उगारिनेछ। यो बडो महत्वपूर्ण कुरा छ अनि 9:10-11 यही कुरालाई स्पष्ट पार्नलाई उहाँले दृष्टान्तमा बोल्नु भएको कुरा हामीले पाउँछौ। हामीले यस कारणले परमेश्वर पितासँग हामीले माग्नुपर्छ कि येशू प्रभु स्वयंले परमेश्वर पितासँग माग्नको लागि उहाँले सिकाउनु भयो। एक हिसाबले यो कामलाई अथवा यो कुरालाई हामीले प्रभु येशूले दिनुभएको आज्ञाको रूपमा पनि हामीले लिन सक्छौ। परमेश्वर सम्पूर्ण कुराका स्रोत हुनुहुन्छ, साँच्चै नै त्यो परमेश्वरसँग हामीहरूले माग्नको लागि येशूको आज्ञा हामीहरूको लागि छ। चेलाहरूलाई उहाँले दिनुभयो, भीडलाई उहाँले आज्ञा दिनुभयो, सिकाउनु भयो, त्यही कुरा आज हामी 2000 वर्ष पछाडि येशू प्रभुलाई पछ्याउँदै गर्दा हामीहरू पनि येशू प्रभुको साँच्चै नै चेलाहरू भएको कारण, येशू प्रभुले सिकाएका कुराहरू शिरोपर गर्ने व्यक्ति हामीहरू भएको कारण, आदरणीय श्रोताबिनहरू, साँच्चै नै हामीहरूले पनि परमेश्वर पितासँग हामीले माग्नु पर्छ। हेर्नुहोस् त हाम्रो जीवनमा थुप्रै कुराहरू छ जहाँनिर हामीले परमेश्वरको सहायता साँच्चै नै हामीले खोज्नुपर्छ, उहाँसँग हामीले माग्नुपर्छ। यसकारणले पनि धर्मशास्त्र बाइबलमा परमेश्वरसित माग्नको लागि येशू प्रभुले हामीहरूलाई आज्ञा दिनुभएको छ। यो हामीले एकदमै थाहा गर्नुपर्ने कुरा हो कि येशू प्रभुले परमेश्वरसँग माग्नको लागि सिकाउनुभयो, उहाँले आज्ञा दिनुभयो। दोस्रो कुरा हामीले यसमा हेर्दै गर्दा पाउने कुरा के छन् भने, दोस्रो कुरा परमेश्वर दिनुहुने परमेश्वर हुनुहुन्छ। यहाँनिर हामीले 11 पदमा अघि पढ्यौं, यहाँ यसरी लेखिएको छ, यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्छौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चीज दिनुहुनेछ। स्पष्ट रूपमा यहाँनिर बताइएको कुरा के छन् भने, स्वर्गमा हुनुहुने पिताले साँच्चै नै असल गरेर बढी कुराहरू उहाँले दिनुहुन्छ, बढी गरेर उहाँले असल कुराहरू दिनुहुन्छ भन्ने कुरा यहाँनिर चाहिँ उल्लेख गरिएको छ। यसकारणले पनि हामीले थाहा गर्नुपर्ने कुरा यो छ, येशू प्रभु स्वयंले परमेश्वर पिता साँच्चै नै हामीहरूलाई दिनुहुने परमेश्वर पिताको रूपमा यहाँनिर उहाँले स्पष्ट पार्नु भएको छ। परमेश्वर साँच्चै नै हामीहरूलाई दिनुहुने परमेश्वर हुनुहुन्छ। 8 पदमा हामीले पढ्यौं, जसले माग्छ त्यसले पाउँछ। परमेश्वरसित माग्ने कुरा छ यहाँनिर, मानिसहरूसँग माग्ने कुरा उसले यहाँनिर गरिएको छैन, तर परमेश्वर पितासँग माग्ने कुरा यहाँनिर गरिएको छ। यसकारणले पनि दोस्रो महत्वपूर्ण कुरा, हामीले परमेश्वरलाई यसकारणले माग्नुपर्छ कि परमेश्वर दिनुहुने परमेश्वर हुनुहुन्छ, हामीहरूलाई दिनुहुने। अझ धर्मशास्त्रको अरू खण्डहरूमा हामीले पढ्दै गयौं र यसको सन्दर्भमा हेर्दै गयौं भने परमेश्वर नझर्किकन दिनुहुने परमेश्वर हुनुहुन्छन् भन्ने कुरा उल्लेख गरिएको छ। परमेश्वर उद्धार चित्तले दिनुहुने परमेश्वर हुनुहुन्छन् भन्ने कुरा धर्मशास्त्र बाइबलमा धेरैवटा ठाउँहरूमा उल्लेख गरिएको छ। परमेश्वर साँच्चै नै त्यो परमेश्वर हुनुहुन्छ जसले हामीहरूलाई के कुराको खाँचो छ त्यो अघिबाटै जान्नुहुने परमेश्वर पिता हुनुहुन्छन् भन्ने कुरा धर्मशास्त्रको अरू खण्डहरूमा उल्लेख गरिएको छ। बडो महत्वपूर्ण कुरा हामीहरूको लागि थाहा गर्नलाई कि परमेश्वर जसमाथि हामी भरोसा गर्छौ, जसले तपाईँ र मलाई सृष्टि गर्नुभयो, आदरणीय श्रोताबिनहरू, त्यो परमेश्वर दिनुहुने परमेश्वर हुनुहुन्छ। म यहाँहरू सबैजनालाई यो आह्वान गर्न चाहन्छु यो कार्यक्रम मार्फत, परमेश्वर साँच्चै नै तपाईँ र मलाई दिनुहुने परमेश्वर हुनुहुन्छ। परमेश्वरले साँच्चै नै हामीहरूले माग्दा उहाँले कान थाप्नुहुन्छ, उहाँले सुन्नुहुन्छ, उहाँले हामीलाई जवाब दिनुहुन्छ। यसकारण पनि यो दोस्रो महत्वपूर्ण कुरा येशू प्रभुले स्पष्ट पार्नु भएको छ आफ्ना चेलाहरूलाई र आफ्ना प्रियजनहरूलाई कि परमेश्वर पिता जो स्वर्गमा हुनुहुन्छ उहाँले कति बढी गरेर हामीलाई असल चिज दिनुहुनेछ। आदरणीय श्रोताबिनहरू, परमेश्वर साँच्चै नै दिनुहुने परमेश्वर हुनुहुन्छ, यसकारणले हामीले उहाँसँग माग्नुपर्छ। परमेश्वरसँग हामी मागौ, किन हामीले परमेश्वरसँग माग्नुपर्छ? तेस्रो महत्वपूर्ण कुरा म यहाँहरूको बीचमा म राख्न चाहन्छु। तेस्रो महत्वपूर्ण कुरा यो खण्डमा हामीलाई स्पष्ट गरेको कुरा के छन् भने, परमेश्वरले दिनुभएका कुराहरू असल हुन्छन् र बढी गरेर असल चीज दिनुहुन्छ। यो एघारै पदमा आधारित भएर हामीले हेर्दाखेरि अर्को कुरा बुझ्न सकिने कुरा चाहिँ के छन् भने, परमेश्वरले दिनु हुने कुराहरू चाहिँ साँच्चै नै असल हुन्छन् भन्ने कुरा छन्। कस्तो कुराहरू हामी प्राप्त गर्न चाहन्छौ त्यो कुराहरू पनि हामीले थाहा गर्न आवश्यक पर्छ। साँच्चै नै यहाँनिर हेर्दाखेरि हामीले थाहा गर्ने कुरा, परमेश्वरसँग यसकारणले हामीले माग्नुपर्छ कि परमेश्वरबाट प्राप्त हुने कुराहरू, परमेश्वरले दिनुहुने कुराहरू हामीहरूको लागि त्यो एकदमै असल कुराहरू हुँदछ। परमेश्वर असल हुनुहुन्छ। हामीले धेरैवटा ठाउँहरूमा धर्मशास्त्र बाइबलमा हामी पाउँछौं परमेश्वर सत्य हुनुहुन्छ, उहाँ असल हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ धार्मिक परमेश्वर हुनुहुन्छ। त्यो रूपमा परमेश्वरलाई चित्रण गरिएको छ धर्मशास्त्र बाइबलमा। परमेश्वरमा कुनै पनि प्रकारको अन्यलता छैन, परमेश्वरमा कुनै पनि प्रकारको छल कपट छैन, उहाँ साँच्चै नै धार्मिक तौरले न्याय गर्ने परमप्रभु परमेश्वर हुनुहुन्छन्। त्यो प्रकारले साँच्चै नै धर्मशास्त्र बाइबलमा परमेश्वरको बारेमा चित्रण गरिएको कुरा हामीले पाउँछौ। यहाँनिर अहिले यो खण्डमा हामीले पढ्दै गर्दा आदरणीय श्रोताबिनहरू, हामीले साँच्चै नै परमेश्वरसँग यस कारणले माग्नुपर्ने कुरा हामी पाउँछौ कि परमेश्वरले दिनु हुने कुराहरू अथवा परमेश्वरले दिनुभएका कुराहरू जहिले पनि हामीहरूको लागि त्यो असल हुन्छ। हेर्नुहोस् त, त्यही कुरा उल्लेख गरिएको छ, यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोरा छोरीहरूलाई असल चीज दिन जान्छौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले, हेर्नुहोस् त, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चीज दिनुहुनेछ। हेर्नुहोस् त, परमेश्वरको आशिष जब हामी साँच्चै नै धार्मिकतामा हामी रहेर हामी प्राप्त गर्छौ, साँच्चै नै यो बडो महत्वपूर्ण कुरा हो कि हामीले त्यो असल कुराहरू हामी प्राप्त गर्छौ, असल कुरा त्यो पनि बढी गरेर हामी प्राप्त गर्छौ। प्रशस्तको कुरा हो यो, परमेश्वरले गर्नुभएको प्रशस्तताको कुरा हो। धर्मशास्त्र बाइबलमा हामी पाउँछौ भजन संग्रह नम्बर 23 पनि कि मेरो कचौरा भरिएर पोखिँदछ, त्यो प्रकारको आशिष प्रशस्त मात्रामा हामी भरिएर पोखिन्छ अनि अरूहरू पनि त्यहाँनिर साँच्चै नै भिज्दछ र अरूहरूले पनि त्यो आशिष प्राप्त गर्दछ। त्यो प्रकारको आशिष दिने परमेश्वरको रूपमा हामीले परमेश्वर पितालाई हामी पाउँछौ। योना 10:10 हामीले हेर्यौं भने येशुप्रभुले यसरी भन्नुभएको छ आफ्नो बारेमा, साँच्चै नै चोर त चोर्न नाश पार्न र हानि गर्ने उद्देश्यले आउँछ, तर म तिमीहरूलाई जीवन दिने उद्देश्यले आए, त्यो पनि प्रशस्त मात्रको जीवन दिने उद्देश्यले आए भनेर येशुप्रभुले भन्नुभएको छ। त्यो जीवन दिनको लागि उहाँ आउनुभयो कि हामीहरूले त्यो जीवन प्रशस्तताको जीवन हामीले प्राप्त गर्न सकौं, आशिषको जीवन हामीले प्राप्त गर्न सकौं। प्रभु येशु संसारमा आउनुहुँदा त्यो उद्देश्य बोकेर आउनु भएको कुरा हामीले पाउँछौ। आदरणीय श्रोताबिनहरू, यो जीवनको सन्देश कार्यक्रम मार्फत म यहाँहरू सबैजनालाई यही आग्रह गर्न चाहन्छु कि परमेश्वरले दिनुहुने कुराहरू साँच्चै नै असल कुराहरू हुन्छ, चाहे त्यो भौतिक कुराहरू हुन् चाहे त्यो आत्मिकी कुराहरू हुन्। हामीहरूको लागि दुवै कुराहरू अपरिहार्य छन्। संसारमा रहँदा हामीहरूलाई भौतिक कुराहरूको पनि आवश्यकता पर्छ, हामीहरूलाई आत्मिकी कुराहरूको पनि आवश्यकता पर्छ। यो कुराको बीचमा हामीलाई सबभन्दा बढी महत्वपूर्ण कुरा अनन्तताको लागि रहने भएकोले हामीहरू साँच्चै नै आत्मिकी कुराहरू हामीहरूको लागि सबभन्दा बढी महत्वपूर्ण कुरा हुन्छ। त्यही भएर पनि धर्मशास्त्र बाइबलमा यसरी पनि भनिएको कुरा छ, संसार नै, संसारको सम्पूर्ण कुरा नै, जगतको सबै कुरा नै हात पारे तापनि आखिर आत्मा गुमाए भने के लाभ भनेर धर्मशास्त्र बाइबलमा यसरी साँच्चै नै उल्लेख गरिएको कुरा पनि हामीले पाउँछौ। यसकारणले पनि आदरणीय श्रोता बिनहरू, म यहाँहरूलाई यो जीवनको सन्देश कार्यक्रममा म आग्रह गर्न चाहन्छौ, हामीले साँच्चै नै परमेश्वर पितासँग हामीले माग्नु पर्छ। हामीले थुप्रै कुराहरू हामीले माग्न सक्छौ, भौतिक कुराहरू उहाँलाई हामीले माग्न सक्छौ, हामीले आत्मिक कुराहरू उहाँसँग हामीले माग्नु पर्छ। हामीले संसारको सबै कुरा हात पारे तापनि आखिर तपाईँ र म संसार छोड्दा हामीले आत्मा गुमायौं भने हामीहरूलाई कुनै पनि प्रकारको लाभ हुँदैन, किनभने मानिसको जीवन साँच्चै नै जब मानिसले संसारलाई छोड्छ उसको आत्मिक जीवन कहिले पनि मर्दैन, अनि त्यो आत्मिक जीवनलाई परमेश्वरको राज्यमा लानको लागि साँच्चै नै येशु मात्रै बाटो हुनुहुन्छ। येशु प्रभुले त्यही भन्नुभएको छ, बाटो सत्य र जीवन म मात्रै हुन्, मद्वारा बाहेक कोहीद्वारा पनि परमेश्वर पिता कहाँ आउन सक्दैनन्। यो साँच्चै नै म भन्दै छैनौ। आदरणीय श्रोता बिनहरू, धर्मशास्त्र बाइबलको योहन्नाको सुसमाचारमा यो उल्लेख गरिएको छ कि येशु मात्रै बाटो हुनुहुन्छ परमेश्वर पिता कहाँ लानको लागि, किनभने आजभन्दा 2000 वर्ष अगाडि त्यही उद्देश्यले मानिसहरूलाई पापबाट छुटकारा गराउनको लागि र मानिसहरूलाई परमेश्वर पितासँग मिलाप गराउनको लागि नै उहाँले आफ्नो जीवन बलिको रूपमा साँच्चै नै उहाँले क्रुसमा अर्पण गर्नुभएको थियो। उहाँले रगत बगाउनु भयो अनि उहाँ 3 दिनसम्म चिहानमा उहाँको लास राखियो र तेस्रो दिनमा भविष्यवाणी अनुसार साँच्चै नै परमेश्वरको वचन अनुसार उहाँ तेस्रो दिनमा उठ्नु भएको कुरा हामी पाउँछौ। उहाँ बौरी उठ्नुभयो, उहाँ पुनरुत्थान हुनुभएको कुरा हामीले पाउँछौ। यसकारणले पनि येशू प्रभुले यसरी पनि भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ भनेर येशू प्रभुले भन्नुभएको कुरा हामीले धर्मशास्त्र बाइबलमा पाउँछौ। आदरणीय श्रोता बिनहरू, हामीहरूको जीवनमा थुप्रै विषयहरू छन् जुन हामीले परमेश्वर पितासँग हामीले माग्नु पर्छ। हाम्रो अभावका कुराहरू होलान्, दुःख सुखको कुराहरू हामीहरूको जीवनमा हुन सक्छन्, हामीहरूको जीवनमा थुप्रै योजनाका कुराहरू हुन सक्छन्, आफ्नै लागि, आफ्नो छोराछोरीहरूको लागि, आफ्नो परिवारको लागि थुप्रै कुराहरू हामीले हाम्रो जीवनमा साँच्चै नै हामीहरूसँग राखिरहेको हौला। तर याद गर्नुहोस्, यी सम्पूर्ण कुराहरू हामीले जब परमेश्वरको हातमा राख्छौ, परमेश्वरको सहायता हामीहरूमा हुँदछ। जब हामीले सम्पूर्ण विषयहरूको लागि परमेश्वर पितासँग हामी माग्छौ, परमेश्वरले हामीहरूलाई साँच्चै नै दिनुहुन्छ। कतिजनासँग जीवनको सम्बन्धमा प्रश्न हुन सक्छन्, मानिसको जीवन संसारमा रहँदाखेरि अथवा मानिसको जीवन संसार पछि कस्तो होला, कस्तो हुने हो भन्ने खालका प्रश्नहरू पनि होलान्। कतिजनालाई यो विषयमा चासो नै छैनन् होला,

0: रूपमा हामीले पालन गर्नुपर्ने आवश्यकता धर्मशास्त्र बाइबलमा हामीले पाउन सक्छौ। साँच्चै नै उहाँले दिनुहुने कुराहरू जहिले पनि असल कुराहरू हुन्छन्, बढी गरेर हुन्छन्। यसकारणले पनि म सम्पूर्ण श्रोताबिनहरू जसले यो कार्यक्रम अहिले सुनिराख्नु भएको छ, साँच्चै नै परमेश्वर पितासँग सबै विषयहरूको लागि माग्नको लागि म अनुरोध गर्न चाहन्छु। परमेश्वर दिनुहुने परम प्रभु हुनुहुन्छ। परमेश्वरसँग माग्नको लागि येशू प्रभुले हामीलाई शिक्षा दिनुभएको छ। परमेश्वरले दिनुहुने कुराहरू साँच्चै नै असल कुराहरू हुन्छन्, बढी गरेर असल कुराहरू हुन्छन्। यसकारणले पनि परमेश्वरसँग हामी रहौं, हामी जहाँ छौं त्यही स्थानबाट हामी परमेश्वरसँग माग्न सक्छौं, प्रार्थना हामी गर्न सक्छौं, प्रभु मलाई सहायता गर्नुहोस् भन्न हामी सक्छौं। म सम्पूर्ण श्रोताबिनहरूलाई साँच्चै नै यही आग्रह गर्न चाहन्छौ कि परमेश्वरसँग हामी माग्नलाई, परमेश्वरसँग भन्नलाई हामी पछि नहटौं, ढिलो नगरौं। परमेश्वर हामीहरूको आवाज सुन्नलाई उहाँ तयार हुनुहुन्छ। हाम्रो पापहरू क्षमा गर्नलाई, हामीलाई सत्यतामा डोर्याउनलाई, हामीलाई जीवनको बाटोमा डोर्याउनलाई, हामीहरूलाई साँच्चै नै प्रशस्त आशिषको बाटोमा डोर्याउनको लागि, हामीहरूका समस्याहरूबाट उहाँ समाधान दिनको लागि, हामीहरूको योजनाहरू सफल बनाउनको लागि, हामीहरूलाई सही बाटोमा निरन्तर अगाडि बढाउनको लागि, अगुवाई गर्नको लागि परमेश्वर तपाईँ र म सँगै हुनुहुन्छ। प्रभुले हामी सबैजनालाई सहायता गर्नुहुन्छ। यसकारणले पनि म सबैजनालाई परमेश्वर पितासँग माग्न अनुरोध गर्न चाहन्छु, म आग्रह गर्न चाहन्छु सबैजनालाई यो वचन अनुसार। परमेश्वरले हामी सबैजनालाई आशिष दिनुभएको होस्। म यहाँहरू सबैजनालाई धन्यवाद दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। सबैजनालाई जय मसीह, नमस्ते।
1: श्रोताबिनहरू, यहाँहरूले भर्खरै धर्मशास्त्र बाइबलबाट प्रवचन सुन्नुभयो। सुन्दै गर्दा यहाँहरूको हृदयमा विभिन्न प्रश्न तथा जिज्ञासाहरू उठेका हुन सक्छन्। यहाँहरूले आफ्ना प्रश्न तथा जिज्ञासाहरू हामीलाई पत्रचार मार्फत पठाउन सक्नुहुनेछ। पत्रचारको लागि ठेगाना: निघा मिशन मण्डली, पोस्ट बक्स नम्बर 8850, कपन, काठमाडौँ। अब भने कार्यक्रमको अन्तमा हामी आइसकेका छौं। अब जाने क्रममा यहाँहरूको माझमा फेरि अर्को एउटा मिठो खुसी भजन छोड्दै अनि हाम्रो प्राविधिक मित्रहरूलाई पनि धन्यवाद दिँदै यहाँहरूको माझबाट म विदा हुन चाहन्छु।

0: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन।

0: बोर्ड। म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: This program is sponsored by Calvary Chapel of Costa Mesa, California.
1: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित www.kingdomfm.com.nb आशाको आवाज।

0: dinlen bu esefen ekşileri toplayıp sünne onun da. www.dinlenfm.com.nb Asako Awas.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट
0: जोगाउनुहोस्.

श्रोता, यो किंगडम भोइस एफएम रेडियो 102.1 मेगाहर्जको प्रसारण हो। आजलाई हाम्रो प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 5:45 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा आउनेछौ। हाम्रा दिनभरिका विविध कार्यक्रमहरू सुनेर साथ दिनुभएको लागि धन्यवाद। www.kingdomfmnepal.com.np

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 MHz किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ होम रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 MHz किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भाइस एफएम रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भ्वाइस एफएम रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

जीवन छ सबै थोक छ। तपाईँको स्वस्थ जीवन यापनका लागि किंगडम वाइस एफएम 102.1 रेडियो www.kingdomfm.com.np आशाको आवाज। यो 102.1 मेगाहर्जमा किंगडम वाइस एफएम रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 MHz किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किंगडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भ्वाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भोइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।

यो 102.1 मेगाहर्जमा किङडम भाइस अफ रेडियोको प्रसारण हो। स्वास्थ्य नै धन हो, जीवन छ सबै छ, जीवन छैन केही पनि छैन।